0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले विश्वासले जीवन उज्यालो बनाउँछ भन्ने विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित छौँ। जुन आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्नको निम्ति आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी रेणु छेत्रीज्यू। त श्रोता, अबको प्रस्तुति स्वीकार्नुहोस्, विश्वासले जीवन उज्यालो बनाउँछ।
1: मलाई निम्त्याएर जानु छ।
2: आकाशवाणी खरसाङबाट प्रसारण भइरहेको बिहानीको अर्चना कार्यक्रम सुनेर बसिरहनु भएको श्रोतावृन्दमा नमस्कार। आज मेरो भन्नुपर्ने विषय रहेको छ, विश्वासले जीवन उज्यालो बनाउँछ। विश्वास एउटा सकारात्मक सोच हो। यसको मतलब हो कि हामीहरू आफैमा विश्वास गर्न सिक्नुपर्छ र नै ईश्वरमा पनि हाम्रो विश्वास बढ्दै जान्छ र हामी हाम्रो जीवन उज्यालो बनाउन सक्छौँ। विश्वासको अर्थ कसैमाथि भरोसा गर्नु हो। विश्वास तीन प्रकारले गरिन्छ। पहिला आफैमा विश्वास, दोस्रो भगवान्प्रति विश्वास, तेस्रो अरूप्रति विश्वास। त्यसपछि मात्र परिवार, साथी, समाजले विश्वास गर्छ। विश्वाससँग अघि बढ्यौँ भने मन पनि शान्त हुन्छ, हामीबाट अरूहरूलाई पनि प्रेरणा मिल्छ। मानव जीवन अनेक सम्बन्ध, भावना, आशा र चुनौतीहरूले भरिएको हुन्छ। मानिस एक्लै जीवन बिताउन सक्दैन। परिवार, साथी, भाइ, शिक्षक, छिमेकी तथा समाजका अन्य मानिसहरूसँग सहकार्य र सम्बन्ध कायम गर्दै ऊ अगाडि बढ्दछ। यी सबै सम्बन्धलाई बलियो बनाउने सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एउटा विश्वास। विश्वास नभएको सम्बन्धमा आत्मीयता, सहयोग, सुरक्षा अर्थात् विश्वासले जीवनलाई बनाउँछ भन्ने भनाइ निकै अर्थपूर्ण छ। विश्वास भनेको कुनै व्यक्ति, सम्बन्ध वा परिस्थितिप्रति मनदेखि भरोसा गर्नु हो। हामीले कसैलाई विश्वास गर्दा उसले हाम्रो साथ दिनेछ, हाम्रो कुरा बुझ्नेछ र हामीलाई धोका दिने छैनन् भन्ने आशा राख्दछौँ। विश्वास केवल अरूमाथि गरिने भरोसा मात्र होइन, आफ्नो क्षमता र निर्णयप्रति विश्वास गर्नु पनि उत्तिकै आवश्यक हुन्छ। वास्तवमा आत्मविश्वास र पारस्परिक विश्वास दुवैले मानिसको जीवनलाई सकारात्मक र उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। सबैभन्दा पहिले विश्वासले परिवारलाई बलियो बनाउँछ। परिवार मानिसको पहिलो विद्यालय हो। आमा बाबाले आफ्ना छोराछोरीलाई विश्वास गर्दा आफ्ना समस्या, डर र भावहरू खुलेर व्यक्त गर्न सक्छन्। पति पत्नी बीच विश्वास भएमा सम्बन्धमा प्रेम, सम्मान र समझदारी बढ्छ। तर एक अर्काप्रति शङ्का र अविश्वास बढ्दै गयो भने सानो समस्या पनि ठुलो बन्न सक्छ। त्यसैले सुखी परिवारका लागि प्रेमसँगै विश्वास पनि आवश्यक हुन्छ।

त्यसै गरी साँचो मित्रताको आधार पनि विश्वास नै हो। असल साथी भनेको सुखमा मात्र साथ दिने व्यक्ति होइन, दुःख र कठिन समयमा पनि साथ दिने व्यक्ति हो। जब हामी आफ्ना साथीमाथि विश्वास गर्छौँ, हामी आफ्ना व्यक्तिगत कुरा, भावना र समस्याहरू उनीहरूसँग बाँड्न सक्छौँ। साथीले हाम्रो कमजोरीको मजाक नउडाई हामीलाई सही बाटो देखाउँदा मित्रता अझ गहिरो हुन्छ। विश्वास भएको मित्रतामा दूरी, समय वा परिस्थितिले पनि सम्बन्धलाई सजिलै कमजोर बनाउन सक्दैन। विश्वासको अर्को महत्त्वपूर्ण पक्ष हो आत्मविश्वास। जीवनमा सफलता प्राप्त गर्न आफ्नो क्षमतामाथि विश्वास गर्नुपर्छ। यदि मानिसले म केही गर्न सक्दिनँ भनेर सोचिरह्यो भने उसले प्रयास गर्न अघि नै हार मान्न सक्छ। तर म मेहनत गर्छु र सफल हुन सक्छु भन्ने विश्वास राख्ने मानिस कठिनाइसँग डराउँदैन। उदाहरणका लागि, परीक्षामा राम्रो गर्न चाहने विद्यार्थीहरूले आफ्नो क्षमतामाथि विश्वास राख्दै नियमित अध्ययन र अभ्यास गर्नुपर्छ। आत्मविश्वासले असफलताबाट सिक्ने शक्ति दिन्छ र प्रयास गर्ने साहस बढाउँछ। शिक्षाको क्षेत्रमा पनि विश्वासको ठूलो भूमिका हुन्छ। शिक्षकले विद्यार्थीको क्षमतामाथि विश्वास गरेमा विद्यार्थीमा नयाँ कुरा सिक्ने उत्साह बढ्छ। त्यस्तै विद्यार्थीले शिक्षकको ज्ञान र मार्गदर्शनमाथि विश्वास गरेमा सिकाइ अझ प्रभावकारी हुन्छ। कुनै विद्यार्थी कमजोर भएको अवस्थामा तिमी केही गर्न सक्दैनौ भन्नुभन्दा तिमी प्रयास गर, कोसिस गर, तिमी अवश्य सुधार गर्न सक्छौ भन्नु धेरै प्रभावकारी हुन्छ।

विश्वास गरेमा सिकाइ अझ प्रभावकारी हुन्छ। कुनै विद्यार्थी कमजोर भएको अवस्थामा तिमी केही गर्न सक्दैनौ भन्नुभन्दा तिमी प्रयास गर, कोसिस गर, तिमी अवश्य सुधार गर्न सक्छौ भन्नु धेरै प्रभावकारी हुन्छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा विश्वासले जीवन उज्यालो बनाउँछ भन्ने शीर्षकमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रेणु छेत्री ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि

असल व्यवहारले नै विश्वासलाई बलियो बनाउँछन्। आजको आधुनिक समयमा मानिसहरू प्रविधिको माध्यमबाट एकाअर्कासँग जोडिएका छन्। सामाजिक सञ्जालले संसारलाई नजिक ल्याएको छ, तर यसले गलत सूचना, झुटो पहिचान र अविश्वासका समस्याहरू पनि बढाएको छ। यसैले अहिले विश्वासको महत्त्व अझ बढेर गएको छ। हामीले इन्टरनेटमा प्राप्त

विश्वास गर्न छोडेनन्। सफलता केवल प्रतिभाले मात्र प्राप्त हुँदैन, निरन्तर प्रयास, धैर्य र आफूले रोजेको बाटो प्रतिको विश्वास पनि आवश्यक हुन्छ। त्यसैले हामीले अरूको प्रोत्साहित गर्न सिक्नुपर्छ।

आफूले पनि गरेर देखाउनु पर्छ। जीवनलाई राम्रो बनाउने एउटा महत्त्वपूर्ण सत्य हो। विश्वास गरौँ, विश्वास जितौँ र विश्वासको उज्यालोले आफ्नो जीवन तथा समाजलाई अझ सुन्दर बनाउने कोसिस गरौँ। विश्वासको कुरा गर्दा हामी महात्मा गान्धीको पनि गर्न सक्छौँ। भारत स्वतन्त्र गर्नुमा उहाँको ठुलो हात थियो। कुनै हिंसा नगरी केवल विश्वासको भरमा मात्र भारत मातालाई स्वतन्त्र बनाएका थिए। यसै कारण उहाँलाई राष्ट्रपिता पनि भनिन्छन्। विश्वास भन्नु नै सकारात्मक सोच हो। जहाँ हाम्रो विचार सकारात्मक हुन्छ त्यही नै विश्वासको जन्म हुन्छ। यसैले हामी जहिले पनि सकारात्मक सोच लिएर हिँड्यौँ भने विश्वासको जीवनलाई

यस आध्यात्मिक प्रस्तुतिमा श्रोताले सुन्नुभयो विश्वासले जीवन उज्यालो बनाउँछ भन्ने विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी रेणु छेत्री ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय सीमा समाप्त भएकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमको साथ आउने नै छौ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ।

देखेको महत्त्वपूर्ण कुरोहरू र जानकारी पछि भाउनुहोस्. शुभप्रभात कार्यक्रमको अघिल्लो चरणमा केही गीत सङ्गीत सुन्ने क्रम आइसकेको छ र आजको आधुनिक गीतमा हुनुहुन्छ एकै गायिका बालिका प्रधानले गाउनुभएका केही गीतहरू र यो गीत सुन्नुहोस् अब यहाँको स्वरमा. यस कार्यक्रम अन्तर्गत पहिलो गीत रहेको छ यो

0: गोरखपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जलशक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बेल्जियमका प्रधानमन्त्री वार्ड दी वेवरको 3 दिनको भारत यात्रा आजदेखि शुरू भइरहेको छ। यस अवधि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। सरकारले चिनी व्यापारीहरूको लागि स्टक होल्डिङ सीमा 4,000 क्विन्टलबाट घटाएर 2,000 क्विन्टल गरेको छ। अनि युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि हाल भएको रूसी हमलामा मारिएका 12 जनामा एक भारतीय नागरिक पनि सामेल रहेको बताउनु भएको छ। उपराष्ट्रपति सीबी राधाकृष्णन आज छत्तीसगढ़को रायपुरको भ्रमणमा रहनुहुनेछ। यस अवधि उपराष्ट्रपतिले एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक फेरि मानिसहरूलाई स्वदेशी वस्तुहरू अपनाउन विदेशमा सुनको आवश्यक खरिद र अनावश्यक खरिद र विवाह नगर्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले विदेशमा विदा नमनाउन, अन्य देशमा गएर विवाह नगर्न र अति आवश्यक पर्दा मात्र सुन किन्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले 7.8% आर्थिक वृद्धि दर हासिल गरेकोमा देशवासीलाई बधाई दिनुहुँदै स्वदेशी उत्पादनको आत्मनिर्भरता र प्रयोगमा जोड़ दिनुभएको छ।
1: स्वदेशी का मंत्र वोकल फॉर लोकल, विदेशों की यात्राएं अगर घूमने फिरने जाते हैं तो नहीं करना चाहिए। शादी विवाह विदेशों में करते हैं, नहीं करना चाहिए। मेड इन इंडिया के मंत्र

परियोजनाहरूको समयबद्ध कार्यान्वयन जनभागीदारी क्याच द रेन पेयजल प्रणालीहरूको स्रोतहरूको स्थिरता तथा जल जीवन मिशन 2.0 यस पहलको उद्देश्य राष्ट्रिय लक्ष्यहरूको लागि साझा जिम्मेवारीहरूलाई बढ़ावा दिनु र छलफलले शासन र सेवा वितरणमा मापन योग्य सुधारहरू निम्त्याउने सुनिश्चित गर्नु हो। बेल्जियमका प्रधानमन्त्री वार्ड दी वेवरको 3 दिनको भारत यात्रा आजदेखि शुरू भइरहेको छ। यस अवधि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताबीच द्विपक्षीय सम्बन्ध अनि आपसी हितका सबै क्षेत्रीय अनि वैश्विक मुद्दामाथि चर्चा हुनेछ। प्रधानमन्त्री डी वेवरले एक व्यावसायिक कार्यक्रममा भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताको सन्दर्भमा मुख्य भाषण पनि दिनुहुनेछ। उहाँ मुम्बईको यात्रामा पनि जानुहुनेछ। त्यहाँ उहाँले हीरा बन्दरगार अनि लजिस्टिक्ससित जोडिएका क्षेत्रहरूको विभिन्न हितधारकहरूको साथ बातचीत गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ उहाँको यो यात्रा भारत बेल्जियम बीच आपसी साझेदारीलाई सुदृढ गर्ने एक महत्वपूर्ण अवसर हो। यस अवधि व्यापार अनि निवेश, रक्षा अनि सुरक्षा, प्रौद्योगिकी, नवीकरणीय ऊर्जा, सम्पर्क तथा जनजन बीचको सम्बन्ध सहित आपसी हितका विभिन्न क्षेत्रहरूमा सहयोग अघि बढ्नेछ। मन्त्रालयले यो पनि भनेको छ कि बेल्जियमको यात्राले भारत अनि युरोपीय संघ तथा भारत युरोप बीच सम्बन्ध अझ

सह प्रमुख उद्देश्यहरूमा केन्द्रित छ। कृषि उत्पादकता बढाउन, फसल विविधकरण अनि टिकाउ कृषि पद्धतिहरूलाई बढावा दिन, फसल कटाईपछि भण्डारण क्षमता बढाउन, सिंचाई अवसंरचनामा सुधार गर्न, अल्पकालिक अनि दीर्घकालिक कृषि ऋणसम्म

नेपालका प्रधानमन्त्री बहादुर शाहले भन्नुभयो पछिल्लो सप्ताह भोटेकोसी नदीको मार्ग रसुवामा आएको फिजन बाढ़ जलवायु परिवर्तनको परिणाम हो। सोशियल मीडिया पोस्टमा उहाँले भन्नुभयो हिमालय क्षेत्रको तापमानमा 1.8 डिग्री सेल्सियसको बढोत्तरी छ। उहाँले भन्नुभयो हिमालयमा जलवायु परिवर्तनको बढ्दो प्रभावहरूले आपदाको खतरा बढ़िरहेको छ अनि योजना छ प्रमुख उद्देश्यहरूमा केन्द्रित छ। कृषि उत्पादकता बढ़ाउन फसल विविध करण अनि टिकाउ कृषि पद्धतिहरूलाई बढ़ावा दिन फसल कटाईपछि भण्डारण क्षमता बढ़ाउन

गरेको छ। यो नियम यस वर्षको नोभेम्बर 15 देखि नोभेम्बर 30 सम्म लागू हुनेछ। नयाँ स्टक सीमाको उद्देश्य होल्डिङमा अङ्कुश लगाउने, पर्याप्त उपलब्धता सुनिश्चित गरेर उपभोक्ताहरूको हितको रक्षा गर्ने र मूल्यमा स्थिरता ल्याउने हो। संशोधित प्रावधान अनुसार कुनै पनि चिनी व्यापारीले कुनै पनि चिनी प्राप्त भएको मितिले 30 दिनभन्दा बढी समयसम्म कुनै पनि स्टक राख्न पाउँदैनन्। चिनी व्यापारीले कुनै पनि समयमा र देशभरि कुनै पनि स्थानमा 2000 क्विन्टलभन्दा बढी चिनी राख्न पाउँदैनन्। तर कलकत्ता र यसको वरिपरिका महानगरहरूको विशिष्ट बजार आवश्यकतालाई ध्यानमा राख्दै स्टक होल्डिङ सीमा 4000 क्विन्टल रहनेछ। उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्रालयले भनेको छ कि कोलकाताले उत्तर प्रदेश र महाराष्ट्रबाट चिनी किन्छ र उत्तर पूर्वी क्षेत्र सहित देशको पूर्वी भागमा आपूर्ति गर्दछ। त्यसैले कोलकाता र यसको वरिपरिका महानगरीय क्षेत्रहरूको लागि 4000 क्विन्टलको हालको सीमा कायम राखिएको छ। सरकारले उपभोक्ताहरूलाई आवश्यक दिएको छ कि उसको घरेलु बजारमा चिनीको पर्याप्त उपलब्धता, व्यवस्थित आपूर्ति र मूल्य स्थिरता कायम गर्न आवश्यक सबै कदमहरू चालिरहेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णन आज छत्तीसगढको रायपुरको भ्रमणमा रहनुहुनेछ। यस अवधि उपराष्ट्रपतिले एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जलशक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बेल्जियमका प्रधानमन्त्री वार्ड दी वेवरको 3 दिनको भारत यात्रा आजदेखि शुरू भइरहेको छ। यस अवधि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। सरकारले चिनी व्यापारीहरूको लागि स्टक होल्डिङ सीमा 4000 क्विन्टलबाट घटाएर 2000 क्विन्टल गरेको छ। अनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि हाल भएको रूसी हमलामा मारिएका 12 जनामा एक भारतीय नागरिक पनि सामेल रहेको बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

तत्वधागन समाचारपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम जसको नाम हो संगीत प्रवाह। हामी फेरि एकपल्ट आइसकेका छौँ संगीत प्रवाहमा प्रवाहित हुनको निम्ति। अनि संगीतको प्रवाहमा प्रवाहित भएर हामी डुब्ने गर्छौँ त्यो सागरमा, अन्तमा गएर मिल्न जुन सागरमा हुने गर्दछ भावना, मनमुटु र भावनाका कुराहरू, अनि केही संवेदनाका कुराहरू पनि, अनि केही सहानुभूतिका कुराहरू पनि। तर यी सम्पूर्ण कुराहरूलाई अभिव्यक्त गर्दछ गीत सङ्गीतले, अनि ती गीत सङ्गीतहरू सजिएको छ आजको सङ्गीत प्रवाहमा। त सुन्नुहोस्, पहिलो गीत जो रहेको छ गायक योगेन्द्र घतानीको स्वरमा, श्रीमान मुखियाको सङ्गीतमा, अनि सुशीला मुखियाको शब्दमा। जस गीतमा केही झस्काइका कुराहरू छन्, केही ब्युझाइका कुराहरू पनि छन्।

राम्रो सुन्नुहोस्, अर्को गीत सबै नानी पवनका स्वरमा उर्लिएर आएका केही कुराहरू, जो हुनसक्छ केही नदी, हुनसक्छ केही भल, हुनसक्छ केही पहिरोहरू।

नदीमा आएका बाढ उर्लिएर आएका पानीले केही पनि राख्दैन बाँकी अनि सबै जलथल हुने गर्दछ। यो गीतमा थियो शब्द सङ्गीत सुशील मुखिया अनि श्रीमान मुखिया। त आउनु सदन बसाउनु अर्को गीत जोडिएको छ प्रणय गुरुङको स्वरमा, सङ्गीत पनि प्रणय गुरुङकै अनि छ यसमा शब्द सुशील मुखियाको।

उदासी एउटा निराशा बगेको गीत छ त्यो सधैँ अब आउँ अर्को गीततर्फ जोडिएको छ रोहित त्यालीको स्वरमा जसमा छ सङ्गीत नितेश रोहितको अनि शब्द पुनः एकपल्ट सुशील मुखियाकै

0: सुधागन, अब यहाँ हुन्छ समाप्त संगीत प्रवाह कार्यक्रम र अब सुन्नुहोस् समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक अनि वाचन विश्व सुब्बा। विषय प्रधानमन्त्री नरेन्द्र मोदीको उज्बेकिस्तानको राज्य भ्रमणको क्रममा संयुक्त वक्तव्य। आलेख विदेश सेवा एकाई एनएसटी आकाशवाणी। उज्बेकिस्तान गणराज्यका राष्ट्रपति श्री सवकत मिर्जियोयेवको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 29 देखि 30 अगस्त 2026 उज्बेकिस्तान गणराज्यको राजकीय भ्रमण गर्नुभयो। राष्ट्रपति सवकत मिर्जियोयेव र प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तान भारत द्विपक्षीय सम्बन्धको वर्तमान अवस्था र सम्भावनाहरूको विस्तृत समीक्षा गर्नुभयो। आफ्नो साझा संकल्पलाई पुनः पुष्टि गर्दै नेताहरूले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन र दुवै राष्ट्रहरूको मुख्य हितलाई अगाडि बढाउने वृहत रणनीतिक साझेदारीमा सहयोगलाई अघि राख्ने आफ्नो प्रतिबद्धतालाई जोड दिए। नेताहरूले आफ्नो अडान र मध्य एसियाको बढ्दो महत्वको निकट पंक्तिबद्धताको स्वागत गरे। नेताहरूले नेतृत्व र संस्थागत स्तरमा नियमित र विश्वासमा आधारित संवाद कायम राख्नुको महत्वलाई जोड दिएर द्विपक्षीय ढाँचा र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको सीमान्तमा भ्रमण र सम्पर्कको आदान प्रदान जारी राख्न सहमत भए। दुवै नेताहरूले उच्च स्तरीय सम्बन्ध प्रदान गर्न विदेश मन्त्रीहरूको नेतृत्वमा संयन्त्र स्थापना गर्न सहमत भए। दुवै नेताहरूले संसदीय कूटनीतिको बढ्दो भूमिकालाई स्वागत गरे र उज्बेकिस्तान गणराज्यको ओली मजलिस र भारतको संसद बीचको सम्पर्कको तीव्रतालाई स्वागत गरे। नेताहरूले विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको कानूनी ढाँचालाई अझ बलियो बनाउनको महत्वलाई जोड दिए। दुवै नेताहरूले स्पष्ट रूपमा आतंकवादको निन्दा गरे, जसमा सीमापार आतंकवाद पनि समावेश छ। यसको सबै रूप र अभिव्यक्तिहरूमा आतंकवाद प्रति सुन्न सहिष्णुता दृष्टिकोण दोहोऱ्याए र कुनै पनि आधारमा आतंकवादको औचित्यलाई अस्वीकार गरे। दुवै नेताहरूले कानून प्रवर्तन, गुप्तचर साझेदारी र हिंसात्मक अतिवाद र अवैध लागू पदार्थ ओसार पसार, संगठित अपराध र साइबर खतराहरूसँग लड्न सहयोगलाई सुदृढ पार्ने महत्वमा जोड दिए। दुवै नेताहरूले आतंकवाद विरोधी संयुक्त कार्य समूह अन्तर्गत निरन्तर सहयोगको महत्वलाई पुनः पुष्टि गरे। दुवै नेताहरूले उज्बेकिस्तान भारत संयुक्त सैन्य अभ्यास डसलिकको सफल सञ्चालनको स्वागत गरे, जो अप्रेल 2026 उज्बेकिस्तानको नामाङ्कन क्षेत्रमा आयोजित भएको थियो। दुवै नेताहरूले उज्बेकिस्तान र भारत बीचको बलियो आर्थिक साझेदारीलाई स्वागत गरेर द्विपक्षीय व्यापार

0: लगानीलाई थप विस्तार गर्न उल्लेखनीय अप्रयुक्त सम्भावनालाई महत्व दिए। दुवै नेताहरूले जुन 2026 ताशकन्द अन्तर्राष्ट्रिय लगानी मञ्चको र अगस्त 2026 नयाँ दिल्लीमा आयोजित व्यापार आर्थिक वैज्ञानिक तथा प्राविधिक सहयोग सम्बन्धी अन्तर सरकारी आयोग र उज्बेकिस्तान भारत व्यापार मञ्चको बैठकको नतिजाको उच्च प्रशंसा गरे। दुवै पक्षले विद्युतीय वस्तुहरू, इन्जिनियरिङ उत्पादनहरू, अटोमोबाइलहरू र औषधि क्षेत्रहरूमा द्विपक्षीय व्यापारको ठूलो सम्भावनालाई स्वीकार गरेर यी क्षेत्रहरूमा व्यापारदेखि व्यापार सम्बन्धलाई नजिक बनाउन सहमत भए। उज्बेकिस्तान भारत अधिमान्य व्यापार सम्झौतामा संयुक्त सम्भाव्यता अध्ययनको निष्कर्षलाई सम्झदै दुवै नेताहरूले सम्बन्धित मन्त्रालयहरूलाई समय सीमामा अर्को चरणहरू अन्वेषण गर्न निर्देशन दिए। नवीकरणीय ऊर्जा, ऊर्जा पूर्वाधारको आधुनिकरण र सम्भावित लगानी परियोजनाहरूको कार्यान्वयनको क्षेत्रमा सहयोग अगाडि बढाउने बारे छलफलहरूलाई नेताहरूले स्वागत गरे। नेताहरूले भूगर्भ, खानी, आणविक ऊर्जा, औद्योगिक सहयोग र महत्वपूर्ण र रणनीतिक खनिजहरूको क्षेत्रमा सहयोग अन्वेषण गर्न सहमत भए, जसमा खनिज स्रोतहरूको प्रशोधन, उत्पादनहरूको मूल्य अभिवृद्धि र पुनर्चक्रण पहलहरू समावेश छन्। दुवै नेताहरूले कृषि र प्रशोधन क्षेत्रको विकासमा सहकार्य गर्न सहमत भए। दुवै नेताहरूले उज्बेकिस्तान र भारत बीच यातायात र रसद सम्पर्क बढाउन संयुक्त प्रयासहरू जारी राख्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। दुवै नेताहरूले उच्च प्रविधि र डिजिटल रूपान्तरणको क्षेत्रमा द्विपक्षीय सहयोगको सुदृढीकरण साथै फरवरी 2026 नयाँ दिल्लीमा भएको भारत एआई प्रभाव शिखर सम्मेलनमा भएका समझदारीहरूको कार्यान्वयनको स्वागत गरे। दुवै नेताहरूले बाह्य अन्तरिक्षको अन्वेषण र शान्तिपूर्ण प्रयोगमा व्यवहारिक सहयोगलाई थप विस्तार गर्ने आफ्नो रुचिलाई पुनः पुष्टि गरे। उनीहरूले उज्बेकिस्तानमा भारत अध्ययनको निरन्तर विस्तारलाई स्वागत गरेर भारतमा उज्बेकिस्तान अध्ययनको विस्तारलाई पनि समर्थन गरे।
1: अब रेली गर्दैछौ दिल्ली केन्द्रका समाचार, प्रतीक्षा साँच्नु होला।

0: officer, non-medical, in the country's armed forces to attain the rank of Air Vice Marshal or equivalent, informs the Pioneer. And finally, scientists from the Zoological Survey of India, in collaboration with ICAR, Centre Marine Fisheries Research Institute, and international experts, have discovered a new species of deep sea skate in the Arabian Sea off India's southwestern coast, informs the Pioneer. And with that, it's back to you, Shagun.
1: Thank you, Renu. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi renews call to embrace Swadeshi goods and avoid unnecessary purchase of gold and destination weddings abroad. Prime Minister to address valedictory session of departmental summit of Jal Shakti Ministry in New Delhi today. Government reduces stock holding limit of sugar from 4 to 2,000 quintals. US begins fresh strikes on IRGC targets inside Iran, explosions heard in Bandar Abbas and Hormuz. Indian forensic team begins DNA analysis to identify flash flood victims in Nepal. And India's leading shuttlers Lakshya Sen, Kidambi Srikant and Tanvi Sharma to begin their campaigns at China Masters Super 750 in Shenzhen today. And with that, we end the morning news. Have a nice day.
2: अहिलेघरि हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ अनि समय रहेछ बिहानको ठिक 8:30 अनि 18 सेकेन्ड।
3: गरीब का दिल अगर सोने का होता है तो हाथ फौलाद के होते हैं चौधरी।
2: कथा सफलता को
3: तुम कंगाल क्या खरीद सकोगे हमारे दिल और हमारे हाथ।
2: सिनेमा समाज को दर्पण हो। देश समाज र परिवेशमा के कस्ता घटनाहरू घटिरहेका छन् त्यसैले आधार बनाएर ती विषय वस्तुहरूलाई ठूलो पर्दामा अत्यन्तै प्रभावकारी ढंगले दर्शक दीर्घ समक्ष प्रस्तुत गरिदिनु सिने जगतको जादुमय विशेषता हो। यस्तोमा यही सिनेमाका सिल्भर स्क्रिनमा आफ्नो अत्यन्तै बलियो उपस्थिति दर्ज गराएर तत्कालीन सामाजिक परिवेशहरूलाई सजीव रूप दिनुमा अत्यन्तै सफल अभिनेता हुन् विनोद खन्ना। विनोद खन्ना जो आफ्नो समयका एकजना स्टाइलिस फैसन आइकनको रूपमा जानिने गरिन्थे अनि जसको तुलना सोझै महानायक अमिताभ बच्चन, हिमान धर्मेन्द्र अनि सुपरस्टार राजेश खन्नासँग गरिने गरिन्थ्यो। कथा सफलताको आजको अङ्कमा हामीले यिनै ह्यान्डसम हङ्क अभिनेता विनोद खन्नाकै सङ्घर्ष अनि सफलताको कथा लिएर आएका छौँ। कार्यक्रमबाट सहयात्री म वीरेनको हजुरहरू सबै सम्पूर्णमा हार्दिक स्वागत अभिवादन।
4: अंग्रेजी चीजें बहुत मजबूत होती हैं, मगर जब हिंदुस्तानी हाथों में आ जाती हैं ना तो चकनाचूर हो जाती हैं।
2: अभिनेता विनोद खन्ना को जन्म 6 अक्टूबर 1946 में ब्रिटिश भारत को पेशावर में खत्री समुदाय का एक पंजाबी हिंदू परिवार में कमला र कृष्णचंद खन्ना को घर में भएको थियो। उनका पिता वस्त्र रंग अनि रसायनहरूको व्यापारी थिए भने आमा चाहिँ गृहिणी थिइन्। विनोद का एक भाई अनि 3 बहिनीहरू थिए। तर विनोदको जन्म भएको केही समयपछि नै भारतको विभाजन भइगएको कारण पेशावर पाकिस्तानमा गाभिनाले उनको परिवार त्यहाँबाट बम्बे या अहिलेको मुम्बईमा आएर बस्न थाल्यो। यस्तोमा खन्नाले दोस्रो श्रेणीसम्म सेन्ट म्यारी स्कुल बम्बेमा पढाइ गरेपछि फेरि उनीहरू सन् 1957 दिल्ली आएर बस्न थाले। दिल्लीमा उनले मथुरा रोड स्थित दिल्ली पब्लिक स्कुलमा शिक्षालाई निरन्तरता दिए। तर फेरि उनको परिवार 1960 बम्बे नै फर्किए अनि नासिक छेउ देवलालीको वान्स स्कुलमा उनी पढ्न थाले। बोर्डिङ स्कुलमा सन्दा विनोदले 16 साल र मुगल ए आजम जस्ता महाकाव्य चलचित्रहरू हेरे अनि त्यहाँबाट धेरै प्रभावित भए। उनले सिडेनहेम कलेज बम्बेबाट वाणिज्यमा स्नातकको उपाधि प्राप्त गरे। केही समयतिरै कलेजमा विनोद खन्नाको भेट गीताञ्जलि तलियार नामक युवतीसँग हुन पुग्यो। गीताञ्जलि क्रिकेट कमेन्टेटर एफएस तलियार खानकी छोरी थिइन्। यता विनोदलाई पनि क्रिकेट औधि मन पर्थ्यो। यस्तोमा गीताञ्जलिसँग उनको भावनात्मक सम्बन्ध प्रगाढ भएर गयो र सन् 1971 विनोदले उनी गीताञ्जलिसँग नै विवाह पनि गरे। तर यसभन्दा पहिला नै 1968 विनोद खन्नाको पहिलो चलचित्र मन की मित प्रदर्शित भइसकेको थियो। यो रोमान्टिक थ्रिलरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो अनि सहायक भूमिकामा देखा परेका नयाँ अनुहार विनोदको अभिनयलाई दर्शकहरूले खुबै मन पराए। त्यसपछि 1970 विनोद अभिनेता राजेश खन्नासँग

0: चलचित्रहरू सच्चा झुटा र आनमिलो सजना अनि मनोज कुमारसँग चलचित्र पूरब अर पश्चिममा सहभूमिकाहरूमा आए। यी तिनैवटा चलचित्रहरू ब्लकबास्टर रह्यो अनि त्यो वर्षका शीर्ष 500 भन्दा धेर कमाइ गर्ने फिल्महरूमा सामेल थिए। अन्तत आफ्नो बेजोड प्रतिभा र आकर्षक व्यक्तित्वको कारण विनोद खन्ना सन् 1971 आएको गुलजारको निर्देशनमा बनिएको पहिलो चलचित्र मेरे अपनेमा प्रथमपल्ट लिड रोलमा देखा परे, जसलाई आलोचकहरूद्वारा सकारात्मक प्रतिक्रिया प्राप्त भएको कारण यो फिल्म सुपरहिट साबित भयो। यही साल 1971 नै प्रदर्शित एक्सन ड्रामा चलचित्र मेरा गाउँ मेरा देशमा चाहिँ यसपल्ट बहुमुखी अभिनय प्रतिभाका धनी विनोद खन्ना अचानक खलनायकको नयाँ अवतारमा अवतरित भए, जुन चलचित्रले सिने जगतलाई रोमान्टिक धारादेखि एक्सन फिल्महरूतिर मोडिदियो अनि बक्स अफिसमा यो एउटा सर्वकालिक ब्लकबास्टर साबित हुन पुग्यो। धर्मेन्द्र आशा पारेख मुख्य भूमिकामा रहेको यो चलचित्रमा विनोद खन्नाले एक धूर्त डाकुको भयानक छवि प्रस्तुत गरे, जसलाई खुबै प्रशंसा प्राप्त भयो अनि पछि गएर 1975 कालजयी चलचित्र शोलेको निम्ति पनि यो फिल्म मेरा गाउँ मेरा देशले एउटा बलियो धरातलको निर्माण गरिदियो।
1: जब्बर सिंह ने सिर्फ दो ही बातें सीखी है, एक मौके का फायदा उठाना और अपने दुश्मन का नामो निशान मिटा देना।
0: त्यसपछि आएको साल 1974 विनोद खन्नाको निम्ति स्टारडमको नयाँ द्वार खोलिदियो। जुन साल प्रदर्शित भएको मसाला चलचित्र हात की सफाईले विनोदलाई रातारात स्टार बनाइदियो।

0: रणधीर कपूर, हेमा मालिनी, विनोद खन्ना र सिमी ग्रेवाल अभिनीत यो चलचित्र सुपरहिट रह्यो, जसले विनोदलाई सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर पुरस्कार पनि दिलाइदियो। अब 1974 देखि 1982 सम्मका समयहरू विनोद खन्ना लोकप्रियताको चरममा उल्किए, जसमा 1976 उनी अमिताभ बच्चनसँग चलचित्र हेराफेरीमा, 1977 उनी पुनः अमिताभ बच्चनसँगै चलचित्रहरू खुन पसिना, अमर एकबर एन्थोनी,
1: अपन कोई लफड़ा नहीं किया साहब, कोई लफड़ा नहीं किया, अपन का तो लाइसेंस बार है, ये देखो लाइसेंस नंबर 108 इधर चिपका है, है कि नहीं साहब? अच्छा संजय, अरे अरे साहब के लिए कुछ साहब,
2: यहाँ एंथनी कौन है?
1: एंथनी
0: अनि परवरिशमा 1978 पनि अमिताभ सँगै फेरि पनि विनोद खन्ना फिल्म मुकद्दर का सिकंदर।
3: अब सिकंदर तो जिंदा रहेगा नहीं, लेकिन तुझे भी जीने का हक नहीं
1: देगा। नहीं सिकंदर, ऐसा मत कर सिकंदर, नहीं।
0: इत्यादि ब्लॉकबस्टर चलचित्रहरूमा लगातार छाइ नै रहे। यस्तोमा महानायक अमिताभ बच्चनसँग विनोद खन्नाको टक्कर प्रत्येक पल्ट नै एकदमै बराबरीको रह्यो भने कहिलेकाहीँ त विनोद अमिताभ भन्दा 19-20 पनि देखिने गरिएको छ। अमिताभ विनोदको प्रसङ्गमा प्रसिद्ध फिल्म निर्देशक मनमोहन देसाईले एक ठाउँमा यसो भनेका छन्, अमिताभसँग अभिनीत चलचित्रहरूमा विनोद खन्ना कहिले पनि सहायक अभिनेता रहेनन्, मेरा चलचित्रहरूमा विनोदको भूमिका अमिताभकै बराबरीको हुने गर्दथ्यो, विनोद खन्नामा हिरो हुने पूर्ण क्षमता छ। स्वयं महानायक अमिताभ बच्चनले पनि विनोद खन्नाको प्रतिभाको सम्मान गर्दै यसो भनेका छन्, विनोदको जस्तो हिँड्ने अन्दाज कसैको पनि थिएन, भिडले भरिएको कोठामा विनोदको जस्तो उपस्थिति कसैको पनि थिएन, विनोदले जस्तै माहौल अरू कोहीले पनि बनाउन सक्दैनथ्यो। यसबीच 1982 देखि 1987 सम्म 5 वर्ष विनोद आध्यात्मिक विश्रामको निम्ति अमेरिकाको रजनीशपुरम आश्रममा गए। 5 वर्ष त्यहाँ बिताएपछि विनोद खन्नाले 1987 देखि पुनः सिने जगतमा इन्साफ, दयावान र आखिरी अदालत जस्ता सफल चलचित्रहरूबाट कमब्याक गरे, जुन क्रममा 1989 को चाँदनी, 1990 को मुकद्दर का बादशाह, 1991 को लेकिन, 1997 को हिमालय पुत्र, 2009 को वांटेड, 2010 र 2012 को दबंग र दबंग 2 अनि 2015 को दिलवाली इत्यादि चलचित्रहरूको साथमा निरन्तर अघिल्तिर बढी नै रह्यो। यसबीच कतिपय कारणवश विनोद खन्नाले पत्नी गीताञ्जली तलियारलाई छाडेर कविता दफ्तारीसँग विवाह गरे। विनोदलाई 3 वटा

फिल्म फेयर पुरस्कार, तीनवटा फिल्म फेयर नामाङ्कन, फिल्म फेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड र दादा साहब फाल्के पुरस्कार लगायत अन्य अन्य धेरै सम्मानहरू प्राप्त भइसकेको छ। यिनै महानतम अभिनेता विनोद खन्नाको निधन 27 अप्रेल 2017 हुन पुग्यो। राहुल र अक्षय सहित उनका तीन छोरा अनि एउटी छोरी छन्।

हवस्त श्रोतागण, अब आजलाई कथा सफलताको यात्रा यहीँ समाप्त हुँदछ। पुनः भेट्नेछौँ कथा सफलताको अर्को अङ्कमा। तबसम्मलाई चाहिँ अब प्रस्तोता लेखनाथ राईको साथमा सहयात्री म वीरेन पनि ओझेल पर्दछु। नमस्ते।

लोकगायक कुलमान सुब्बाको स्वरमा यो लोकगीत पछि सदाकन अब आउनुहोस् प्रयास गरौँ। अघिल्लो कार्यक्रममा जोडिएको छ सन्दर्भ अनि केही सुमधुर हिन्दी चलचित्रका गीतहरूको, अनि आजको सन्दर्भको विषय रहेको छ सोतागन भुइँचालो बारे। भुइँचालोबाट हामी कसरी बाँच्न सक्छौँ अनि यसको सामना हामीले कसरी गर्ने, तर यो विषयमा जानुभन्दा पहिला सुनौँ एउटा सुमधुर हिन्दी चलचित्रको गीत जोडिएको छ चलचित्र त्रिशूलबाट यशुदास अनि लता मङ्गेशकरको युगल स्वरमा। गीतमा छ बोल साहिरको अनि धुन खैयामको।

0: नुरी चलचित्रको यो समधुर गीतपछि आउनु सोधा गर्न अब सुनौ 9 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। उपराष्ट्रपति सीपी राधाकृष्णन आज छत्तीसगढ़को रायपुरको भ्रमणमा रहनुहुनेछ। यस अवधि उपराष्ट्रपतिले एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बेल्जियमका प्रधानमन्त्री वार्ड दी वेवरको 3 दिनको भारत यात्रा आजदेखि शुरू भइरहेको छ। यस अवधि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। मिडल इस्ट एनर्जी 2026 प्रदर्शनी तथा सम्मेलन संयुक्त अरब अमिरेट्सको वर्ल्ड ट्रेड सेन्टरमा हिजदेखि शुरूआत भएको छ। सम्मेलन आगामी 3 सेप्टेम्बरसम्म चल्नेछ। यो पश्चिम एसिया क्षेत्रमा बिजुली र ऊर्जा उद्योगको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीहरूमध्ये एक हो। सरकारले चिनी व्यापारीहरूको लागि स्टक होल्डिङ सीमा 4,000 क्विन्टलबाट घटाएर 2,000 क्विन्टल गरेको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि हाल भएको रूसी हमलामा मारिएका 12 जनामा एक भारतीय नागरिक पनि सामेल रहेको बताउनु भएको छ। सरकारले प्याजको मौसमी मूल्य दबावलाई कम गर्न कान्दा एक्सप्रेस अनि सड़क परिवहनको माध्यमले वफर स्टकको सुनियोजित अनि लक्षित आपूर्ति शुरू गरेको छ। नेपालमा बाढ़बाट मर्नेहरूको संख्या बढेर 1,050 भएको छ अनि लगभग 4,000 अझ नखोज रहेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तान T20 सिरिजको लागि मंगलबार 15 सदस्यीय टीमको घोषणा गरेको छ। यस टीममा कप्तान श्रेयस अय्यर हुनेछ भने उपकप्तान तिलक वर्मालाई बनाएको छ। भारतका सटलर लक्ष्य सेन, किदाम्बी श्रीकान्त र तन्वी शर्माले आज क्वाङडोङ प्रान्तको सेन्जेनमा आयोजित हुन गइरहेको चाइना मास्टर्स सुपर 750 ब्याडमिन्टन च्याम्पियनसिपको शुरूआत गर्नेछ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

तथागण 9 बजेको प्रमुख समाचारपछि अब आउनुहोस् सुनौ केही सुमधुर हिन्दी चलचित्रकै गीतहरू। तर अबको क्रममा छ एकै गीतकार आनन्द बख्सीद्वारा लिखित केही चलचित्रका गीतहरू, जोडिएको छ हिन्दी चलचित्रका गीतहरूको यो अङ्क अन्तर्गत। अब सुन्नुहोस् यसै क्रममा पहिलो यो गीत चलचित्र दो रास्तेबाट लता मङ्गेशकर अनि मोहम्मद रफीको युगल स्वरमा, गीतकार आनन्द बख्सी, सङ्गीतकार लक्ष्मीकान्त प्यारेलाल।

श्रोताले सुन्नुहुँदैछ। एकै गीतकार आनन्द बक्सीद्वारा लिखित केही हिन्दी चलचित्रका गीतहरू, र अब यसै क्रममा सुन्नुहोस् अघिल्लो गीत जीवन मृत्यु चलचित्रबाट

श्रोताहरूले अहिले सुन्नुहुँदै थियो एकै गीतकार आनन्द बक्सीद्वारा लिखित विविध हिन्दी चलचित्रका सुमधुर गीतहरू। अनि यो अन्तिम गीतसँगै अब यो कार्यक्रम यहीँ समाप्त हुँदछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब अघिल्लो चरणमा रिले गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 मिनटमा सुनाउनेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि। प्रतीक्षा साँझ्दै गर्नुहोला।

सर्वेक्षण गर्ने प्रस्तावलाई पनि मुख्यमन्त्रीले स्वीकार गरेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक चरणमा 200 जना विशेष प्रशिक्षित जनशक्ति रहने अर्जुन वाहिनी अन्तर्गत दार्जिलिङ र कालेबुङ पहाडमा 50 जना, तटीय क्षेत्रमा 50 जना तथा कोलकातामा 100 जना जनशक्ति परिचालन गरिने बताइएको छ। दार्जिलिङ तथा कालेबुङ पहाडमा तैनात हुने टोलीलाई आधुनिक उद्धार सवारी साधन तथा विशेष उपकरण सहित एनडीआरएफ मापदण्ड अनुसार प्रशिक्षण प्रदान गरिनेछ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। 10 बजे मुख्य समाचारको साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: यस केन्द्रको प्रादेशिक समाचारपछिको समय हो बिहानको ठिक 9:30 अनि 30 सेकेन्ड नै भइरहेको र अब प्रस्तुत छ अघिल्लो कार्यक्रम खेल संसार।
1: आकाशवाणी खरसाङ सुन्दै बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको खेल संसारको अङ्कमा म कार्यक्रम सञ्चालक निगम धेरै धेरै स्वागत जनाउँदछु।

श्रोताहरू, आज आकाशवाणी खरसाङको स्टुडियोमा हामी समक्षमा खेल जगतबाट हामीले चुनेर एक यस्तो मोती तपाईँहरूको समक्षमा ल्याएका छौँ जो कराटेको क्षेत्रमा धेरै समयदेखि सेवा दिँदै आउनु भएको छ। उहाँको परिचय हजुरहरूको समक्षमा साट्नु पर्दाखेरि उहाँको नाम रोशन सार्कीजी हुन्। उहाँ सिलगढी ज्योतिनगरमा बस्नुहुन्छ र हाम्रो क्षेत्रको धेरै राम्रो राम्रो खेलाडीहरूलाई उहाँले प्रशिक्षण दिनुभएको छ। र आउनुहोस् रोशन सार्कीजीसँग कुरा गरौँ, उहाँको कराटेको यात्रा के कस्तो रहेको छ, यस यात्रामा उहाँले के कस्तो अनुभव बटुल्नुभयो, के कस्तो तितो मिठो अनुभवहरू उहाँको समक्षमा आइपऱ्यो। थोरै तपाईँहरूलाई रोशनज्यूको बारेमा जानकारी दिनुपर्दाखेरि उहाँ जापान कराटे दोकुनी बाई काई वेस्ट बेङ्गलको हेड हुनुहुन्छ। उहाँ ब्ल्याक बेल्टमा सिक्स दान हुनुहुन्छ अनि नेसनल फेडरेसन रेफ्री साथै जज पनि हुनुहुन्छ। र यस्तो थुप्रो जिम्मेवारी उहाँले आफ्नो कानमा बोकेर अहिलेसम्म पनि कराटेको क्षेत्रलाई अघि बढाइराख्नु भएको छ। र सर्वप्रथम त हामी

0: प्रसुन सर्कीज्यूलाई आजको कार्यक्रममा स्वागत गरौँ। स्वागत छ।
1: थ्याङ्क यू सो मच। धन्यवाद।
0: कस्तो हुनुहुन्छ?
1: एकदमै स्वस्थ छु, राम्रो छु।
0: बसाइ त सिलगढीमा हो?
1: हजुर
0: हजुर हजुर। सिलगढीको गरम कतिको छ अहिले?
1: सिलगढीमा साह्रै गरम छ नि हौ, बिना एसीको गुजारै छैन।
0: हजुर हजुर।
1: घरमा पनि गाडीमा पनि।
0: हजुर हजुर हजुर। हजुरको यात्रा पनि धेरै लामो रहेको छ नि कराटेमा है?
1: एकदमै लामो।
0: 90 को दशकदेखि मोटामोटी सुरु भएको यो
1: 30 इयर्स जस्तो भइसक्यो,
0: 30 साल भइसक्यो र यस यात्रामा तपाईँले धेरै धेरै अनुभव बटुल्नु भयो होला नि त है?
1: एकदमै एकदमै।
0: आज हामी आकाशवाणी खरसाङको स्टुडियोबाट 103.5 MHz मार्फत है साझा गरौँ न तपाईँको यात्रा के कस्तो रहेको छ र आरम्भ गरौँ न है। हजुरको पछि जाउँ 30 साल पहिला है, जुन सुरुवात थियो, पढाउहरू थियो, कराटेमा कसरी रस भिज्यो तपाईँको, कसले तपाईँलाई मोटिभेट गर्यो र कसरी कराटेमा लाग्नुभयो त्यो अलिकति त्यहाँबाट सुरु गरौँ न।
1: हुन्छ। एक्चुली यो गोर्खाल्यान्डको जो झगडाहरू भइरहेको थियो, आई थिङ्क 1985 होला सायद, एक्ज्याक्ट मलाई थाहा छैन। म त्यति बेला सानै थियो, भनौँ भने 12-13 सालको थियो होला। त्यतिखेर एकदमै त्यो मारकाटहरू गाउँमा धेरै, हामी त्यो उमेरमा सानोमा पनि हामी हेरिरहेका थियौँ। अनि एउटा मेरो बाबा पनि एउटा पार्टीको लिडर हुनुहुन्थ्यो, अनि त्यो मेरो बाबालाई एउटा लेटर आएको थियो त्यति बेला कि तपाईँले पनि यति एमाउन्ट जमाउनुपर्छ, नत्र भने तपाईँको 8 इन्ची सर काटेर तपाईँलाई गाछमा त्यो टाँगिने त्यस्तो सिस्टमहरू थियो,
0: धम्की आएको
1: थियो। अनि अब एकदमै डरको माहौल थियो त्यति बेला, पुलिसहरू पनि गाउँमा आइरहन्थ्यो। हामीलाई त्यो उमेरमा पनि हाम्रो आमाले हामीलाई भगाउँथ्यो, जबकि हामी बालकै थियौँ, हामीलाई केही नलेज छैन। अनि हामी भागिन्थ्यौँ भागिन्थ्यौँ। त्यहाँबाट जब म अलिकति ठुलो भएँ, बढ्दै गएँ, अनि त्यो नजर, त्यो कुराहरू एकदमै मेरो आँखाबाट हटेको थिएन। अनि जब म ठुलो भएँ, क्लास 10th जब मैले बोर्डको एक्जाम दिइसकेपछि, एउटा हाम्रो कालचिनी ब्लकमा एउटा ब्यानर आयो कि कराटे त्यहाँ कोचिङ क्लास हुँदैछ भनेर। अनि मैले एक्चुली मेरो त्यही नै सोचाइ थियो कि म यो मार्सल आर्ट, किनभने त्यति बेला ब्रुस लीको पनि निकै मुभी हेरिन्थ्यो सानैदेखि नै। अनि त्यहाँबाट चाहिँ मैले यही नै सोचेँ कि सायद म यो सिकेर सायद म परिवारको सुरक्षा गर्नुमा सायद म सक्षम हुन्छु होला भन्ने मलाई पुरा विश्वास भयो, किनभने त्यो अब हेर्दाखेरि, पिक्चर हेर्दाखेरि एकजना मान्छेले कतिजनालाई त्यसरी पिट्ने गर्थ्यो होइन। अन्त मलाई चाहिँ एक्चुली यो कुरा चाहिँ मेरो परिवारको सेफ्टीको लागि नै मैले एक्चुली, म सायद खडा हुन सकेँ भने मेरो परिवारलाई म बचाउन सक्छु एटलिस्ट, त्यो मेरो दिमागमा आयो। किनभने सानैदेखि मैले त्यो हेरिरहेको थियो, त्यो जिबिसीको जुलुस, त्यो जिबिसीको त्यो खुकुर लिएर मान्छेहरू घुमेको काटेकोहरू, त्यो कुराहरू मेरो आँखामै थियो। त्यो सब हेरेर चाहिँ मैले एक्चुली जोइन चाहिँ मैले गरेको मार्सल आर्ट, कि म सिकेर
0: परिवारको
1: आफन्तको सुरक्षा गर्न सकौँ भनेर मैले सुरु गरेको। तर त्यो अब मलाई थाहा थिएन कि यो अब यति लामो जान्छ,
0: बालक बुद्धि
1: है, यति ठुलो यसमा जान सक्छ मलाई थाहा थिएन। अनि त्यहाँबाट त्यो मैले जोइन गरिसकेपछि, त्यहाँबाट अझै फेरि सालभरि सिक्नु सिकिसकेपछि, फेरि त्यहाँबाट अब हाम्रो बलिउड इन्डस्ट्रीको अक्षय कुमारको मैले फर्स्ट मुभी सायद हेरेको थिएँ। उसलाई हेरेपछि अझै मलाई एकदमै त्यो बेलामा एकदमै म पनि यस्तै नै हुन्छु भन्ने
0: एउटा।
1: त्यहाँबाट मैले जोइन गरेपछि त्यति बेला 67 स्टुडेन्ट्स अलरेडी थियो, म 6 महिना अलरेडी क्लास चलिसकेको, म सबभन्दा नयाँ बच्चा त्यहाँ जोइन गर्दाखेरि। तर मैले आफ्टर 6 मन्थ सबैभन्दा नम्बर 1 आएको थियो, डिसिप्लिनमा पनि कराटेमा पनि। फ्युचरमा त्यो क्लब बन्द भयो, तर त्यो क्लब बन्द भएपछि चाहिँ त्यो मैले नै चलाउनु पऱ्यो लास्टमा, त्यो त्यस्तो सिचुएसन आइसकेको थियो। त्यहाँदेखि पढाइ खत्तम भएपछि भुटान गयो, भुटानमा नोकरीको साथमा कराटे पनि गरियो। त्यसको बाद फेरि म परिवारको परिस्थिति त्यस्तो विधि खास थिएन, बगानको काम, घरमा खाने 10-11 जना, एउटा काम बाउको, अनि मेरोमा एउटा बोझ पनि थियो, अब म निस्किन्छु परिवारको लागि केही गर्छु भने सानैदेखि नै त्यस्तो थियो, किन भाइहरू सब सानो सानै थियो। अनि म दिल्लीको लागि निस्केँ, दिल्ली गएपछि त्यहाँबाट फेरि मैले त्यहाँ अरू धेरै कामहरू गरेँ, तर मैले कराटे चाहिँ मैले गर्नु छोड्न, मलाई याद छ अहिले पनि, त्यो दिल्लीको कुतुब मिनारको सामने एउटा पार्क हुन्थ्यो, जमाली कमाली त्यो पार्कको नाम थियो, त्यो रेन्टको घर बसेर मैले त्यो रेन्टको त्यो मालिकको नानीहरू बटुलेर मैले त्यो कुतुब मिनारको मुनि सिकाउने गर्थेँ दिल्लीमा त्यति बेला। अनि जहाँ पनि गयौँ

0: मैले मार्सल आर्टसम्म मैले छोडिनँ, अनि त्यसको बाद आफै म अलरेडी त्यति बेला ब्राउन बेल्ट थिएँ, ब्ल्याक बेल्ट थिएन, सिकाउने गर्थेँ, सिक्दै पनि प्र्याक्टिस चाहिँ मैले एकदमै धरिलो गर्ने गर्थेँ मुभी हेरेर। मास्टर त कोही थिएन। त्यहाँबाट बादमा मैले फेरि युपीमा गएर जोइन गरेँ, त्यहाँबाट ब्ल्याक बेल्ट गरेँ, त्यसको पछि फेरि दिल्लीमा हाम्रो यो कुनिभा गाईको जो अहिले हेड हुनुहुन्छ एसिया कन्ट्रीको हेड नवल दत्त सरसँग मैले जोइन गरेपछि, उहाँसँग मैले जोइन गरेको 2003 उहाँलाई मैले, त्यति बेलादेखि म अहिलेसम्म उहाँसँग रेगुलर नै उहाँसँग नै गर्दैछु। र युपीको एउटा सानो इन्स्ट्रक्टर थिएँ म एक जग्गाको, कानपुरमा धेरै जग्गामा, गोरखपुरमा धेरै जग्गामा म एज एक्जाम लिनको लागि म जाने गर्थेँ। त्यसको बाद म डिस्ट्रिक्टको एकजनामा गर्दै गएपछि मलाई उहाँको एसिया कन्ट्रीको हेडले मलाई मेरो काम, मेरो मेहनत, मेरो सबै कुरो देखेर उहाँले मलाई डिस्ट्रिक्टको एउटा हेड बनाइदिनु भयो। त्यसको बाद फेरि म पछि गएर फेरि म एउटा युपीको हेड भएँ, युपीलाई नै मैले रिप्रेजेन्ट गरेँ। अनि त्यहाँनिर मैले अब लगभग लगभग अब 1520 स्कुलहरूलाई मैले त्यहाँ जब गरेको, पार्ट टाइम जबहरू अनि कोचिङ क्लासहरू एटलिस्ट 30 एबभ क्लासहरू मैले चलाउँथेँ विथ इन्स्ट्रक्टरहरू मेरो भइसकेको थियो। अनि त्यही कराटेकै यो गर्दा गर्दा त्यहीँ अब त्यतिकै एउटा बिहे पनि गरियो, लभ म्यारेज भएर बिहे पनि उतै गरियो। त्यसको बाद दिल्लीको जो दिल्ली एनसिआरमा कराटे भन्ने कुरो त्यति बेलादेखि नै एउटा दिल्लीको एउटा मानेको एउटा हुन्छ नि एउटा क्यापिटलको एउटा मानेको एउटा टिचरहरूको लिस्टमा मेरो नाम आयो, त्यो न्युजमा पनि आएको थियो। अनि दिल्लीको तपाईँको तालगडा स्टेडियममा मैले रेफ्री जज गर्ने गर्थ्यो त्यति बेला 2013 होला सायद, टाइम्स अफ इन्डियामा मेरो फोटो पनि आएको छ एज अ मेन सेन्टर रेफ्री गरेको। अनि त्यहाँनिर रहँदा रहँदै फिल्म इन्डस्ट्रीको आशुतोष राणा जो हुनुहुन्छ, नवल दत्त सरको बाई थ्रु उहाँसँग पनि भेटघाट र उहाँको समक्ष एउटा लाइभ टिभी ग्रान्ड फिनालेमा एउटा कराटेको डेमोन्स्ट्रेसन पनि मैले गरेँ आशुतोष राणाको साथमा। अनि धेरै ठुल्ठुलो कम्पनीजहरूमा मैले वर्कसपहरू गरेँ त्यहाँनिर, अनि धेरै ठुलो टुर्नामेन्टहरू आफै अर्गनाइज गर्ने, अनि त्यसरी नै मैले आफ्नो बलबुतेमा त्यति बेला त हामीलाई लेटर आउँथ्यो एउटा जापानिज डिप्लोमाको लागि हामीलाई एउटा लेटर आउँथ्यो कि यु आर द सेलेक्टेड फर फर्स्ट डन सेकेन्ड डन यसरी आउँथ्यो, त डलरको हिसाबले आउँथ्यो पैसा यति लाग्छ भनेर। अनि घरको प्यारेन्ट्सलाई त थाहा पनि छैन कि मेरो छोराले आफैले एक्जाम गर्दैछ भनेर, घरको
1: मान्छेलाई केही खबर
0: दिल्ली गएकोदेखि नै मैले घरमा उल्टो पैसा पठाएको पठाएँ पठाएको पठाएँ, घरको हरेक चिजको लागि पैसा पठाउँथेँ, आफ्नो फ्यामिली हुनु को बाद पनि अहिलेसम्म पनि हामी हेर्दैछौँ घरमा अनि जे पनि जरुरतहरू हुन्छ। अनि परिवारलाई यता गाउँको परिवार आफ्नोलाई लिएर, आफ्नो परिवार लिएर, त्यसको साथमा कराटेको एउटा बोझ लिएर, अनि युपीमा आज म भलै छुइनँ तर मेरो रिप्रेजेन्टेटिभ मेरै स्टुडेन्ट छ भनेर युपीको हेड, अनि र पनि त्यहाँ आज पोस्टरमा मेरो फोटोहरू लाग्छ, अनि मलाई त्यहाँ हरेक एक्जाममा त्यहाँ मिस गर्ने गर्छ एसिया कन्ट्रीहरूले, अनि अहिले पनि मलाई त्यहाँको इन्स्ट्रक्टरहरूले एकदमै अब जो मेरो स्टुडेन्ट्सहरू थियो उनीहरू नै सम्हालिरहेको छ अहिले, अनि जो मेरो स्कुल्सहरू थियो मेरो एकाडेमीहरू थियो त्यही उनीहरूले सम्हाल्दैछ होइन, प्लस उनीहरूले बढाएको पनि छ अलिअलि, तर विशेष चाहिँ सबै कुरो मैले त्यहाँनिर स्टार्ट गरेको र अहिले सबै कुरो उनीहरूले गर्दैछ। अनि 2015 त्यसरी अब रहँदा बस्दा धेरै कामहरू गऱ्यो। अनि मैले यो सफर सुरु गरेको, सुरु गर्दाखेरि साइकलबाट सुरु गरेको, एउटा साइकल मैले लिएको थियो, साइकल लिइसकेपछि अब एउटा यसमा जुम भने फाइनेन्सियली यसमा जुम भने चाहिँ, त्यसको बाद मैले एउटा स्कुटर लियो 2500, त्यो पनि मैले त्यो स्कुटी एउटा कबाडीवालासँग लिएको थिएँ, 3 त्यसलाई चलाएर फेरि त्यसलाई 2500 बेचेको मैले दिल्लीमा,
1: जतिको त्यतिमा बेच्नु,
0: त्यतिमा बेचेँ,
1: नोक्सान चाहिँ भयो,
0: नोक्सान भएन, 2500 बेचेँ। अनि नानीहरूले पनि मलाई भन्नु थाल्यो, सर आफ्नो स्कुटी कब चेन्ज होला यो भन्नु थाल्यो, यो त अब चेन्ज गर्दैछ, अब त अब चेन्ज गर्दैछ भन्दा फेरि त्यहाँबाट नयाँ बाइक लिएँ, बाइक लिएपछि त्यहाँबाट दिल्ली

मैले आफ्नो बलबुतेमा घरलाई हेर्दा हेर्दै प्यारेन्ट्सलाई हेर्दा हेर्दै आफ्नो भाइहरूलाई पनि मैले एक एकजनाको सबलाई मैले दिल्लीमा सेटल गरेँ। आज भाइहरू मेरो भन्नुहुन्छ नि उनीहरूको 4-4 मन्जिलको मकान छ, उनीहरूको फ्ल्याट छ, उनीहरूको गाडी घोडा छ, उनीहरू कम्पनीको मालिकहरू छ आज दुई भाइ नै उनीहरू होइन आज। अन्त त्यसरी मैले भाइहरूलाई खडा गरेँ। अनि अब यो एकदमै सफल साइकल त्यहाँबाट बाइक त्यहाँबाट मैले आफ्नो जमिन किनेर सबै कराटेको जमिन किनेर मैले घर बनाएँ नर्स जग्गामा। अनि फेरि अझै एउटा फेरि जमिन किनेँ अनि भाइहरूलाई पनि सेटल गरेँ, आफू पनि सेटल भयो। अनि आज एउटा इक्जाम्पल पनि छ मेरो गाउँमा, किनभने मेरो बाबाको एउटा बगानको काम, अब 11 जना खानै पुग्थेन त्यति बेला, त्यस्तो हुन्थ्यो। अनि एकदमै दुःख थियो घरमा, अनि भुटेको मकै अनि रोटी र आलुको अचार यस्तो नै हाम्रो विशेष खानु पाउँथ्यो हामीले। जब हामी सहरमा गयौँ, आफूले कमाएको जब हामीले त्यो नदेखेको कुराहरूमा हामीले खानु थाल्यौँ हो, कति मतलब अब त्यो अहिले भन्दै गऱ्यो भने अहिले आँखाबाट आँसु आउँछ। अनि त्यस कारणले एकदमै स्ट्रगल गऱ्यो। अनि म नोएडा टु दिल्ली नवलदत्ता सर्कलमा साइकलमा सिक्नु जान्थेँ, 1 घन्टाको बाटो थियो साइकलमा दिल्लीको ट्राफिकमा। म बिहान 10 बजी क्लास सुरु हुन्थेँ, 7:30 जस्तो निस्किन्थेँ मलाई, जबकि त्यहाँ बाइकमा तपाईँको बिहान खाली हुन्छ, मोस्टली तपाईँ 25 मिनट लाग्छ, मलाई त्यहाँ 2 घन्टा जस्तो लाग्थ्यो साइकलमा जानु आउनु। दिनभरि पुरा सन्डे नै मेरो ट्रेनिङमै जान्थ्यो, बिहान गयो सिक्यो फेरि आयो, त्यही फेरि मैले नानीहरूलाई सिकायो। किन ब्ल्याक बेल्ट त भन्छ कराटे चाहिँ सिखा जाता है भन्छ, ब्ल्याक बेल्ट बा चाहिँ किया जाता है भन्छ एक्चुअली, त्यो चाहिँ वाक्यमा सही हो। किन ब्ल्याक बेल्ट चाहिँ एउटा जस्ट एउटा बेसिक्स मात्रै कम्प्लिट हुन्छ, त्यसको बाद चाहिँ कराटेको जो एकदमै तपाईँको जडको कुराहरू तपाईँलाई टेक्निकली, किनभने कराटे एउटा साइन्स हो। अब कतिजना मलाई थाहा छैन कि कुन चाहिँ पोजिसनमा बस्दाखेरि चाहिँ हाम्रो स्पाइनल कोड सिधा हुन्छ, त्यस्तोहरू छ, साइन्स हो एउटा यो पनि। अनि यसको टेक्निकहरू दिनु, एउटा टेक्निकहरू, न्यू टेक्निकहरू यसमा आइरहेको हुन्छ, सर्चिङ भइरहेको हुन्छ, ठुल्ठुलो मास्टरले सर्च गर्छ, हामी आफै पनि यसको अहिले सर्च गरेर बनाउँछौँ होइन। अन्त अहिले पहिलाको जमानाभन्दा अहिले चाहिँ कराटे एकदमै चेन्ज भएको छ। म आफ्नो यो तपाईँको अल इन्डिया रेडियोको थ्रु म यही नै भन्न चाहन्छु पेरेन्ट्सहरूलाई स्पेसली, कि अहिले पनि पेरेन्ट्सहरूलाई म हेर्दैछु कि उनीहरूको मनमा अहिले पनि डर छ कि कराटेमा हात खुट्टा भाँचिन्छ, नानीहरूले पठाउँदैन भन्छ। र त्यो कुराहरू आजभन्दा 30 साल पहिला थियो, अहिले त्यो कुराहरू छैन। अहिले कराटेमा डब्लुकेएफको रुल्स छ, रुल्सको एकर्डिङ अहिले 14 इयर्स बिलो 14 इयर्स फेस टच एलाउ छैन, फेस टच गऱ्यो भने वार्निङ छ, टच गरेन भने चाहिँ स्कोर छ बरु। अनि फेरि भने अहिले टाउकोदेखि तपाईँको खुट्टासम्म तपाईँको अहिले 45 सम्म तपाईँको अहिले गार्डहरू छ, सेफ्टी गार्डहरू छ। अनि तपाईँको त्यसमा रुल्स रेगुलेसन अलग छ, रोड फाइट हुँदैन त्यहाँ रिङको भित्र, कराटे फाइट हुनुपर्छ। अनि तपाईँले त्यहाँनिर कराटेको रिङभित्र तपाईँले अगर त्यो रोड फाइट गर्न सक्नु चाहनुहुन्छ भने तपाईँलाई त्यहाँ डिस्क्वालिफाई गरिदिन्छ रुल्समा छैन भने। अनि सेल्फ डिफेन्स अहिले आजको डेटमा खास गरी छोरी मान्छेहरूलाई हामीले डेली हेर्दैछौँ न्युजमा, कति डरलाग्दो भयानक, यति भयानक मतलब न्युजहरू सुन्नमा आउँदैछ। हिजो अस्तिको 30 जना अब त्यस्तो मान्छेले एउटा 13 सालको नानीलाई रेप गरेर यसरी माऱ्यो, हिजो अस्ति फेरि 11 सालको आयो, अनि बिचमा एउटा केटीलाई 16 पल्ट चाकु हानेर माऱ्यो भन्छ। जब यस्तो न्युज सुन्छु म त्यति बेला चाहिँ मलाई यस्तो लाग्छ कि म मेरो एक्सपिरियन्स बेकार रहेछ जस्तो लाग्छ, म त बित्थामा रहेछ जस्तो लाग्छ। किनभने यसमा पेरेन्ट्सको पनि यसमा अलिकति यो छ, किनभने उनीहरूले सोच्छ क्लास 8-9 पुग्यो, अब पढाइमा ध्यान दिनुपर्छ, अब कराटे होइन। अनि जब तपाईँहरूलाई पेरेन्ट्सहरूलाई अब यो भन्न चाहन्छु कि क्लास 8 भनेको तपाईँको जस्ट 13 इयर्स 12 इयर्स, त्यहाँबाट चाहिँ छोरी मान्छेहरू भन्नुभयो भने मान्छेको नजरमा तब आउँछ, जब अलिक ठुलो जब ठुलो हुँदै जान्छ तब मान्छेको नजरमा आउँछ उहाँ अलिक ठुलो हुँदैछ। अनि त्यति बेला चाहिँ अब सिक्नुपर्ने कुराहरू त्यति बेला चाहिँ हुन्छ एक्चुअली, रिस्क त्यति बेला ज्यादा छ। अनि जस्तो इजरायलमा हरेक घरको छोराछोरी होस् जो पनि होस् 18 इयर्स भएपछि 3 सालको ट्रेनिङ गर्नैपर्छ। अनि त्यस कारणले इजरायल देश अहिले कस्तो स्ट्रङ छ होइन, कोही पनि त्यहाँका मान्छे लड्न सक्छ, हरेक मान्छे त्यहाँको लडाएको छ। अनि तर म त्यो त भन्दिनँ, तर यति चाहिँ भन्छु कि एटलिस्ट छोरी मान्छेले 6 मन्थको ट्रेनिङ एकदमै राम्रोसँगले गरिदियो, बिहान बेलुका पढे, आफ्नो साथमा छँदैछ, कोही दिक्कत छैन। अब समय निकाल्नु हो, समय निकाल्दा निस्किहाल्छ, बिहान 4 बजी उठेर, किनभने हामी पनि म सिकेर आएर बिहान 4 बजी

0: सिक्थेँ त्यही भएर म एक जमानामा 6 महिना बाद मैले सफल पछि छोडेको थिएँ। कारण त्यही हो, म 6 बजी 4 बजी अँध्यारोमा उठेर गर्थेँ अनि म पैदल म सिक्नुको लागि पैदल जान्थेँ। साइकल मेरो घरमा एउटै थियो, बाबा लानुहुन्थ्यो, धन्नै मलाई सिक्नु जानु पर्थ्यो। तपाईँको आधी घन्टा लाग्थ्यो मलाई पैदल फटाफट हिँड्दाखेरि। अनि त्यो बेला बगानमा ठुल्ठुलो चायको बगानको बिचमा जब हिँड्दै थियो, मेरो अगाडि एउटा ठुलो बाघ निस्क्यो। दिउँसै 1 बजी कुरा यो, ठुलो बाघ निस्किदियो। मैले उसलाई हेर्दैछु, उसले मलाई हेर्दैछ।
1: कतिको डिस्टेन्स?
0: डिस्टेन्स लगभग तपाईँको 15 फुट।
1: 15 फुट
0: एक्ज्याक्ट मलाई थाहा छ, त्यो म कहिले पनि बोल्नु सक्छु।
1: तपाईँ कति एजको हुनुहुन्थ्यो?
0: म जस्ट 16+।
1: 16 हजुर।
0: अनि मैले उसलाई हेर्दैछु, उसले मलाई हेर्दैछ, फुत्त निस्केर मलाई हेर्दैछ, मैले उसलाई हेर्दैछु हो। अनि म त्यो बेला ग्रिन बेल्ट थिएँ, तर कराटेमा एकदम राम्रो थियो, मेरो किक्सहरू एकदमै राम्रो,
1: बाघ पनि एकदम ठुलै वयस्क,
0: एकदमै ठुलो,
1: चितुवाहरू
0: होइन, त्यस्तो होइन त्यति बेला कुरो। अन्त त्यहाँबाट जिरिङ्ग भएर मलाई यसो अलिकति शरीर जिरिङ्ग भएर अलिक त्यस्तो भयो, फुल्यो। अनि के गरौँ कसो गरौँ भन्दाखेरि मैले चाहिँ एउटा आवाज भित्रबाट निस्केछ, यस्तो आवाज निस्क्यो, हर गरेर यस्तो गर्दाखेरि चाहिँ त्यो बाघ फनाक फर्केर बगानतिर पस्यो। हेर्नुहोस् है, मेरो दिन बलियो थियो। अन्त फेरि त्यति बेला बुद्धि, हेर्नुहोस् मान्छे त्यति बेला भाग्नुपर्ने नि, तर म जुनबाट त्यो बाघ पस्यो त्यसको पछि पछि त्यसलाई खोज्दै थिएँ, अरे यहीँबाट त पस्यो कि, कहाँ गयो यहाँ भर्खर त्यहीँ पसेको थियो यो भनेर म त्यसलाई खोजी हिँड्दै थियो। त्यसरी सिकेको कराटे मैले। अनि तपाईँलाई एउटा हिस्ट्री बताउँछु म, एउटा हाँसीमारको बिच बगानको एउटा कहानी छ। यो कराटेले नि एउटा पुरा गाउँ सुध्रेको छ,
1: कराटेले
0: मेरो यो टेस्टमनी हो। म क्लास 10 एक्जाम लेखेर, मेरो छ्यामा हुनुहुन्छ, मलाई छ्यामाले पुरा अहिले पनि माया गर्नुहुन्छ, र आइजा कि आइजा भन्नुभएको थियो। 1 महिनाको लागि म छ्यामा घर गएर बसेँ। अनि बसेपछि अन्त के भयो भन्दाखेरि, एक राति मलाई 11 बजी जबरजस्ती काकाले माते गरेर उठाएँ, उठ्की उठ पारे, बाहिर हिँड भन्दैछ, किन भन्छ, हिँड कि हिँड पारे लिएर गयो कि बाहिर। उसको काकाको गेटको बाहिर रोडबाट चाहिँ पुरा मुसलमान उठेको रहेछ उसलाई पिट्नुको लागि। अन्त मलाई खडा गरेर उसले भन्दैछ, यो मेरो भतिजा छ नि, यसको यो ब्ल्याक बेल्ट, अब तिमीहरूलाई यसले तिमीहरूको सबको हात खुट्टा भाँच्छ, यिनीहरूको गर्दन भाँच त, खुट्टा भाँच, हात भाँच भन्दैछ मलाई, हो त्यस्तो भन्दैछ। पागल भाँच्यो क्या तपाईँ यहाँ भनेर चाहिँ म रिसाएर घरमा फनक फर्केर फेरि सुतेँ। अनि त्यो सबैले सुनेको थियो कि यो घरमा कोही कराटेको मास्टर आएको छ भनेर। अनि त्यो गाउँ बिच बगानको त्यो गाउँ फ्याक्ट्रीको लाइनको गाउँ हो। म अब यो श्रोताहरूलाई म यो भन्दैछु, जसले सुन्नुहुन्छ उहाँले थाहा छ यो करेक्ट हो कि होइन। त्यो आदिवासी त्यहाँनिर टोटल्ली मुसलमान गाउँ हो त्यो। मेरो घर र छ्यामा घर, एक दुई घर मात्रै नेपाली, बाँकी सबै विशेष आदिवासी र यिनीहरू। अनि त्यो गाउँमा त्यति बेला 18 इयर्स एब भनौँ, तपाईँको 13 साल एब भनौँ, विशेष नानीहरू रक्सी खाने, जाँड खाने, अनि विशेष परिवारवालाहरू त डेली झगडा पर्ने, कामबाट
1: राम्रो माहौल थिएन,
0: खाना कराई फ्याँक्ने, झगडा गर्ने, बुढी पिट्ने, त्यस्तोहरू थियो। अनि भोलिपल्ट बिहान अचानक मेरो घरमा 2-3 जना केटाहरू अलिक उमेर खाएको 30-35 आयो। आए त्यहाँदेखि त तपाईँलाई मलाई छ्यामाले भने तलाई भेट गर्नु आएको छ मान्छेहरू भने, अन्त म त चिन्दिनँ, हजुर भन्नुहोस् भने बोलियो भने, आप कराटे सिकाते, कराटेको मास्टर भने, मामा सिकाते रह भने, हामीलाई पनि सिक्न है भने, मैले भने सिक्ना है तो क्या पित्यो, सिगरेट वगेर पित्यो भने, सिगरेट पिते तमाकु खाते, तो सबसे पहिले तो आपको सब छोड़ना पड़ेगा, अदरवाइज मैं नहीं सिखा पाऊँगा। तो सीखने का इतना इच्छा है कि मैले अलरेडी सिकाउँदै थियो, अन्त इच्छा इतना इच्छा है तो आप एक काम कर सकते हो, सबको आप लोग इकट्ठे करो, जितने भी गाँव में है, जिस जिसको सीखना इच्छा इंटरेस्टेड है, वो सब कल सुबह आपका ये वाला ग्राउंड जो है 5:30 बजे पहुंच जाओ। मैं आप लोगों से मैं वहाँ बात करूँगा, त्यहाँ म पुगिहाल्छु भनेर मैले भनिदिएँ। म बिहान गएँ वाकैमा, मलाई बहिनी लिएर त्यहाँ पुऱ्याएँ यो ग्राउन्डमा, थुप्रै 15-16 जना केटाहरू जमा भएको छ, 30 सालको, कोही 32 को, कोही 18 को, कोही भर्खर 14 को, थुप्रै सब छोरा मान्छे मात्रै छ। मैले उनीहरूलाई एउटा वर्कसप त्यो 1 घन्टा सिकाएँ। त सिक्नुभन्दा पहिले उनीहरूलाई मैले इन्स्ट्रक्सन दिएँ कि तिमीहरूले सब कुरो छोड्नुपर्छ। तर मैले जब वर्कसप लिएँ, बेसी म त्यहाँ बाथमा जोड गरिनँ, उनीहरूलाई सिकाउनुमा जोड गरेँ। उनीहरूलाई मजाले सिकाएपछि उनीहरूलाई मैले अब भने, लु अब भन यसलाई को कन्टिन्यू गर्ने, सबले हात उठाएँ। उनीहरूको लागि त अब बहुत ठुलो कुरा आएको जस्तो लाग्यो। अब त्यो मैले काम गरेँ, हरेकले एउटा एउटा सेतो पन्नामा त्यो मैले त लेखेर देऊ, हामी अब कुनै पनि किसिमको नराम्रो खानपान गर्दैनौँ जबसम्म हामी सिक्छौँ। खायो भने म कुनै पनि पनिसमेन्ट लिन तयार छु सर।

0: जो भन्नुहुन्छ म त्यसलाई त्यहाँ लेखेर दियो भन्दाखेरि चाहिँ उनीहरूले लेखेर मलाई सबले जम्मा गरे, जम्मा गरेपछि म त्यहाँ रहन्छु मैले त्यहाँ डेली सिकाएँ। त्यसको रिजल्ट यो आयो कि मलाई दुई हप्ता बाद कतिजना बुढी बुढी लेडिजहरू आएर आएर मेरो खुट्टा डोक्दैछ, हेर्नुहोस् है, आएर सिधै आएर म चिन्दिनँ, अरे तपाईँले के गर्नुभएको, यो को हो तपाईँहरू, किन यस्तो गर्नुभएको मलाई, तपाईँहरू त एकदमै, म त एकदमै सानो, तपाईँहरू बहुत ठुलो, मैले ढोक्नुपर्ने तपाईँको खुट्टाहरू, होइन तपाईँले मेरो छोरालाई के सिकाइदियो यस्तो कि मेरो छोरा अहिले झगडा पर्दैन, ड्युटीबाट खाएर सिधै सुत्नु जान्छ, पहिला घरमा भाँडा फ्याँक्थ्यो, बुढी पिट्थ्यो, नानी पिट्थ्यो, डेली मातेर आउँथ्यो, अहिले त्यो सब केही छैन, मेरो घरमा पुरा शान्ति छ, तपाईँले के खुवायो के गरायो भन्ने कुरा उनीहरूले गर्दै थियो। त्यो गाउँ सुध्रेको देखेर मलाई अझै विश्वास बढ्यो कि डिसिप्लिन भन्ने कुरो के रहेछ भन्ने कुरा मलाई थाहा भयो। अनि त्यो गाउँ सुध्रेको देखेर अनि मैले जहाँ पनि गएँ मैले कुरालाई प्रचार गरेँ, प्रमोट गरेँ, हरेक जग्गा मैले कराटे सिकाउनु चाहिँ मैले छोडिनँ। चाहे मैले कुछ दुई तिन साल मैले एउटा कम्पनीमा म्यानेजर पनि थिएँ म युपीमा, मैले जब छोडेको थिएँ तर पनि मैले बिहान बिहान सिकाउँथेँ कराटे। अनि छोरी मान्छेहरूलाई म त्यही नै भन्न चाहन्छु, जहाँ पनि बस्छ उनीहरू, वर्कसपहरू गराउनु छ, फाइनेन्सियली प्रब्लम छ, कोही दिक्कत छैन, मलाई फोन गर्नुहोस्, म पुगिहाल्छु, आफ्नो गाडीमा तेल लगाएर म पुगिहाल्छु, बस म पुग्छु भनेर, मलाई केही चाहिँदैन, खालि तपाईँहरूले भेला गर्नुहोस् जति सक्दो नानीहरूलाई, छोरी मान्छेहरूलाई, उमेरको कोही लिमिट छैन यसमा, नो एज लिमिट, म त्यहाँनिर पुगेर दुई घन्टा तिन घन्टाको वर्कसप पैसामा होइन फ्री अफ कस्ट।
1: हजुर हजुर, रोशनज्यू तपाईँले जुन चाहिँ आफ्नो जीवनको एउटा हिस्सा नै यहाँ हाम्रो श्रोताहरूको अघि राख्नुभयो है, एकदमै एकदमै प्रेरणादायी, र जति पनि हाम्रो श्रोता भाइ बहिनी जो कराटेमा इच्छा राख्नुहुन्छ है, कराटे सिक्न चाहनुहुन्छ, सिक्दै हुनुहुन्छ, तपाईँ उहाँहरूको निम्ति एकदमै प्रेरणादायी स्रोत हुनुहुन्छ है। र जुन तपाईँले कुरा गर्नुभयो यहाँनिर कि ती नानीहरूलाई जो फाइनेन्सियली
0: एकदमै
1: प्रब्लम छ जसले गर्न सक्दैन, ती नानीहरूलाई पनि तपाईँले सिकाउनु हुँदैछ, सायद तपाईँ आफ्नो बाल्यकालमा पनि गएर तपाईँले पनि त्यही भोग्नु भएको थियो र ती नानीहरूलाई अहिले तपाईँले फ्री अफ कस्ट सिकाउने कुरा गर्नुहुँदैछ, यो एकदमै हाम्रो समाजको निम्ति पनि एउटा उदाहरण हो। र हामी चाहन्छौँ कि रोशन सार्की जस्तो व्यक्तित्व, रोशन सार्की जस्तो मन भएको र रोशन सार्की जस्तो गुणले परिपक्व भएको खेलाडीहरू तपाईँले अझै बनाउन्, समाजलाई अझै दिउन् र यो समाज हाम्रो ड्रग्स मुक्त होस्, घर घरबाट हाम्रो खेलाडीहरू निस्कियोस्, राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा हामीले उत्कृष्ट खेलाडीहरू दिन पाऊँ, हाम्रो यही शुभकामना छ। र अब हामी कार्यक्रमको अन्तमा आइसकिसक्यौँ है, र तपाईँको यति लामो अनुभवलाई आधा घन्टाको कार्यक्रमभित्र समेट्नु हाम्रो निम्ति धेरै गाह्रो कार्यक्रम हो, धेरै कुरा छुट्न पनि गए होला है, फेरि कुनै दिन सौभाग्य भए है तपाईँलाई फेरि यहाँ निम्ताउनेछौँ र रहल कुराहरू त्यति त्यस क्षण गर्नेछौँ है। र आज अब हाम्रो श्रोताहरूको अघि अन्तिममा तपाईँ के कस्तो सन्देश दिन चाहनुहुन्छ र अघिको फ्युचरको तपाईँको भविष्यको के योजना प्रोजेक्टहरू छ त्यो पनि छुटकारीमा राखिदिनुहोस् न।
0: जति पनि नानीहरू छोराछोरीहरू जति पनि यतिखेर कराटे सिक्दै, कराटे होस् चाहे ताइक्वान्डो होस् जुडो होस् केही पनि होस्, सबैको एउटै पर्पज छ सेल्फ डिफेन्स, सबैको पर्पज एउटै हो सेल्फ डिफेन्स। तर जुन पनि कुराहरू सिक्नुहुँदैछ त्यो कुरामा चाहिँ एज ए खालि एउटा इन्स्ट्रक्टरको भरोसामा होइन, तर तपाईँले आफ्नो ट्रेनिङ तपाईँले बिहान बेलुका आफूले अलग्गैसँगले गर्नुपर्ने हुन्छ, त्यो नगरेको भए आज म यहाँ हुने थिएन। र त्यो चाहिँ तपाईँले आफ्नो ट्रेनिङमा चाहिँ एक घन्टा बिहान एक घन्टा बेलुका जसरी पढाइ छ त्यसरी नै तपाईँले त्यसलाई राख्नुपर्ने हुन्छ, समय कसरी निकाल्ने त तपाईँको हातमा छ, एजुकेसन पनि छ, सबैलाई साथमा लिएर हिँड्नुपर्ने हुन्छ। तर त्यो तपाईँको घरको कुनै पनि स्पेस आँगन होस्, बारी होस्, रोड होस्, किनभने रोडमा पनि मैले ट्रेनिङ गराएँ, रोडमा मैले खुदै सिकेँ, जरुरत छैन जुन जग्गा सुनसान रोड छ त्यहाँ गएर सिक्नुहोस्, सिकाउनुहोस्, तपाईँहरूले यो ध्यान राख्नुपर्छ, सबैलाई सिकाउनुहोस् यो कुरा, यसमा कराटे मात्रै नै, यसमा धेरै कुरा छोपेको छ।
1: सम्पूर्ण आकाशवाणी खरसाङ परिवारको तर्फबाट तपाईँलाई आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भएकोमा तपाईँलाई धेरै धेरै आभार, अनि यस्तै सेवा भावले अघि काम गरिरहनुहोस्। आज आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भएकोमा तपाईँलाई हृदयको अनन्त कोटीबाट फेरि एकचोटि आभार।
0: हुन्छ, थ्याङ्क यू सो मच। हुन्छ।

0: खेल संसार कार्यक्रमको प्रसारण पछि श्रोतागण अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचारलाई केही गरेर प्रतीक्षा साँच्नुहोला।
1: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। उपराष्ट्रपति सीवी राधाकृष्णन आज छत्तीसगढको रायपुरको भ्रमणमा रहनुहुनेछ। यस अवधि उपराष्ट्रपतिले एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बेल्जियमका प्रधानमन्त्री वार्ड डी वेभरको 3 दिनको भारत यात्रा आजबाट सुरु भइरहेको छ। यस अवधि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस यस महिनाको अन्त्यमा नयाँ दिल्लीमा आयोजित हुन गइरहेको 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। सरकारले चिनी व्यापारीहरूका लागि स्टक होल्डिङ सीमा 4,000 क्विन्टलबाट घटाएर 2,000 क्विन्टल गरेको छ। भारत र विश्व ब्याङ्कले पूर्वाधार, वित्त पोषण, डिजिटल सार्वजनिक पूर्वाधार, पर्यटन र निजी पुँजी परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै परम्परागत ऋणभन्दा बाहिर साझेदारी विस्तार गर्ने विषयमा छलफल गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि हाल भएको रुसी हमलामा मारिएका 12 जनामा एक भारतीय नागरिक पनि सामेल रहेको बताउनु भएको छ। जम्मू काश्मीर विधानसभाको 17 सेप्टेम्बर 21 सुरु हुँदैछ। नेपालमा बाढीबाट प्रभावित व्यक्तिको पहिचानका लागि फोरेन्सिक विज्ञ सहितको 19 सदस्यीय भारतीय फोरेन्सिक टोलीले डिएनए नमुनाको अध्ययन सुरु गरेको छ। सिक्किमका 4 हेभीवेट स्ट्रेन्थ एथलिटहरू आगामी 13 विश्व स्ट्रेन्थ लिफ्टिङ र इनलाइन बेन्च प्रेस आइबिपी च्याम्पियनसिप 2026 भारतको प्रतिनिधित्व गर्न छनौट भएका छन्। यसका साथै मुख्य समाचार पूरा भयो। दिउँसो 1 बजे मुख्य समाचारको साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: मुख्य समाचारपछिको समय बेलुका ठिक 10:02 अनि 20 सेकेन्ड भइरहेको। श्रोतागण, यो समय त्यो समय हो जुन समय आइतबार बाहेक हरेक बिहान आकाशवाणी खरसाङबाट प्रसारण गर्ने गरिन्छ हेलो खरसाङ कार्यक्रम। हेलो खरसाङ नामै काफी छ। अब नामै काफी छ भनिसकेपछि यसको बारेमा अझै धेरै बताउन सायद पर्दैन। श्रोतागण, पहिला आऊँ आजको विचारमा। जो विचार रहेको छ कसै श्रीलाल शुक्लाज्यूको, जो उहाँले भन्नुभएको छ, आकाशको कुनै रङ्ग हुँदैन, निलोपन त उसले फैलाएको भ्रम मात्रै हो। त श्रीलाल शुक्लाज्यूले भन्नुभएको कुरो अति नै सत्य छ, किनभने आकाशको कुनै रङ्ग हुँदैन, त्यसका निलोपन त उसले फैलाएको एउटा भ्रम मात्रै, किनभने आकाश अनन्त छ, आकाशको कुनै अन्त छैन र यो अनन्तको यात्रामा निलोपन देखिनु त्यो एउटा भ्रमको कुरो हुनसक्छ, तर हेलो खरसाङ कार्यक्रममा हामी हुनु कुनै भ्रम होइन। किनभने हाम्रो कार्यक्रमको एउटा सीमा छ, एउटा रेखा छ, अनि छन् यसभित्र धेरै सुमधुर गीत पनि हिन्दी चलचित्रका। प्रथममा सुन्नुहोस् एउटा गीत जो एक छ चलचित्र हत्याबाट, जसमा छ स्वर मोहम्मद अजिज, सपना मुखर्जी अनि साथीहरूको, बोल गीतमा इन्दिवरको अनि धुन बप्पी लहरीको।

प्यार अर्थात् माया संसारको सबैभन्दा बहुमूल्य उपलब्धि हो जुन जसलाई पाउने व्यक्ति धेरै भाग्यमय नै हुने गर्दछ अनि भाग्यमा छ भन्दैमा तर माया पाउने गरिँदैन पनि। यो दुईवटा कुरो अति नै भ्रामक छ, झुकाउने प्रकारको छ, जस्तो कि आकाश निलो छ। आज खेल खरसाङ कार्यक्रमबाट हाम्रो प्राविधिक मित्र सचिन लोहागन अनि प्रसारण सहयोगी रेशमा छेत्रीको साथमा तपाईँको साथी मित्रमा वीरेनको हार्दिक स्वागत अभिवादन यहाँहरू सम्पूर्ण श्रोता गणलाई। र अब आज विशेष सेगमेन्ट हेरौँ, आजको दिनको विशेषता के रहेछ। लेकिन आज सन् 2026 सालको सेप्टेम्बर महिनाको 2 तारिक बुधबार। अनि आजको दिन हरेक साल विश्व नारियल दिवस मनाइने गरिन्छ। नारियल जो स्वास्थ्यको निम्ति अति नै लाभदायक हो, यसको रस पिउनु पनि अनि यसको फल खानु पनि कुनै यसमा खराबी छैन, स्वास्थ्यको निम्ति एउटा अमूल्य उपहार हो प्रकृतिको नारियल। आजको यो दिनको पालनाले नारियलको महत्त्व, यसका पोषक मूल्य साथै वैश्विक अर्थव्यवस्थामा यसको योगदानले पनि प्रभाव पार्दछ। सदा पनि आजको विशेष दिनलाई अन्तर्राष्ट्रिय नारियल समुदायद्वारा आरम्भ गरिएको थियो, जसले सन् 1969 आफ्नो स्थापनाको उपलक्ष्यमा आजको दिन अर्थात् 2 सेप्टेम्बरलाई विश्व नारियल दिवसको रूपमा घोषित गरिएको थियो। यसैले नरियल खानुहोस् अनि स्वस्थ रहनुहोस् भन्ने कामना साँच्दै अब आउनु सुनौ अर्को एउटा गीत जोडेको छ चलचित्र नसिबबाट। सुमन कल्याणपुर, कमला अवस्थी अनि अनवर कासुमा शर्मा, गीतमा बोर आनन्द बक्सीको अनि धुन लक्ष्मीकान्त प्यारेलालको। जिन्दगीको कुरा छ अनि जीवन अनि जगतकै कुराहरू छ यस गीतमा।

समुद्र गीतपछि सधैँ आउनुहोस्। अब सुनौ एउटा सेगमेन्ट जुन सेगमेन्टको नाम हो घरेलु औषधि। अनि घरेलु औषधि हामीले पाउने गर्छौँ आफ्नो किचनमा अर्थात् आफ्नो भान्साकोठामा। यसैले आउँ एकछिन प्रवेश गरौँ आफ्नो भान्साघरमा पनि। सदागन पाकेको दारिमको रस निकालेर मनतातो गरम गरी दिनमा 3 पल्ट 1-1 चम्मच पिउनाले नानीहरूले उल्टी गर्ने बिरामी निको हुने गर्दछ। अवश्य ट्राई गरी हेर्नुहोला यदि नानीहरू बिरामी परेको छ अर्थात् उल्टी गरिरहेको छ भने। अब सेगमेन्टपछि आउनु सोधागन अर्को सुनौ गीत जोडेको छ चलचित्र हम किसी से कम नहींबाट मोहम्मद रफी सुषमा श्रेष्ठ अनि साथीको समूह आवाजमा। गीतमा बोल मजे सुल्तानपुरीको धुन आर डी बर्मनको रहेको छ।

सधैँ अब हामी कार्यक्रमको अन्तिम छोरमा छौँ अनि अन्तिम छोरमा छ एउटा सेगमेन्ट अनि छ एउटा विधायी गीत पनि हाम्रो हातमा. सेगमेन्टको नाम हो अमेजिङ फ्याक्ट्स. अमेजिङ फ्याक्ट्स अर्थात् अद्भुत सत्य. अनि आज छन् हाम्रो हातमा तिनवटा अमेजिङ फ्याक्ट्स. त्यो के भने पहिलो सुनिहाल्नुहोस्, पूजा देवी जम्मू कश्मीरका प्रथम महिला बस ड्राइभर हुन्. अनि दोस्रो अमेजिङ फ्याक्ट रहेको छ, इजरायलमा 90% तथा 90% घरहरूमा सोलर ऊर्जा प्रयोग हुँदछ. अनि तिन नम्बरको अमेजिङ फ्याक्ट छ यही महिना अर्थात् सेप्टेम्बरसँग रिलेटेड. त्यो के भने सेप्टेम्बर महिनासँग सम्बन्धित यो अमेजिङ फ्याक्ट्स हो. सेप्टेम्बर 9 नम्बरमा आउने महिना हो जसको नाममा पनि अङ्ग्रेजीका 9 लेटर आउँदछ, अर्थात् SEPTEMBER सेप्टेम्बर. अनि आज चाहिँ हो 2 सेप्टेम्बर. अनि यही हुन्छ आजको अमेजिङ फ्याक्ट्सको सेगमेन्ट समाप्त. अनि विदाई गीत छ आजको हेलो खरसाङ कार्यक्रमको, जो एक चलचित्र ये दिल्लगीबाट लता मङ्गेशकर अनि उदित नारायणको समूह स्वरमा, गीतमा बोल समीरको धुन दिलीप सेन समीर सेनको. यस गीतसँग श्रोतालाई छोड्दै अब हामी यस हेलो खरसाङ कार्यक्रमबाट पनि विदा माग्न चाहन्छौँ. प्राविधिक मित्र सचिन लोहागन अनि प्रसारण सहयोगी रेशमा छेत्रीको साथमा तपाईँको साथी मित्रमा विनय पनि. ठिक 10:30 अघिल्लो कार्यक्रम हाम्रो सरकार लिएर आउनुहुनेछ उद्घोषिका रश्मि. नमस्ते.

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, साथै मोबाइल एप न्यूज अन एआईआरमा पनि हामीलाई यहाँहरूले सुन्न सक्नुहुनेछ, अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौँ। र समय यस बेला बिहानीको ठिक 10:30 अनि 42 सेकेन्ड भइरहेछ। आकाशवाणी खरसाङ सुनेर बस्नुहुने हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु, अनि यो यात्रामा यहाँहरू सबैले मलाई साथ दिनुहुनेछ आशा साँच्चै। आउनुहोस् अघि बढौँ यो यात्रामा कार्यक्रम हाम्रो सरोकारबाट।

मधुमन्ती बाक्षी अनि सुमन्त मुखर्जीको युगल स्वर थियो। चलचित्र हाउसफुल फाइभबाट सुन्नुभयो यो पहिलो फिल्मी कोशेली। हाम्रो सरकारमा अब श्रोता आउनुहोस्, लिउँ आजको हाम्रो विषय। र आजको विषय रहेको छ फ्ल्याट संस्कृति र पुरानो गाउँ।

आउनुहोस् अघि बढौँ आजको विषयतर्फ। आज विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। विज्ञान, प्रविधि, शिक्षा, रोजगारी र शहरीकरणको विकाससँगै मानिसको जीवनमा पनि ठूलो परिवर्तन आएको छ। कुनै समय मानिसहरू गाउँमा ढुङ्गा माटो, प्रकृति, खेतीपाती, गाई वस्तु र सामूहिक जीवनसँग नजिक भएर बस्थे, तर आज भने मानिसहरू रोजगारी, शिक्षा र आधुनिक सुविधाको खोजीमा सहरतर्फ आकर्षित भएका छन्। गाउँभन्दा सहरमा बस्न रुचाउने गर्छन्। यस्तैमा सहरहरूमा वर्तमानमा बसोबासो गर्ने नयाँ शैली फ्ल्याट संस्कृति एक प्रमुख जीवनशैली बनेको छ। एउटा ठूलो भवन वा अपार्टमेन्टमा धेरै परिवारको निम्ति बस्ने आधुनिक आवासीय जीवनशैली। बढ्दो जनसङ्ख्या र सीमित जमिनका कारण सहरमा अग्ला अग्ला भवन वा अपार्टमेन्ट बनाएर धेरै मानिसहरूलाई बसोबास गराउने व्यवस्था विकास भएको छ। फ्ल्याटमा बस्दा मानिसले पानी, बिजुली, लिफ्ट, सुरक्षा, पार्किङ, इन्टरनेट तथा बजार, विद्यालय, अस्पताल जस्ता सुविधा सहज रूपमा पाउन सक्छ। व्यस्त सहरमा काम गर्ने मानिसका लागि यस्तो जीवनशैली धेरै सुविधाजनक पनि हुन सक्छ, तर फ्ल्याट संस्कृतिको सुविधासँगै केही चुनौती पनि हुन सक्छ। एउटै भवनमा धेरै परिवार बस्ने भए पनि सबैबीच घनिष्ठ सम्बन्ध नहुन सक्छ। छिमेकीको नाम र परिचय थाहा भए पनि उनीहरूको सुख दुःखमा गाउँमा जस्तो प्रत्यक्ष सहभागिता नहुनु पनि सक्छ। व्यक्तिगत समय र निजी जीवनलाई अधिक महत्त्व दिइने भएकाले सामूहिक भावना केही कमजोर हुन सक्छ। त यसै विषयमाथि फेरि कुराकानी गर्नेछौँ। अहिलेलाई भने लिइरहेछौँ यो साङ्गीतिक विराम।

गुरप्रीत सैनीको शब्द थियो, सङ्गीत थियो रोचक कोहलीको, स्वर दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीको चलचित्र धडक टूबाट श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो। यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम हाम्रो सरोकार। यस कार्यक्रममा आज हामी कुरा गरिरहेछौँ फ्ल्याट संस्कृति र पुरानो गाउँ सम्बन्धी। त यसै जानकारीलाई अघि बढाउँदै पुरानो गाउँ सम्झिँदा हाम्रो आँखा अगाडि हरियाली, खेतीबारी, खेतीवाला, चौतारी, गोठ, कच्चा तथा परम्परागत गाउँघरको बाटो र एकअर्कालाई सहयोग गर्ने मानिसहरूको चित्र आउँछ। गाउँको जीवन प्रकृतिसँगै नजिक पनि हुन्छ। बिहान चराचुरुङ्गीको आवाजबाट दिनको सुरुवात हुनु, मानिसहरू खेतीपाती, पशुपालन र स्थानीय काममा व्यस्त बन्नु, आफ्नै खेतीबारीमा उत्पादन भएको अन्न, तरकारी, दुध तथा अन्य वस्तुले परिवारको आवश्यक पूरा गर्नु आदि पुरानो गाउँको सबैभन्दा ठूलो विशेषता भनेको आपसी सम्बन्ध र सामूहिकता हो। कसैको घरमा विवाह, पूजा, दुःख वा अन्य सामाजिक कार्य पर्दा गाउँका मानिसहरू एकजुट भएर सहयोग गर्न रहेको पाउँछौँ। गाउँमा बाटो बनाउने वा अन्य कुनै पनि सामाजिक कार्य हो, सबै एकजुट बनेर गर्छन्। चाडपर्वको समय गाउँघर अझ रमाइलो हुन्छ। दसैँ तिहार, तिज, माघे सङ्क्रान्ति, होली तथा अन्य पर्वहरूमा गाउँघरमा धेरै रमाइलोसँग सबै सामूहिक रूपमा मनाउने गर्छन्। गाउँघरको वातावरण छुट्टै आनन्द हुन्छ। फ्ल्याट संस्कृति र गाउँको जीवनशैलीमा धेरै अन्तर पाइन्छ। फ्ल्याटमा मानिसहरू आधुनिक सुविधाले घेरिएका हुन्छन् भने गाउँमा मानिसहरू प्राकृतिक स्रोत र परम्परागत जीवनसँग नजिक हुन्छन्। फ्ल्याटमा व्यक्तिगत गोपनीयता र सुविधालाई बढी महत्त्व दिइन्छ, तर गाउँमा भने सामूहिक जीवन र सामाजिक सम्बन्धलाई अधिक महत्त्व दिइन्छ। फ्ल्याटमा एउटै भवनमा धेरै परिवार बस्न सक्छन्, तर सबैको जीवन आफ्नै तालिका अनुसार चल्न सक्छ। गाउँमा घरहरू टाढा टाढा भए पनि मानिसहरू बीचको सम्बन्ध नजिक हुन्छन्। फ्ल्याटमा बजारबाट सामान किनेर खाने चलन हुन्छ भने पुरानो गाउँमा आफ्नै खेतीबारीबाट उत्पादन गर्ने परम्परा बढी हुन्छ।

चलचित्र बर्डर टूबाट रहेको छ यो अघिल्लो फिल्मीको शैली श्रोताहरूको निम्ति. आवाज रहेको छ दिलजित दोसान्ज, परम्परा टन्डन, सचेज टन्डन अनि साथीहरू. शब्द छ कौशिर मुनिको. चलचित्र बर्डर टूबाट

संजीव सारथीको शब्द थियो, संगीत थियो युवान शंकर राजाको चलचित्र अगाध्यबाट श्रोताहरूले फर्खरै मात्र सुन्नुभयो यो गीत सारथ सन्तोषको स्वरमा।

तर अन्तमा म के भन्न चाहन्छु भने आज जनसङ्ख्या वृद्धि, शहरीकरण र सीमित जमिनका कारण फ्ल्याट आधुनिक व्यावहारिक समाधान भएको छ। फ्ल्याटमा बस्दा सुरक्षा, सुविधा र सेवाको पहुँच सहज हुन सक्छ। यद्यपि आज हामीले फ्ल्याटमा बसेर पनि गाउँको आत्मीयता कायम गर्न सक्छौँ। शहरमा कंक्रिटका भवन बढ्दै जाँदा हरियाली र खुल्ला ठाउँ घटिरहेका छन्। त्यसैले फ्ल्याट संस्कृतिमा पनि छतमा बगैँचा बनाएर सागसब्जी उमार्नु र बाल्कनीमा बिरुवा फूल रोप्न सकिन्छ। यसले आधुनिक जीवनलाई प्रकृतिसँग जोड्न मद्दत गर्छ। समय परिवर्तन हुन्छ, मानिसको जीवन परिवर्तन हुन्छ र बसोबासको स्वरूप पनि परिवर्तन हुन्छ। तर मानिस बीचको माया, सहयोग, सम्मान र आत्मीयता कायम राख्नुपर्छ। हामी अग्ला भवनमा बसौँ तर हाम्रो सोच र सम्बन्ध सानो नहोस्। हामी आधुनिक प्रविधि प्रयोग गरौँ तर आफ्नो संस्कार र संस्कृति नबिर्सौँ। हामी सहरमा बसौँ तर गाउँले दिएको प्रेम र आत्मीयताको भावनालाई जागृत राखौँ। त्यसैले हाम्रो लक्ष्य यस्तो समाज निर्माण गर्नु हुनुपर्छ जहाँ फ्ल्याटको आधुनिक सुविधा र पुरानो गाउँको आत्मीय दुवैको सुन्दर समागम होस्। आधुनिक घरमा बसौँ तर पुरानो गाउँको आत्मीयतालाई जोगाउँ। प्रविधिमा अघि बढौँ तर मानवता कहिले नछाडौँ। यही नै आधुनिक र सभ्य समाज निर्माण गर्ने सही बाटो हो। त हाम्रो सरोकारमा आज श्रोताहरूले सुन्नुभयो फ्ल्याट संस्कृति अनि पुरानो गाउँ, यस विषयमाथि यो छोटो कुराकानी।

बर्डर टू यस चलचित्रबाट श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो दिलजीत दोसान्ज सचेत टन्डन परम्परा टन्डनको स्वरमा रहेको यस गीतलाई। शब्द थियो कौशिर मुनिरको, सङ्गीत सचेत परम्पराको।

गीतकार रश्मि विराग, संगीतकार तनिष्क बाक्षी स्वर थियो, राहत फतेह अली खाँ, आशिष कौर अनि तनिष्क बाक्षीको सुन्नुभयो चलचित्र सिम्बाबाट। कार्यक्रमको अघिल्लो अनि अन्तिमको शैली श्रोताहरूको निम्ति रहेको छ जोस बरार अनि परम्परा टण्डनको स्वरमा चलचित्र बागी फोरबाट। शब्द कुमारको छ भने संगीत छ आगाज जोस बरार अनि सलामत अली महतोईको। स्वीकार्नुहोस् अघिल्लो अनि अन्तिम फिल्मी कौशली।

95.5 MHz अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम स्वरमाधुरी, जसमा श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। यसै क्रमलाई जारी राख्दै अब सुनाइरहेछौ यो अघिल्लो गीत राम बिष्टको स्वरमा।

हवस् त श्रोता, आरती राईको स्वरमा यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम स्वरमाधुरी। समय दिउँसोको 11:30 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ बंगला कार्यक्रम।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बेला दिउँसोको 12:05 अनि 28 सेकेन्ड भइरहेछ र दिउँसोको यो समय हो मनोरञ्जनको। हजुर श्रोता, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा बाट। आउनुहोस् अवेर नगरौँ अनि अघि बढौँ कार्यक्रममा। अनि लिउ तपाईँ सबैको अनुरोधलाई। अनुरोध पठाउनुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तर्कत्रुस एकका स्वर्ण।

लता एका, श्रद्धा एका, अनिरुद्ध एका, डेमियन एका, जुलियन एका, चार्ल्स एका, झाउगुडी बस्तीबाट हुनुहुन्छ विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सनिया खडिया। यसरी नै मेन रोड फारबिसगंज बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रकाश कुमार पप्पू, नैतिक पिहु, कुमार विमल, अनि नवरतन हाता बाढीहाट पूर्णियाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ ममता रानी, छवि अनोखी, अर्पिता, दीक्षा, देव देवांशु अनि डब्लुजी। बिहार कोरोनी लोनीबाट हुनुहुन्छ नसिमुल इस्लाम गुनैरी अनि प्रकाशवीर राजपूत। यसरी नै डन्डी लोहारा बौलातबाट हुनुहुन्छ कमलेश जयपुरिया। बिहारीपुर खाण्डुवाबाट पिङ्की अनि रिङ्की। जेल रोड रायगढबाट हुनुहुन्छ लालचन्द मिश्र, रमेश चन्द अनि कुमकुम मिश्र। वार्ड नम्बर 12 रामपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ शबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कमरान आलम, फरहान आलम, खुशबु रिम्मी, एम राही अनि अबरार आलम। पुस्तकालय रोड फारबिसगंज बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्दकिशोर गुप्त अनि प्रदीप। यसरी नै गोला बजार बक्सरबाट हुनुहुन्छ श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित अनि मोहित। र अप्पर सिरुबारी बस्ती गिद्ध पहाड़बाट हाम्रा श्रोताहरू हुनुहुन्छ सुषमा सिंह, एसएम दनाल, सयम दनाल, पुष्पा छेत्री अनि साथीहरू। त आउनु श्रोता, यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो पहिलो गीत लता मंगेशकरको स्वरमा रहेको छ चलचित्र सौतनबाट। शब्द सावन कुमारको छ भने संगीत छ उषा खन्नाको।

तपाईको अनुरोधमा कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको खरसाङ केन्द्रबाट। त यसै क्रमलाई जारी राख्दै अब सुनाइरहेछौं यो अघिल्लो गीत किशोर कुमारको स्वरमा, चलचित्र गोलमालबाट गुलजारको शब्द छ भने संगीत छ आरडी वर्मनको। अनुरोध छ यहाँहरू सबैको, पुरानो तलाउ डुङ्गाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ वली उल्ला अन्सारी अनि आसमनाज अन्सारी, यसरी नै जेल रोड बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट हुनुहुन्छ बेबी अन्सारी अनि मोहम्मद समी अन्सारी, यसरी नै जेल रोड रायगढबाट हाम्रा श्रोताहरू हुनुहुन्छ नरेन्द्र यादव, महेन्द्र यादव अनि जहानवी यादव, नाज मन्जिल मेहसोल सीतामढीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अक्रम हुसैन, बेगम इसरत अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिज वसिम, नदिम अक्रम, समीम अक्रम, ममता रानी, पुनम कुमारी, कलेर बिहारबाट हुनुहुन्छ मोहम्मद आसिफ खान अनि निकत परवीन, यसरी नै शान्तिनगर भिलाई छत्तीसगढबाट हुनुहुन्छ प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट वीणा आदेश महतो अनि कुमारी महतो साथै माही महतो, अमलेश्वरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सूरज, ज्योति, रियान्स अनि गुडिया ठाकुर, कोटवा बाबा नारायणपुर बाबापट्टिबाट हुनुहुन्छ ओम प्रकाश राई, उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई, दुविधा नेवादा गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट हुनुहुन्छ अवधेश राई, श्रीमती प्रीति राई अनि नवनीत राई, यसरी नै अररिया र जोखर बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद शरीफ आर्जू, मोसिन आर्जू, सरफराज खान अनि अफजल खान, मेन रोड रानीगंजबाट हुनुहुन्छ नुसरत जानम, फरजाना खानम अनि शाहना शबनम, र अररिया जोगी हाटबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सौम्य, रुकाया, रिहाना, नगमा, प्रवीण। यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो अघिल्लो गीत।

मेन रोड राजविराज नेपालबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद अताउल्ला, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। यसरी नै सोर्लाह सोकनाह नेपालबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अरूण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा अनि सम्पूर्ण शर्मा परिवार। रिङ्गिनी छत्तीसगढबाट हाम्रा श्रोताहरू हुनुहुन्छ दिनेश वर्मा अनि करुणा वर्मा। गुडिया माउजी अस्तुबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी। कुलीपाडा जिल्ला कटिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रियंका भारती, प्रगति, राजेश, आदित्य, प्रिन्स, साक्षी, आयुष, रवि रञ्जन, राकेश, प्रेरणा, प्रिया, विभा रानी, आशिष राज, सञ्जीव सुमन अनि लक्ष्मी देवी र प्रिया रश्मी प्रिया। छत्तीसगढ़ दतरेङ्गीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा अनि झावेन्द्र कुमार वर्मा। यहाँहरू सबै सुन्न चाहनुहुन्छ चलचित्र कटिपतङबाट किशोर कुमारको स्वरलाई। शब्द छ आनन्द बसेको, संगीत एसडी वर्मनको। स्वीकार्नुहोस् यो अघिल्लो गीत।

तपाईको अनुरोधमा यस कार्यक्रममा तपाई सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौं कार्यक्रमको अन्त्यतिर भन्नुको तात्पर्य मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ त यहाँहरूको निम्ति अब राख्दैछौ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम प्रस्तुति उदित नारायण अनि अल्का याग्निको युगल स्वरमा चलचित्र तेरे नामबाट समीरको शब्द छ भने संगीत छ हिमेश रेशमियाको अनि अनुरोध छ यहाँहरू सबैको बड़ी खंजरपुर भागलपुर बिहार हमारा श्रोता हूं गुलफराज आलम शमा आरा अनि जमालुद्दीन शाह मार्केट भागलपुर हूं सिटीजन मास्टर अनि हुसैन मास्टर इसी नई डीएन सिंह रोड भागलपुर हूं अफरोज आलम वरकत आलम अनि शादाब भाई मेहरनगर उमरखेर महाराष्ट्र हमारा श्रोता हूं अभिजीत गौहानकर श्रीमती सरिता गौहानकर प्रणीता सिद्धांत गौहानकर अर्जुन गौहानकर आकर हाइट्स बहादुर नागपुर हमारा श्रोता हूं वैशाली शैलेश गौहानकर सुमित गौहानकर कुमारी ध्वनी गौहानकर अनि प्रिन्स एकांश गौहानकर रोज बैंक रानी हिट्टी राजबाड़ी दार्जीलिंग हमारा श्रोता हूं कोमल थापा चंद्र प्रधान प्रतिमा लोहार प्रवीणा लोहार प्रतिष्ठा रोका आहाना रसाइली एकता रसाइली अनुराधा राय र हिमांजलि तामाङ

गोगा झील सिरोपारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद हुमायु, मुस्कुरा, शबनम, आशुतोष, राजकुमार अनि टुन्नु सिंह। जतवा किशनपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ आलम दिलकश, शबाना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, शबाना आलम, चाँदनी न्याज। सिराजपुर गणेशपुरबाट हिना कौशर, वकिल राही, फिरोज आलम, नाज प्रवीण। अनि कन्हरे बजार पुनियाबाट हुनुहुन्छ दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, राम कुमार शाह, मोहन मास्टर अनि शंकर प्रसाद शाह। यहाँहरू सबैको अनुरोध सुनाइरहेछौ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत।

हवस् त श्रोता, चलचित्र तेरे नामबाट उदित नारायण अनि अलका याग्निको स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम तपाईँको अनुरोधमा। समय यस बेला दिउँसोको 12:30 भइरहेछ। अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ मेलोडी टाइम, आनन्द लिनुहोला पाश्चात्य सङ्गीतको साथी मनिषासँग।

उपराष्ट्रपति सीपी राधाकृष्णन आज छत्तीसगढको रायपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थानको तेस्रो दीक्षान्त समारोहमा सामेल हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः एकपटक मानिसहरूसित स्वदेशी वस्तुहरू अप्नाउने, सुनको अनावश्यक खरिद नगर्ने अनि विदेशमा विवाह आयोजना गर्नदेखि बाँच्ने आह्वान गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकर भोलिदेखि 3 दिवसीय युक्रेन अनि पोल्यान्डको भ्रमणमा रहनुहुनेछ। भ्रमण अवधि उहाँले युक्रेनका विदेश मन्त्री आन्द्री सिविहा अनि पोल्यान्डका उप प्रधानमन्त्री अनि विदेश मन्त्री राडोसल सिकोर्स्कीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। युक्रेनमा हालै भएको रुसको हमलामा मारिएका 12 मानिसहरूमध्ये एक भारतीय नागरिक पनि सामेल छन्। उनको पार्थिव शरीर चाँडै नै भारत ल्याइनेछ। नेपालमा जारी बचाउ तथा राहत कार्यमा भारतले यथासम्भव सहायता प्रदान गरिरहेको छ। राहत अनि बचाउ सामग्री लिएर आज 5 भारतीय विमान नेपाल प्रस्थान भएको छ। नेपालमा आएको त्रासदीपछि बिहारको सीमावर्ती जिल्लाहरूमा बाढ़को खतरा बढेको छ। नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन 2026 तयारीको मध्यनजर मोटर कारको ट्रेसल आज दिउँसो 3 बजेसम्म हुनेछ। सरदार पटेल मार्ग, 3 मूर्ति मार्ग, अकबर रोड, मथुरा रोड, जनपथ र 12 खम्बा रोड सहित धेरै मार्गहरूमा यातायात प्रभावित रहनेछ। सरकारले प्याजको मूल्यमाथि नियन्त्रणको लागि कान्दा एक्सप्रेस अनि सड़क परिवहनको

माध्यमले बफर स्टकको सुनियोजित अनि लक्षित आपूर्ति सुरु गरेको छ। सरकारले चिनी व्यापारीहरूको लागि चिनी भण्डारण सीमा 4000 क्विन्टलदेखि घटाएर 2000 क्विन्टल गरिदिएको छ। यो नियम 15 सेप्टेम्बरदेखि 30 नोभेम्बरसम्म प्रभावी रहनेछ। अनि मौसम विभागले छत्तिसगढ मध्य प्रदेश अनि उत्तराखण्डमा आज मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, बिहार, हरियाणा, चण्डीगढ र दिल्लीमा पनि भारी वर्षाको अनुमान व्यक्त गरिएको छ। सुन्दै हुनुहुन्थ्यो एक बजेको मुख्य समाचार। समाचारको अघिल्लो अंश लिएर अहिले दिउँसो 2:40 मा उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jesus,

Thank you.

Namta Yundushu.

आउनुहोस् अब अघिल्लो क्रममा केही सन् आनन्द लिउँ लोक अनि आधुनिक गीतबाट प्रथम स्वीकार्नुहोस् यो लोकगीत सुचिता सिंह खातीको स्वरमा शब्द डाक्टर जस योन्जन प्यासेको छ भने सङ्गीत छ महेश्वर लामाको।

गीतकार कमल रेग्मी, संगीतकार दीप वाइब स्वार्थी हो थुपदेन भुटियाको हस्त श्रोता। यस गीतसँगै अब अहिलेलाई भने पूरा हुन्छ लोक अनि आधुनिक गीतको प्रस्तुति। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

0: अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बाढी प्रभावित नेपालमा उद्धार दल, विशेष उपकरण र आवश्यक औषधिहरू लिएर भारतको पाँचौं विमान नेपाल पुगेको छ। मृत्यु हुनेहरूको संख्या 1100 भन्दा बढी पुगेको छ। विश्व ब्याङ्कका अध्यक्ष अजय बंगाले भन्नुभएको छ, विश्वव्यापी चुनौतीहरू रहे तापनि भारतको आर्थिक प्रदर्शन बलियो रहेको छ। भारत र अफगानिस्तान बीच व्यापार तथा आर्थिक सहयोग बलियो बनाउने उपायहरूको समीक्षाको लागि भारत अफगानिस्तान संयुक्त कार्य समूहको बैठक सम्पन्न भएको छ र भारतका किदाम्बी श्रीकान्त र तन्वी शर्मा चाइना ओपन टेनिस ब्याडमिन्टन टुर्नामेन्टको दोस्रो चरणमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। सम्मेलनमा केन्द्र र राज्यहरूलाई एकसाथ ल्याएर महत्वपूर्ण क्षेत्रीय प्राथमिकताहरूमा विचार विमर्श गरिनेछ। यसको उद्देश्य राष्ट्रिय लक्ष्यहरूप्रति साझा जिम्मेवारीलाई बढ़ावा दिन र विचार विमर्शले शासन र सेवा वितरणमा व्यापक सुधार ल्याउने कुरा सुनिश्चित गर्नु रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक मानिसहरूलाई स्वदेशी वस्तुहरू अपनाउन, अनावश्यक रूपमा सुन खरिद नगर्न र विदेशमा विवाह गर्नबाट बाँच्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देशमा श्री मोदीले भन्नुभयो, देशका युवाहरूले आज जुन कडा परिश्रम गरिरहेका छन् यसले उनीहरूको सपना साकार हुनेछ।
2: स्वदेशी का मंत्र वोकल फॉर लोकल, विदेशों की यात्राएं अगर घूमने फिरने जाते हैं तो नहीं करना चाहिए, शादी ब्याह विदेशों में करते हैं नहीं करना चाहिए, मेड इन इंडिया के मंत्र को जीना चाहिए और जरूरत न हो तो सोना भी नहीं खरीदना चाहिए। हम जितना ज्यादा स्वदेशी पर बल देंगे, जितना आत्मनिर्भर पर बल देंगे, मुझे पक्का विश्वास है जब आजादी के 100 साल होंगे हम हमारी युवा पीढ़ी को विकसित भारत सुपुर्द करेंगे।
1: श्री मोदीले भन्नुभयो, विश्वव्यापी अनिश्चितता, युद्ध संकट र आपूर्ति श्रृंखलामा बाधा भए तापनि भारतले तीव्र गतिमा प्रगति गरिरहेको छ। प्रधानमन्त्रीले आफ्नो सन्देशमा आत्मनिर्भरतालाई बढ़ावा दिन तथा स्वदेशी उत्पादहरूको प्रयोगमा बढ़ी जोड़ दिने आवश्यकतामा बल दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। लाई सम्बोधन गर्दै श्री राधाकृष्णनले विद्यार्थीहरूलाई लागू पदार्थ सेवन नगर्न र अरूलाई पनि त्यसो गर्न प्रोत्साहित नगर्न आह्वान गर्नुभयो।

उद्योगलाई बढावा दिन सामेल छन्। विदेश राज्यमन्त्री पवित्र मार्गरिटाले भन्नुभएको छ, हिन्द प्रशान्त क्षेत्रलाई लिएर भारतको दृष्टिकोण अन्तर्राष्ट्रिय कानून, सम्प्रभुता अनि क्षेत्रीय अखण्डताको सम्मान, समुद्री तथा हवाई मार्गको स्वतन्त्रता, वैध व्यापार तथा विपदाहरूको शान्तिपूर्ण समाधानमाथि आधारित छ। हिजो पलाउको कोरोरमा आयोजित 55 प्रशान्त द्वीप समूह फोरमका नेताहरूको सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। विदेश मन्त्री डाक्टर एस जयशंकर भोलिदेखि युक्रेन र पोल्याण्डको 3 दिने भ्रमणमा रहनुहुनेछ। यस अवधि उहाँले युक्रेनका विदेश मन्त्री आन्द्री सिभिहा र पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोस्लोवाई सिकोरोस्कीका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। ब्याडमिन्टनमा भारतका किदाम्बी श्रीकान्त र तन्वी शर्मा चाइना ओपन टेनिस टुर्नामेन्टको दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष एकलको शुरूवाती म्याचमा श्रीकान्तले चाइनिज ताइपेका ची युजेनलाई 21-16, 21-15 पराजित गरे। यसरी नै महिला सिंगल्सको पहिलो चरणमा भारतकी तन्वी शर्माले डेनमार्ककी अमाली सुल्जालाई 21-16, 21-17 पराजित गरिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। बाढी प्रभावित नेपालमा उद्धार दल, विशेष उपकरण र आवश्यक औषधिहरू लिएर भारतको 5 विमान नेपाल पुगेको छ। मृत्यु हुनेहरूको संख्या 1100 भन्दा बढी। विश्व ब्याङ्कका अध्यक्ष अजय बंगाले भन्नुभएको छ, विश्वव्यापी चुनौतीहरू रहे तापनि भारतको आर्थिक प्रदर्शन बलियो रहेको छ। भारत र अफगानिस्तान बीच व्यापार तथा आर्थिक सहयोग बलियो बनाउने उपायहरूको समीक्षाको लागि भारत अफगानिस्तान संयुक्त कार्य समूहको बैठक सम्पन्न भएको छ। यसका साथै समाचार पूरा भयो।

समाचारको प्रसारणपछि अब आउनु श्रोता केही क्षण आनन्द लिउँ। यो लोकगीतबाट स्वर अनि सङ्गीत छ बसन्ती बाला लामाको, शब्द ज्योति बाला लामाको।

0: आफ्नै संगीतमा सुन्नुभयो यो लोकगीत बसन्ती बाला लामाको स्वरमा शब्द थियो ज्योति बाला लामाको समय यस बेला 2:55 भइरहेछ अब स्वीकार्नुहोस् हाम्रो यो अघिल्लो प्रस्तुति
1: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक प्रवेश राय विषय रहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले 26 एससिओ बैठक अवधि धेरै देशका प्रमुखहरूसित भेट गर्नुभयो आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले 31 अगस्त 2026 बिस्केकमा 26 एससिओ सङ्घाई सहयोग सङ्गठन अवधि रुसका राष्ट्रपति भ्लादिमिर पुतिन किर्गिज गणराज्यका राष्ट्रपति सादिर झापारोभ आर्मेनिया गणराज्यका प्रधानमन्त्री निकोल पासिनियान अनि इरानका राष्ट्रपति डाक्टर मसुद पेजिस्कियनसित भेट गर्नुभयो रुसी राष्ट्रपति भ्लादिमिर पुतिनसित प्रधानमन्त्री मोदीको यो भेट यो वर्षको पहिलो थियो यसअघि दुई नेताबीच December 2025 दिल्लीमा 23 वार्षिक शिखर सम्मेलन अवधि भेट भएको थियो दुई नेताहरूले राजनैतिक आर्थिक रक्षा ऊर्जा अन्तरिक्ष मोबिलिटी अनि जनजनबीच आपसी सम्बन्धहरू जस्ता धेरै क्षेत्रहरूमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गरे यस अवसरमा दुई नेताले व्यापार आर्थिक अनि सांस्कृतिक मामिलामा 27 भारत रुस अन्तर सरकारी आयोगको परिणामहरूको स्वागत गरे जो 24 अगस्त 2026 दिन मस्कोमा आयोजित गरिएको थियो दुई नेताहरूले बहुपक्षीय मञ्चहरूमा खास गरेर 2026 भारतको अध्यक्षतामा ब्रिक्समा भारत रुससितको जुडाव सम्बन्धित विचारहरूको आदान प्रदान गरे उहाँहरूले आपसी हितका प्रमुख क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमा पनि आफ्नो विचार साझा गरे जसमा पश्चिम एसिया अनि कालो सागर क्षेत्रमा चलिरहेको सङ्घर्ष सामेल छ यी सङ्घर्षहरूले समुद्री व्यापार अनि भारतीय नाविकहरूको सुरक्षामा असर पारेको छ प्रधानमन्त्रीले भन्नुभयो बातचित अनि कूटनीति नै सङ्घर्षलाई सुल्झाउने सही मार्ग हो दुई नेताहरूले दुई देशबीच विशेष अनि विशेष अधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ मजबुत गर्न मिलेर काम गरिरहनेमा सहमति जनाए यो साझेदारीले लगातार महत्त्वपूर्ण विकास गरिरहेको छ अनि भू राजनीतिक अनिश्चितताका बीच पनि यो सम्बन्धले मजबुती देखाएको छ प्रधानमन्त्रीले भन्नुभयो उहाँ 12 अनि 13 सितम्बर 2026 हुने 18 ब्रिक्स शिखर सम्मेलनका लागि राष्ट्रपति पुतिनलाई भारतमा स्वागत गर्न उत्सुक हुनुहुन्छ किर्गिज गणराज्यका राष्ट्रपति श्री सादिर झापारोभसितको बैठक अवधि प्रधानमन्त्री मोदीले किर्गिज गणराज्यको स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति झापारोभलाई हार्दिक बधाई दिनुभयो अनि भन्नुभयो एससिओ शिखर सम्मेलनको सुरुवातलाई एक विशेष महत्व प्राप्त भएको छ उहाँले 26 एससिओ शिखर सम्मेलनको आयोजनाका लागि राष्ट्रपति झापारोभलाई बधाई दिनुभयो दुई नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गरे अनि भारत अनि किर्गिज गणराज्य बीच रणनीतिक साझेदारीलाई अझ मजबुत गर्ने प्रतिबद्धता दोहोर्याए प्रधानमन्त्रीले किर्गिज गणराज्यको अध्यक्षतामा आयोजित एससिओ बैठकहरूमा भारतको बलियो भागीदारीमाथि प्रकाश पार्नुभयो उहाँले भन्नुभयो यसले आपसी सम्मान विश्वास अनि समर्थनलाई दर्शाउँदछ जो दुई देशबीच घनिष्ठ अनि लामो समयदेखि चलिरहेको सम्बन्धको विशेषता हो

मन्त्रीले राष्ट्रपति सादिर झापारोपलाई उनको स्नेह अनि आतिथ्य तथा एसियो शिखर सम्मेलनको सफल आयोजनाका लागि धन्यवाद दिनुभयो। प्रधानमन्त्री श्री मोदीले यो वर्षको जुनमा आर्मेनियामा आम चुनावमा पुनः नियुक्त पछि पहिलोपल्ट आर्मेनिया गणराज्यका प्रधानमन्त्री श्री निकोल पासियानसित भेट गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री पासियानलाई उहाँको चुनावी जित अनि पदभार सम्हालेकोमा बधाई दिनुभयो। दुई नेताहरूले पश्चिम एसियाको स्थिति सहित क्षेत्रीय अनि वैश्विक घटनाक्रमहरूमा चर्चा गरे। प्रधानमन्त्रीले क्षेत्रमा शान्ति अनि स्थिरता सुनिश्चित गर्न बातचीत अनि कूटनीतिको माध्यमले निरन्तर प्रयासको आवश्यकतालाई दोहोर्याउनुभयो। प्रधानमन्त्री पासियानले प्रधानमन्त्री मोदीसित आर्मेनिया अजरबैजान शान्ति सम्झौताको कार्यान्वयनको वर्तमान स्थितिबारे जानकारी दिनुभयो। प्रधानमन्त्रीले ब्रिक्स अनि एसियो जस्ता मल्टिल्याटरल संगठनहरूमा इरानसित मिलेर काम गर्ने भारतको इच्छालाई दोहोर्याउँदै भन्नुभयो, उहाँ ब्रिक्स समिटका लागि राष्ट्रपति पेजेस्कियनलाई भारतमा स्वागत गर्न आतुर हुनुहुन्छ।

अब अग्रक्रममा आउनु श्रोता केही क्षण आनन्द लिउँ फिल्म सङ्गीतबाट। त यसै क्रममा स्वीकार्नुहोस् यो पहिलो फिल्म सङ्गीत चलचित्र सदमाबाट सुरेश वाटकरको आवाजमा, शब्द छ गुलजारको, सङ्गीत इलाइराजाको।

शब्द थियो गुलजारको, संगीत आरडी वर्मनको, भूपेन्द्र र निलता मंगेशकरको स्वरमा रहेको यस गीतलाई श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र किनाराबाट। अब स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम फिल्म संगीत चलचित्र रुदालीबाट लता मंगेशकरको स्वरमा शब्द गुलजारको छ भने संगीत छ भूपेन हजारिकाको।

0: अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार विश्व सुब्बाबाट सुन्नुहोस्। मिजोरमको सेलै विधानसभा क्षेत्रका दुई गाउँ उत्तरी चोनपुई र सोहापुईमा भारी वर्षाका कारण बाढी आएको छ। बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। भारी वर्षापछि सोली जलविद्युतको जलाशयमा पानीको स्तर लगातार बढिरहेको छ। उत्तरी चोनपुईको तल्लो इलाकामा बसोबासो गर्ने मानिसहरू सावधानीको रूपमा सुरक्षित स्थानमा जान थालेका छन्। पानीको सतह बढ्नाले बाढीको अवस्था बिग्रन सक्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि अहिलेसम्म कुनै ठूलो नोक्सान वा जनधनको क्षति भएको छैन। मणिपुर विधानसभाको आठौँ सत्र आजबाट सुरु भएको छ। यसै महिनाको 7 तारिक समाप्त हुने यस सत्रमा 3 बैठकहरू हुनेछन्। कुकिजो समुदायका दुई विधायकहरू हाओ खोलेत किपगेन र किम्नेओ हाओ किप होङसिङले आज विधानसभाको कार्यवाहीमा भाग लिएका थिए, जो राज्यमा जातीय हिंसा सुरु भएको 3 वर्षभन्दा बढी समयपछि यो पहिलो पटक हो। मुख्यमन्त्री युमानम खेमचन्द सिंहले यस कदमको स्वागत गर्दै यसलाई राज्यमा एकता र शान्ति प्रवर्धन गर्ने दिशामा सकारात्मक कदम भएको बताएका छन्। सदनका नेताले भारतको नियन्त्रक र महालेखा परीक्षकको प्रतिवेदन, मणिपुर निजी विद्यालय दर्ता र विनियम नियम 2024 र मणिपुर नगर र देश योजना 6 संशोधन अध्यादेश 2026 पेश गरे। साथै मणिपुरमा जनगणना अघि राष्ट्रिय नागरिक पञ्जीकरण एनआरसी लागू गर्ने विषयमा विपक्षी दल र सत्तारूढ दलका सदस्यबीच छलफल पनि भएको थियो। मुख्यमन्त्री युमनम खेमचन्द सिंहको अध्यक्षतामा भएको मणिपुर मन्त्रीमण्डलीय बैठकमा मणिपुर एकीकृत व्यापार दोकान तथा प्रतिष्ठान लाइसेन्सिङ विधेयक 2026 मसौदालाई स्वीकृति दिएको छ। आगामी विधानसभा सत्रमा पेश गरिने यस विधेयकको उद्देश्य राज्यभरि व्यापार दोकान अनि व्यावसायिक प्रतिष्ठानहरूको लागि एकल एकीकृत लाइसेन्सिङ प्रणाली लागू गर्नु हो। मन्त्रीमण्डलको यस निर्णयले एउटै कामको लागि पटक पटक लाइसेन्स लिनुपर्ने अनिवार्यता समाप्त हुनेछ। फलस्वरूप कागजी कारवाहीको बोझ कम हुनेछ अनि व्यापारीहरूको लागि व्यापार गर्नु धेरै सुगम हुनेछ। यसको साथै मन्त्रीमण्डलले नियमहरूलाई सहज बनाउन मणिपुर दोकान तथा प्रतिष्ठान अधिनियम 2021 पनि संशोधनलाई स्वीकृति दिएको छ। 1995 ब्याचका राजस्थान केडरका वरिष्ठ आइएएस अधिकारी राजीव सिंह ठकुरीलाई मणिपुरको मुख्य सचिव नियुक्त गरिएको छ। उहाँको नियुक्ति तत्काल प्रभावले लागू भएको छ। श्री ठाकुरले कार्मिक मन्त्रीमण्डल अनि योजना विभागका मुख्य सचिवको साथै मुख्य सतर्कता आयुक्त अनि नयाँ दिल्ली स्थित मणिपुर भवनको प्रधान आवासीय आयुक्तको कार्यभार पनि सम्हाल्नुहुनेछ। उहाँले डाक्टर पुनित कुमार गोयलको स्थान लिनुहुनेछ, जो 21 सोनापुरको खेत्रीमा भएको सड़क दुर्घटनामा परि ज्यान गुमाउनेहरूका परिजनहरूलाई राज्य सरकारको तर्फबाट 7 लाख रुपियाँको आर्थिक सहायता प्रदान गरिएको छ। डिमरिया विधानसभा क्षेत्रका विधायक डाक्टर तपन दासले राज्य सरकारको तर्फबाट मृतकको परिजनहरूलाई सहायता राशिको चेक प्रदान गर्नुभयो। मृतक इन्सान अली, ज्योतिका रोङहाङ र तफिजुल अलीका परिवारलाई 7 लाख रुपियाँको चेक प्रदान

0: गरिएको छ। विशेष गहन पुनरीक्षण एसआईआर अन्तर्गत मतदाता नामावली पुनरावलोकनको प्रगति तथा आगामी चरणका लागि जिल्ला निर्वाचन संयन्त्रको तयारीको समीक्षा गर्न मुद्रण तथा लेखन सामग्री विभागका सचिव तथा एसआईआरका लागि मतदाता नामावली पर्यवेक्षक एबी कार्कीले हिज सिक्किमको गेजिङ जिल्लाको पहिलो आधिकारिक भ्रमण गर्नुभयो। गेजिङ जिल्ला प्रशासन केन्द्रमा आयोजित बैठकमा पर्यवेक्षक कार्कीले जारी एसआईआर गतिविधिहरूको समीक्षा गर्दै बुथ लेभल अफिसरहरूबीच प्रभावकारी समन्वयको महत्वमा जोड दिनुभयो। उहाँले निर्वाचन दर्ता अधिकारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी अत्यन्तै लगनशीलताको साथ पूरा गर्नुपर्ने तथा मतदाता सूची पुनरावलोकन प्रक्रियामा आवश्यक सावधानी अप्नाउनुपर्ने बताउनुभयो। मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। असम, मेघालय, बिहार, छत्तिसगढ, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल र सिक्किमका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। अरुणाचल प्रदेश, हरियाणा, चण्डीगढ, दिल्ली, हिमाचल प्रदेश, झारखण्ड, नागाल्यान्ड, मणिपुर, मिजोराम, त्रिपुरा, पन्जाब, विदर्भ र पश्चिम मध्यप्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारतको आन्ध्र प्रदेश, कर्नाटक, जम्मू कश्मीर, लद्दाख, तेलङ्गाना, बिहार, छत्तिसगढ, झारखण्ड, मध्यप्रदेश, मराठवाडा, उडिसा, उत्तराखण्ड, विदर्भ, पश्चिम बङ्गाल, सिक्किम र पश्चिम उत्तर प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। यसैबीच राष्ट्रिय राजधानीका विभिन्न स्थानमा आज भारी वर्षा भएको छ। सुन्दै हुनुहुन्थ्यो आकाशवाणीबाट समाचार। समाचारको अघिल्लो क्रम लिएर अहिले केही क्षणमा नै 3:45 उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला दिउँसोको 3:20 अनि 7 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब स्विकार्नुहोस् हाम्रो यो अघिल्लो प्रस्तुति।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वभामीको आजको अङ्कमा यहाँलाई स्वागत छ। अनि तपाईँको साथमा रहेको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी र विश्वमा हामीको आजको अङ्कमा म श्रोताहरूलाई गाउँबाटै देशका हकीका नायक बनेका एक यस्ता उदाहरणीय व्यक्तिबारे जानकारी दिन गइरहेको छु।

भएका छन्। कालेबुङको 16 माइल स्थित अप्पर पैयु गाउँमा जन्मिएका भरतले 14 माइलको रामलाल दाहाल प्राथमिक पाठशालामा कक्षा 4 र 5 कक्षा पेदुङको सेन्ट जर्ज स्कुलमा पढे। सानो हुँदा फुटबल खेल्थे, उनी गोलकिपर बस्थे। त्यति बेला उनलाई हकीबारे केही थाहा नै थिएन। सन् 1994 पटनाबाट आफन्त दाजु प्रेमसिंह राणाको आगमनले भरत छेत्रीको जीवनमा एउटा अमूल परिवर्तन ल्यायो अनि त्यही समयदेखि उनी हकीतर्फ मोडियो। सानो केटो भरत छेत्रीलाई फुटबल खेल्दा भेटेपछि उनले हकी खेल्न पटना लैजाने आमा बाबुसँग कुरा गरे। आमा बाबु माने पनि भरत छेत्री भने पहिला जान मानेका थिएनन्। कुरा सुनेर सानो बहिनी भारतीय उत्साहित भई जबरजस्ती लगेको उनी सम्झन्छन्। सन् 1995 पटना पुगेपछि हकी खेल्न थाले। पटनामा प्रेमसिंह राणा र उनकी श्रीमती शारदा राणासँग एक वर्ष बसे, जसले धेरै उनलाई सहयोग पनि पुर्याए। आमाले महिनामा 500 रुपियाँ खर्च पठाउने गर्थिन्। बहिनी भारतीले पनि हकी खेल्थिन् तर एक वर्षपछि फर्किन्। पटनामा भरत छेत्रीले एक वर्ष हकीको प्रशिक्षण लिए। घरबाट लगेका जिन्स प्यान्ट र लेदर जुत्ता लगाएर पटनाको चर्को गर्मीमा उनी दौडन्थे। एक महिनापछि प्रेमसिंह राणाले हाफ प्यान्ट, टी सर्ट र रातो क्यानभस जुत्ता उनलाई किनिदिए। 10-15 किलोमिटर कुदेर मैदानमा उनी पुग्थे। प्रत्येक वर्ष 29 अगस्तमा हकीका जादुगर ध्यानचन्दको जन्मदिवसमा मनाइने खेल दिवसको अवसरमा पटनाको बिहार रेजिमेन्ट सेन्टरमा हकी टुर्नामेन्ट भएको थियो। त्यति बेला यस्तै 13 वर्षका हुनुपर्छ भरत छेत्री प्रेमसिंह राणाको स्थानीय टिमबाट पहिलोपल्ट गोलकिपरको किट लगाएर खेले अनि त्यस म्याचमा उनले उत्कृष्ट प्रदर्शन पनि गरे।

बिहार रेजिमेन्टको बोइज स्पोर्ट्स कम्पनी अथवा बिएससी सेनाभित्रको टिम थियो, जसमा स्पोर्ट्स अथोरिटी अफ इन्डिया साईले आधा खर्च बेहोर्थे। टुर्नामेन्टमा खेल्दा साईका कोच महापात्रले भरतको खेल मन पराएर उनलाई बिएससीमा राख्ने निर्णय गरे। चयनपछि आफ्नै गोलकिपर गेट ल्याउनु पर्ने भयो, जसको मूल्य 23,000 रुपियाँभन्दा अधिक थियो। आमा बाबुले जसोतसो पैसा जुटाए र प्रेमसिंह राणाले जालन्धरबाट किट ल्याइदिए। सन् 1996 उनी बिएससीमा खेल्न थाले, जहाँ 4-5 गोलकिपरहरूबीच कडा प्रतिस्पर्धा थियो। सन् 1996 पहिलोपल्ट दिल्लीमा जवाहरलाल नेहरू कप राष्ट्रिय टुर्नामेन्ट बिएससी दानापुरको पक्षबाट 14 मुनिको खेलमा उनी प्रतिभागी भए। बिएससीको टिमले फाइनल खेल्यो, जसमा भरत छेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वश्रेष्ठ गोलकिपरको पुरस्कार स्वरूप 2,000 नगद रुपियाँ इनाम पाए। सैनिक स्कुलमा 10 कक्षासम्म पढेपछि बङ्गलोरबाट उनले स्नातक गरे। सन् 1998 बिएससी पटनामा बसेर पछि उनी बेङ्गलोर गए। वर्षमा एकपल्ट इन्टर बोइज स्पोर्ट्स कम्पनी प्रतियोगिता हुन्थ्यो। पहिलोपल्ट बङ्गलोरमा आर्मी सप्लाई कोरमा टुर्नामेन्ट खेल्दा उनीहरूको टिम विजयी भयो। त्यसपछि नयाँ टिम सिनियर वर्गको अल इन्डिया साई बन्यो। यस्तै 17 हुँदा बेङ्गलोरमै उक्त टुर्नामेन्टमा सेमी फाइनलसम्म पुग्दा उनले उत्कृष्ट प्रदर्शन गरे अनि सबैको ध्यान उनीप्रति आकर्षण गर्नमा भरत सफल भए। सन् 1998

0: भारत सरकारले सुरु गरेको सेन्टर अफ एक्सिलेन्स स्किममा चयन भएर उनी बेङ्गलोरमा नै बस्न थाले र भारतका दिग्गज खेलाडीहरूसँग अभ्यास सुरु गर्न थाले। सन् 2000 कर्नाटकबाट जुनियर नेसनल खेलेपछि जुनियर इन्डिया क्याम्पमा चयन भएर मलेसियामा जुनियर एसिया कप खेल्न उनी पुगे, जहाँ भारत त्यस समय दोस्रो स्थानमा रह्यो। सन् 2001 अस्ट्रेलियामा जुनियर वर्ल्ड कप खेले, जहाँ भारतले पहिलोपल्ट स्वर्ण पदक जित्यो। उत्कृष्ट प्रदर्शनपछि उनी भारतको सिनियर टिममा चयन भए। सन् 2002 प्राइम मिनिस्टर गोल्ड कप ढाकामा खेले। सोही वर्ष दक्षिण कोरियाको बुसानमा एसियन गेम्स खेल्न उनी पुगे, जहाँ भारतले रजत पदक जित्यो। सन् 2003 एफ्रो एसियन गेम्स हैदराबादमा भारतले स्वर्ण पदक जित्यो। उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएका छन्। सन् 2004 स्पेनको म्याड्रिडमा ओलम्पिक क्वालिफायर खेले, तर चोटका कारण ओलम्पिकमा भने उनी खेल्न पाएनन्। सन् 2005 च्याम्पियन्स ट्रफी, सन् 2006 सिनियर वर्ल्ड कप र एसियन गेम्स भारतले खेले। सन् 2010 भारतमा भएको कमनवेल्थ गेम्समा उनले प्रतिभागी जनाए, जसमा भारत फाइनल पुगेको थियो। सन् 2011 सन् 2013 भारतीय हकीका कप्तान रहेर राष्ट्रिय टोलीको उनले नेतृत्व गरे। सन् 2012 ओलम्पिकमा उनको कप्तानीमा भारतले खेले। भारतीय हकीमा ध्यानचन्दको युगलाई स्वर्णयुग मानिन्छ। भरत छेत्री अनुसार पहिला घाँस वा माटोको मैदानमा खेलिन्थ्यो। युरोप र अस्ट्रेलियामा एस्ट्रोटर्फ आएपछि ठुलो परिवर्तन आयो। भारतमा यो ढिलो आएकोले सुरुमा धेरै समस्या उनीहरूले सहन पर्यो अथवा भोग्न पर्यो। सन् 2006 अनि 2007 धेरै ठाउँमा यो प्रकारको टफ स्थापना भयो। भरत भन्छन्, आज भारतमा विश्वकै उत्कृष्ट हकी स्टेडियम उडिसामा बनेको छ। टफ र ग्रासमा खेल्नु फरक छ। झन्डै 20 चुनौतीको सामना गर्नु पर्यो उनले। सन् 2020 र 2024 भारतले ओलम्पिकमा काँस्य पदक जित्यो। हामी पुरानो स्तरमा फर्किरहेका छौँ। हकीमा राम्रो करियर सम्भावना रहेको भरत छेत्री बताउँछन्। राष्ट्रिय खेलमा मेडल पाएको छ भने कलेज युनिभर्सिटीहरूमा निशुल्क पढ्न पाइन्छ, स्पोर्ट्स कोटाबाट नोकरी पनि पाइन्छ, उनी यसो भन्छन्। उनी आज केनरा ब्याङ्कका सिनियर म्यानेजरको पदमा छन्। कालिम्पोङ स्थित आफ्नै घरको मैदानमा भरत छेत्री हकी एकाडेमी स्थापना गरेका छन् र साना बालबालिकाहरूलाई तालिम दिन्छन्। उनी बेङ्गलोरमा बस्न सक्थे, तर पहाडलाई नै उनले रोजे, कारण यहाँका युवाहरूको लागि अवसर सृजना गर्ने उनको एउटा मात्र उद्देश्य रहेको छ। उनी खेतीपातीमा पनि रुचि राख्छन् र आइफल, आरुचा जस्ता फलफुलका साथ फुलहरू पनि उनी रोप्ने गर्छन्। उत्कृष्ट खेलाडी बन्ने बारेमा उनी यसो भन्छन्, जे पनि गर्नुहुन्छ अनुशासनमा रहेर गर्नुहोस्। बिहान समयमा उठेर अभ्यास गर्नुहोस्। अभिभावकको सहयोग हुनुपर्छ, साथमा आर्थिक सहयोग पनि हुन अत्यन्त जरुरी छ। देशको लागि योगदानका कारण उनी राष्ट्रका विशिष्ट पुरस्कार ध्यानचन्द अवार्डद्वारा पनि सम्मानित भइसकेका छन्। उनी कर्नाटक स्टेट एकलव्य अवार्ड, कर्नाटक ओलम्पिक एसोसिएसन अवार्ड, बङ्गरत्न, बङ्गभूषण, दार्जिलिङ भूमिपुत्र अवार्ड जस्ता अन्य धेरै पुरस्कारहरूले सम्मानित पनि भइसकेका छन्।
1: श्री भरत कुमार छेत्री, श्री भरत कुमार छेत्री 2012 में आयोजित लंदन ओलंपिक सहित अनेक अंतर्राष्ट्रीय टूर्नामेंटों में पुरुषों की राष्ट्रीय हॉकी टीम के कप्तान रहे हैं। श्री भरत कुमार छेत्री को उनकी उपलब्धियों और हॉकी को बढ़ावा देने के प्रति उनके योगदान को मान्यता प्रदान करते हुए वर्ष 2018 के लिए कोचिंग में ध्यानचंद पुरस्कार से सम्मानित किया जाता है। श्री भरत कुमार छेत्री,
0: भरत छेत्री केवल उत्कृष्ट खिलाड़ी मात्र हैनन्, उनी हजारौँ युवाहरूको लागि सपना, सङ्घर्ष र अनुशासनको प्रतीक पनि हुन्। यही कारण उनी यस वर्षको नमो युवा रनको ब्रान्ड एम्बेसेडर पनि बनेका छन्। उनको जीवनले बताउँछ, सपना देख्नु मात्र होइन, त्यसको लागि धैर्य र मेहनत गर्नु पनि आवश्यक छ। उनको यसै धैर्य, मेहनत अनि अनुशासनको कारणले गर्दाखेरि आज उनी वर्तमान समयमा राजनीतिमा प्रवेश गरे तापनि उनी अहिले वर्तमानमा कालिम्पोङका विधायकको रूपमा पनि कार्य गरिरहेका छन् र उनले आउँदो दिनहरूमा यस क्षेत्रबाट धेरै

नमस्कार, निर्मल गुरुङको दुई कटजरी नमस्कार। अनि विवि चर्चाको विषय कार्यक्रम अन्तर्गत म यहाँहरूलाई मदपान बारे जानकारी गराइरहेको छु। मदपान एउटा सामाजिक दुष्टता हो। मदपान गर्दा आनन्द दिन्छ भन्ने कुरामा कुनै शंका छैन, तर मदपान गरेपछि मानिसले तर्क गर्ने शक्ति गुमाउँछ। उसले असल र नराम्रो अनि नैतिक र अनैतिक छुट्याउन सक्दैन। उसको मन शान्त हुन्छ र उसको विवेक शून्य हुन्छ। जसको सेवनले मानसिक रोग निम्त्याउँछ त्यस्ता पदार्थलाई नशा वा नशालु पदार्थ भनिन्छ। मादक पदार्थको निषेध वा तिनीहरूको व्यवस्थित प्रयोग निषेध हो। युवा अवस्थाको नशा, धनको नशा वा प्रेमको नशा जस्ता कुनै पनि प्रकारको कब्जा प्रवृत्ति बल आदिको अत्याधिक तीव्रता वा तीव्रताबाट उत्पन्न हुने अनियन्त्रित वा असन्तुलित मानसिक अवस्थालाई नशा भनिन्छ। संविधानको धारा 21 मार्फत जनताको राय अनुसार अथवा विचार अनुसार मदपान निषेधको नियम बनाउने अधिकार संविधानले राज्यलाई दिएको छ। भारतमा पनि कानूनले मदपानमा प्रतिबन्ध लगाउनु उचित हो कि जन्म सृजना गरी यसलाई क्रमशः सामाजिक सुधारको रूपमा ल्याउनु पर्छ भन्ने विषयमा पनि गहिरो मत भिन्नता छ। मानसिक अवस्था बिगार्ने नशालु पदार्थ के हुन् त? ती पदार्थहरू मदिरा, अफिम, गाँजा, चरस, ताडी, कोकिन आदि हुन्। कतिपय स्वास्थ्य विज्ञहरूले सुर्ती, चिया र बेडी चुरटलाई पनि यो सूचीमा समावेश गरेका छन्। प्राचीन कालमा आसव र सोम रसलाई पनि नशा मानिन्थ्यो। तान्त्रिक रीतिरिवाजमा अमृतलाई मादक पदार्थ मानिन्छ, किनभने तान्त्रिक रीतिरिवाजमा वरुणीलाई पनि यही अमृतको प्रतीक मानिन्छ। वर्तमानमा भारतमा निषेध भनेको रक्सी र लागु पदार्थको प्रतिबन्ध वा व्यवस्थित प्रयोग हो, किनभने यी पदार्थहरू अत्याधिक लत भएका छन्। लागु पदार्थको दुरुपयोगको नोक्सानहरू। लागु पदार्थको अधिकता सधैँ विनाशकारी हुन्छ। रक्सीको अत्याधिक प्रयोग गर्दा लत लाग्ने गर्छ। यो अत्याधिक रक्सीको लतले त्यसलाई विष बनाउँछ र शरीर अनि दिमागलाई खुक्रो बनाउँछ। आन्द्रा सुकाएर मृगौला र कलेजोलाई कमजोर र असहाय बनाउँछ। फलस्वरूप धेरै रोगहरू शरीरमा जोडिन्छ। लागु औषधले शरीरको पाचन शक्तिलाई नष्ट गर्छ र यसको अभावमा पेट दुख्ने जस्ता निको नहुने रोगले मानिसलाई कमजोर बनाउँछ। ड्रग्स सेवन वा रक्सी पिउनाले धेरै नराम्रा गुणहरू उत्पन्न हुन्छन्। रक्सी खाएपछि दुर्व्यसनीले आफ्नो होस र विवेक हराउँछ। छोराछोरीहरूलाई कुट्छ, श्रीमतीलाई दुखी बनाउँछ। चालकले रक्सी पिएर गाडी चलाउँदा अरूको ज्यान जोखिममा पर्ने गर्छ, जसको कारण कत्तिको घर ध्वस्त भएका हामी देखेका छौँ।

पाएका छौँ। धेरै मानिसहरू यसदेखि बर्बाद पनि हुन्छन्। मिल्टनको भनाइमा विश्वका सबै सेनाहरूले मिलेर पनि रक्सी पिउने बानीले जति धेरै मानिस र सम्पत्ति नष्ट गर्छ त्यो गर्न सक्दैनन्। वाल्मीकिले मदपानको दुष्टताको विरोधमा लेखेका छन् कि पन द दरस्य धर्मस्य कामस्य परिहितले, अर्थात् मदिरा सेवनले धन धर्म र वासना तिनवटै नाश हुन्छ। प्रथमत मदपानलाई प्रतिबन्ध लगाउनु एक प्रकारले राम्रो पनि होइन। दोस्रो यसले राजस्व गुमाउनेछ। तेस्रो जाडोमा सेनाका लागि औषधिको रूपमा रक्सीको प्रयोग हुन्छ, त्यसैले यसको व्यवस्थित प्रयोगमा जोड दिनुपर्छ। गुजरात आन्ध्र प्रदेश मिजोरम र हरियाणाका राज्य सरकारहरूले मदिरा पूर्ण निषेध गर्ने प्रयास गरेका नै हुन्। तर परिणामस्वरूप करोडौँको राजस्व घाटा मात्र भएन, मदिरा तस्करीको कारोबार पनि बढ्न थाल्यो। नक्कली र विषाक्त मदिरा घरेलु उद्योग जस्तै फस्टाउन थाल्यो। अर्कोतर्फ डिस्टिलरी बन्द हुँदा यस व्यवसायमा संलग्न हजारौँ मानिस बेरोजगार भएका छन्। यी राज्यहरूमा पहिलेदेखि नै बेरोजगारी थियो। पूर्ण निषेधले बेरोजगारको संख्यामा अझ बढोत्तरी गर्यो। अन्तमा आर्थिक सङ्कट देखेर यी राज्यहरूले पूर्ण निषेधाज्ञा फिर्ता लिए। जनताको सामाजिक हैसियतमा सुधार गर्न सरकारले निषेधाज्ञा ऐन बनाएको छ, जस अनुसार केही अनुमति प्राप्त व्यक्तिले मात्र लागु औषध बिक्री गर्न पाउँछन्। साधारण व्यक्तिले लागु औषध बोकेको पाइएमा कारवाही गरिन्छ, आरोप प्रमाणित भए सजाय पनि दिइन्छ। यस कानुनको उद्देश्य जनतालाई लागु पदार्थको प्रयोगबाट जोगाउनु हो। यो कानुन पनि सामान्यतया लाभदायक छ। मादक पदार्थ प्राप्त गर्न कठिनाइका कारण मानिसहरू सामान्यतया यसको जालमा पर्दैनन्। यसको प्रभाव भनेको औषधि खपत सीमित छ। सरकारी प्रतिबन्धका कारण यस्ता वस्तुको तस्करी व्यवसाय पनि बढेको छ। धेरै व्यक्तिले व्यवस्थित र गोप्य रूपमा यी सामानहरू आयात र निर्यात गर्छन्। मदिरा पसलहरूको सङ्ख्या घटाएर र स्थानीय डिस्टिलेरीहरूलाई पूर्ण नष्ट गरी सार्वजनिक स्थानमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाएर दुरुपयोग रोक्न र निरुत्साहित गर्न सकिन्छ। नसाको प्रभावले चेतनालाई छोएर चेतनालाई पागल बनाइदिएपछि मात्र मदिरा निषेध आवश्यक हुन्छ।

लौदा श्रोता महानुभावहरू, यसरी विविध चर्चाका कार्यक्रममा मैले यहाँहरूलाई मदपानबारे केही छोटकरीमा जानकारी राख्ने प्रयास गरेँ। तर आजलाई भने विविध चर्चाका कार्यक्रमबाट बिदा माग्ने सङ्केत भएको कारणले गर्दाखेरि अबलाई भने म बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: विश्वमा हामी यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णले आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक मानिसहरूलाई स्वदेशी वस्तुहरू अपनाउन, अनावश्यक रूपमा सुन खरिद नगर्न र विदेशमा विवाह आयोजन गर्नबाट बाँच्न आह्वान गर्नुभएको छ। वित्त मन्त्री निर्मला सीतारमणले अमेरिकाको एशविलमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रबन्धक निदेशक क्रिस्टिलिना जर्जिवा, युरोपीय अर्थव्यवस्था आयुक्त वाल्देज डोम्रोविस्कस अनि विश्व ब्याङ्कका अध्यक्ष अजय बंगासित भेट गर्नुभयो। नेपालमा चलिरहेको उद्धार तथा राहत कार्यमा सबै सम्भव सहयोग प्रदान गरिरहेको छ भारतले। भारतको पाँचौं विमान आज राहत तथा उद्धार सामग्री लिएर नेपाल पुगेको छ। अनि मौसम विभागले आज छत्तीसगढ पूर्वी मध्यप्रदेश र उत्तराखण्डका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णले आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। समारोहलाई सम्बोधन गर्नुहुँदै श्री राधाकृष्णले विद्यार्थीहरूलाई लागु पदार्थ सेवन नगर्न र अरूलाई पनि त्यसो गर्न प्रोत्साहित नगर्न आह्वान गर्नुभयो। उहाँले छत्तीसगढलाई नक्सल मुक्त राज्य बनाउन गरेको प्रयासको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र राज्यका मुख्यमन्त्री विष्णुदेव साईको प्रशंसा गर्नुभयो। उपराष्ट्रपतिले सबै स्नातक विद्यार्थीहरूलाई बधाई दिनुभयो र विद्यार्थीहरूलाई पदक र प्रमाणपत्र प्रदान गर्नुभयो। समारोहमा छत्तीसगढका राज्यपाल रेमन डेका विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक मानिसहरूलाई स्वदेशी वस्तुहरू अपनाउन, अनावश्यक रूपमा सुन खरिद नगर्न र विदेशमा विवाह आयोजन गर्नबाट बाँच्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देशमा श्री मोदीले भन्नुभयो, देशका युवाहरूले आज जुन कडा परिश्रम गरिरहेका छन् यसले उनीहरूको सपना साकार हुनेछ। श्री मोदीले भन्नुभयो, विश्वव्यापी अनिश्चितता, युद्ध, संकट र आपूर्ति श्रृङ्खलामा बाधा भए तापनि भारतले तीव्र गतिमा प्रगति गरिरहेको छ। प्रधानमन्त्रीले आफ्नो सन्देशमा आत्मनिर्भरतालाई बढावा दिन तथा स्वदेशी उत्पादहरूको प्रयोगमा बढी जोड दिने आवश्यकताहरूमा बल दिनुभयो।
2: भारत के भीतर निराशा की गर्त में डूबे हुए लोग, झूठ की गुंज, चारों तरफ निराशा फैलाने में लगे हुए, इन सारी चीजों को पार करते हुए, उन सभी बातों को चीर करके देश ने 7.8% ग्रोथ हासिल किया है। हमें इस गति को बनाए रखना, हमें बढ़ना भी है और इसके लिए आत्मनिर्भर भारत बनना बहुत जरूरी है।
1: वित्त मन्त्री निर्मला सीतारमणले अमेरिकाको एशविलमा G20 वित्त मन्त्रीहरू अनि केन्द्रीय ब्याङ्क गवर्नरहरूसितको बैठक अवधि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ प्रबन्धक निदेशक क्रिस्टलिना जर्जिवासित भेट गर्नुभयो। दुवै नेताहरूले वैश्विक आर्थिक स्थिति अनि भारतको बदलिन्दो विकास गतिमाथि चर्चा गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले हिजो अमेरिकाको एशविलमा G20 वित्त मन्त्रीहरू अनि केन्द्रीय ब्याङ्क गवर्नरहरूको बैठकको छेकपारी युरोपीय अर्थव्यवस्था आयुक्त वाल्देज डोम्रोविस्कसित भेटवार्ता गर्नुभयो। वित्त मन्त्रालय अनुसार दुवै पक्षले भारत युरोपीय संघ आर्थिक तहत वित्तीय साझेदारीलाई बलियो बनाउनमाथि चर्चा गरे। यसमा भारत युरोपीय संघ व्यापक आर्थिक संवाद अनि व्यापार तथा प्रौद्योगिकी परिषदको माध्यमले सहयोग बढाउने मुद्दा सामेल छ। दुवै नेताहरूले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौता अनि निवेश संरक्षण सम्झौताको लागि चलिरहेको वार्ताहरूमाथि पनि चर्चा गरे। सीतारमणले यस अवधि विश्व ब्याङ्कका अध्यक्ष अजय बंगासित भेटवार्ता गर्नुभयो। दुवै नेताले भारत विश्व

0: बैंक समूह साझेदारीलाई अझ बलियो बनाउनेमाथि चर्चा गर्नुभयो। यस अवधि पूर्वाधार क्षेत्रमा ऋण सुविधा बढाउन कार्यक्रममा आधारित दृष्टिकोणबारे पनि विचार विमर्श गरियो। सीतारमणले भारतमा विश्वव्यापी डिजिटल सार्वजनिक पूर्वाधार ज्ञान केन्द्र स्थापना गर्न विश्व ब्याङ्क समूहसितको भारतको साझेदारीको उल्लेख गर्नुभयो। विश्व ब्याङ्कका अध्यक्ष अजय बंगाले भन्नुभयो, भारतमा वर्तमान 7-8% वृद्धि दरभन्दा अगाडि बढ्ने क्षमता छ। उहाँले भन्नुभयो,
1: भारत विकास के उस पड़ाव पर पहुंच गया है जहां से वो अपने अनुभव दूसरों के साथ साझा कर सकता है। भारत के डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर, आधार से लेकर बैंक खातों और अब खेती बाड़ी के क्षेत्र में हो रहे कार्यों से दूसरे देश भी सीख सकते हैं और इसलिए 2047 तक भारत जिस बड़े आकार की अर्थव्यवस्था बनने की ओर आगे बढ़ रहा है वो न केवल अपनी वृद्धि दर से संभव होगा बल्कि विश्व अर्थव्यवस्था और विश्व राजनीति में भारत की जो अहमियत है उससे भी संभव होगा।
0: भारतको पाँचौं विमान आज राहत तथा उद्धार सामग्री लिएर नेपाल पुगेको छ। यस विमानमा 11 सदस्यीय उद्धार टोली, विशेष उपकरण र 5 टनभन्दा बढी आवश्यक औषधिहरू रहेका छन्। भारतले नेपालमा चलिरहेको उद्धार तथा राहत कार्यमा सबै सम्भव सहयोग गरिरहेको छ। नेपालको लागि भारतीय राजदूतले सामाजिक सञ्जाल पोस्टमा यो जानकारी दिनुभएको छ। नेपालमा विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको संख्या 1100 बढी पुगेको छ। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरण अनुसार हालसम्म 1114 शव बरामद गरिएको छ। सर्वाधिक शवहरू दक्षिणी चितवन जिल्लाबाट बरामद गरिएको छ। अधिकारीहरूले बताए अनुसार अहिलेसम्म 95 मृतकहरूको शव पहिचान गरी उनीहरूका परिवारहरूलाई सुम्पिएको छ। लगभग 4000 मानिसहरू अझै बेपत्ता छन्। यसबीच बाढीबाट प्रभावित 11 जलविद्युत परियोजनाहरूसित सम्बन्धित 983 बेपत्ता व्यक्तिहरूबारे अझ कुनै जानकारी छैन। बिहारको धेरै जिल्लाहरूमा बाढ़को स्थिति गम्भीर बन्दै गएको छ। नेपाल अनि छिमेकी राज्यहरूमा भएको अविरल वर्षाको कारण गंगा, गण्डक र कोशी जस्ता प्रमुख नदीहरूको जलस्तरमा बढ़ोत्तरी भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पवित्र मार्गरिटाले भन्नुभएको छ, हिन्द प्रशान्त क्षेत्रलाई लिएर भारतको दृष्टिकोण अन्तर्राष्ट्रिय कानून, सम्प्रभुता अनि क्षेत्रीय अखण्डताको सम्मान, समुद्री तथा हवाई मार्गको स्वतन्त्रता, वैध व्यापार तथा विवादहरूको शान्तिपूर्ण समाधानमाथि आधारित छ। हिज पलाउको कोरोरमा आयोजित 55 प्रशान्त द्वीप समूह फोरममा नेताहरूको सत्रलाई सम्बोधन गर्नुहुँदै विदेश राज्यमन्त्री पवित्र मार्गरिटाले भन्नुभयो, भारत प्रशान्त क्षेत्रलाई दुर्गम क्षेत्रको रूपमा होइन तर साझा हिन्द प्रशान्तको अभिन्न भाग मान्दछ। उहाँले अन्तर्राष्ट्रिय सौर गठबन्धन, आपदा प्रतिरोधी पूर्वाधार गठबन्धन र ग्लोबल बायोफ्युल्स अलायन्स मार्फत भारतको योगदानको पनि उल्लेख गर्नुभयो। वस्त्र मन्त्रालयकी सचिव नीलम शमीर रावले पेरिसको ले वर्जेमा युरोपीय अनि फ्रान्सेसी वस्त्र परिधान अनि फ्याशन उद्योगका प्रमुख प्रतिनिधिहरूसित व्यापक चर्चा गर्नुभयो। वस्त्र मन्त्रालयले सोशल मीडिया पोस्टमा बताए अनुसार यस अवधि भारतको समृद्ध वस्त्र विरासत अनि वैश्विक स्तरमा प्रतिस्पर्धी विनिर्माण क्षमताहरूमाथि चर्चा भयो। यसको साथै वस्त्र क्षेत्रमा फ्रान्स, भारत अनि भारत युरोपीय संघको साझेदारीलाई बलियो बनाउनमाथि ध्यान केन्द्रित गरिएको थियो। यस अवधि स्थिरता, नवाचार, फ्याशन अनि उच्च मूल्य रहेको वस्त्रहरू जस्ता क्षेत्रमा सहयोग बढाउने अवसरहरूमाथि विचार विमर्श गरियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तान T20 सिरिजको लागि 15 टिमको घोषणा गरेको छ। भारतीय टोलीको कप्तान श्रेयस अय्यर अनि उपकप्तान तिलक वर्मालाई बनाइएको छ। 15 वैभव सूर्यवंशीलाई पनि भारतीय T20 टिममा सामेल गरिएको छ। मौसम विभागले आज छत्तीसगढ़, पूर्वी मध्यप्रदेश र उत्तराखण्डका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। आईएमडीले अरूणाचल प्रदेश, आसाम, मेघालय, बिहार, हरियाणा, चण्डीगढ़ र दिल्लीमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको छ। हिमाचल प्रदेश, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पंजाब, उत्तर प्रदेश, विदर्भ, पश्चिम बंगाल, सिक्किम र पश्चिम मध्यप्रदेशमा पनि यस्तै स्थितिको अनुमान व्यक्त गरिएको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि।

0: राष्ट्रपति सीपी राधाकृष्णले आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक मानिसहरूलाई स्वदेशी वस्तुहरू अपनाउन, अनावश्यक रूपमा सुन खरिद नगर्न र विदेशमा विवाह आयोजन गर्नबाट बाँच्न आह्वान गर्नुभएको छ। वित्त मन्त्री निर्मला सीतारमणले अमेरिकाको एशफिल्डमा अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका प्रबन्ध निदेशक क्रिस्टलिना जर्जिवा, युरोपीय अर्थव्यवस्था आयुक्त वाल्देज डोम्रोभिस्कस अनि विश्व ब्याङ्कका अध्यक्ष अजय बङ्गासित भेट गर्नुभयो। नेपालले नेपालमा चलिरहेको उद्धार तथा राहत कार्यमा सबै सम्भव सहयोग भारतले प्रदान गरिरहेको छ। भारतको पाँचौं विमान आज राहत तथा उद्धार सामग्री लिएर नेपाल पुगेको छ अनि मौसम विभागले आज छत्तीसगढ़, पूर्वी मध्यप्रदेश र उत्तराखण्डका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि समय यस बेला 3:55 अनि 18 सेकेन्ड भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत छ देशभक्ति गीत कौशिकी चक्रवर्तीको स्वरमा।

0: हवस्त श्रोता, कौशिकी चक्रवर्तीको स्वरमा यो देशभक्ति गीतसँगै अहिलेलाई भने बिदा माग्छु। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट समय अपराह्न 4 बजे। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अन AIR सँगै आकाश प्रसार भारतीको ओटिटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौँ। अब प्रस्तुत छ हाम्रो यो अघिल्लो कार्यक्रम।
1: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको आकाशवाणी खरसाङको पडकास्टमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु। श्रोताहरू, आज आफ्नो हाँसोको बेल्टलाई कसेर राख्नुहोस् होला, कारण आज हाँसोको फ्लाइट उडाउनुको निम्ति हामी समक्ष पाइलट हुनुहुन्छ महेन्द्र बागदासज्यू, जसले दशकौँदेखि तपाईँ हामीहरूलाई हँसाउँदै आउनुभएको छ, चाहे त्यो नाटकको माध्यमद्वारा होस्, चाहे त्यो स्ट्यान्ड अप कमेडीको द्वारा होस्, या विभिन्न उहाँको विधाद्वारा होस्। आकाशवाणी खरसाङको स्टुडियोमा धेरै धेरै स्वागत छ।
2: नमस्कार, एकदम एकदम। अनि सम्पूर्ण रेडियो खरसाङ सुनिरहनु भएको समस्त मेरो श्रोताहरूमा न्यानो अभिवादन, अनि सबै सबैलाई एकैनासी नमस्कार।
1: हजुर, दशकौँदेखि यो विधामा तपाईँ हुनुहुन्छ है?
2: हजुर।
1: र रेडियो पनि कम बेसी मात्रामा आउँदै जाँदै हुनुहुन्छ है? आरम्भ गरौँ न रेडियोकै कुराबाट है।
2: हजुर,
1: रेडियोसँग आकाशवाणी खरसाङसँग सम्झनाहरू स्मृतिमा केही छ कि हामीसँग साझा गरिदिनुहोस् न।
2: जन्मथलो त मेरो पेदुङ हो,
1: पेदुङ
2: अहिले कालेबुङमा बस्छु म, डेलोमा। तर अब विगत झन्डै 27-28 वर्षदेखि यो रेडियो खरसाङसँग मेरो सम्बन्ध छ। अब हामी रेडियोमा आउँदै नाटक गर्दै जान्थ्यौँ, त सुन्ने मौका चाहिँ नपाउने
1: क्या,
2: त्यहाँ त केही आउँदै आउँदैन उतातिर। अब अहिले चाहिँ एप निस्केको छ, त्यसले गर्दा सजिलो हुन्छ। अन्त त्यसले गर्दाखेरि धेरै वर्ष त अब त्यतिकै गर्दै गयौँ, तर अब त्यति चाहिँ खुसी लाग्थ्यो। एउटा अब अडिसन बगाइदो रूपमा पास गरेर, सिना म्याडम हुनुहुन्थ्यो पहिला, उहाँको पालोमा मैले पास गरेको गरेर चाहिँ अन्त गर्दै गर्दै आउँदै गर्दा अब पछिबाट सुन्दै गर्दा, पहिला चाहिँ सानोमा सुन्दाखेरि त मजा लाग्थ्यो रेडियो सुन्दाखेरि, पछिबाट सुन्ने मौका पाएँ, त्यहाँ त साँच्ची कि नाटक यस्तो हुँदो रहेछ, रेडियो नाटक यो प्रकारको हुँदो रहेछ हगि। जस्तो हाम्रो गुरुजी आदरणीय सिके श्रेष्ठज्यू, उहाँले जुन चाहिँ हामीलाई त्यो वर्कसप दिलाउनु भयो, मोतीलाल गुप्ताजी उहाँ बनारसको हुनुहुन्थ्यो, उहाँको उसमा चाहिँ हामीले झन्डै अब मैले फर्स्ट ग्रेड सेकेन्ड ग्रेड पास गरेँ मैले थिएटरको विधामा, एउटा बेसिक नलेज गर्दै गयौँ नाटक के हुँदो रहेछ भन्ने कुरो, रेडियो नाटक कस्तो हुँदो रहेछ भने बिस्तारै एक्सपिरियन्स हुँदै गयो क्या। मेरो ससुरा थियो, अब मेरो विश्वासले कुरा गर्दाखेरि रेडियो खरसाङ रेडियो नेपाल सुन्थ्यो अरे, पछिबाट रेडियो किन बत्नै छोडो, गनगनाएर कस्तो हुन्थ्यो अरे, पछाडि फर्केर हेर्दाखेरि चाहिँ रेडियोको पछाडि चाहिँ पल्टाउँदै थियो अरे, हो भरे पढाउँदाखेरि त पुरा गम जस्तो निस्किरहेको थियो नि, ब्याट्रिक बिलेर चाहिँ झर्सेको, ब्याट्रिक फेर्नुपर्छ भने पनि दिमाग हो त्यस्तोहरू सिनहरू क्या, त्यो चाहिँ छ
1: मिठो मिठो सम्झनाहरू छ रेडियोको साथमा।
2: हजुर हजुर, एकदम एकदम एकदम।
1: हामी पुरुष जातिहरू बाहिर अलिकति छाती पोकाएर हिँड्छौँ नि है, हामी छौँ है, हामी मरद जाति हो है भनेर। हजुरको नाम महेन्द्र बागदास है, र घरमा पुगेपछि सबैजना जो पनि बाघ हुन्छ, हजुर पनि, हजुरको त नामै बागदास होइन, बाघ हुनुहुन्छ होला। घरमा पुगेपछि श्रीमतीको अगाडि अलिकति लुरुकै नै भइन्छ है, बाहिर जति नै छाती फुकाए पनि। घरमा हजुरको स्थिति कस्तो छ?
2: नेचुरल कुरा हो, किनभनेदेखिलाई कलाकारी त अलग चिज हो, घरको जिम्मेवारी अलग चिज।
1: हजुर हजुर
2: हगि
1: हजुर।
2: कोही बेला मिसर म पनि जान्छु नि प्रोग्राममा भन्थ्यो पहिलातिर, लान्थेँ नानीहरू, लान्थ्यो
1: परमिसन माग्नुपर्छ कि अहिले पनि
2: सबै कुरो सोध्नु थाल्यो भने चाहिँ त्यो चाहिँ ज्वाइटिङ रे हुन्छ फेरि।

0: पक्का हो किन भनेदेखिलाई म्यान्स इगो भन्छ मेरो मिसेसले त्यसो भन्छ कि तर इगो मतलब के भन्छ त्यो जिम्मेवारी बुझ्नुभयो त कतिपय चिजहरू म छोरीसँग सल्लाह लिन्छु हगि मिसेससँग सल्लाह लिन्छु तर जुन चाहिँ कुरो म जान्दछु म गर्छु यो
1: डराउने काम चाहिँ
0: छैन अनि लिनुपर्छ नि सल्लाह त कुरा हेर्नु तर जे कुरामा पनि सोधौँ चियाको त्यो कुनै खाउँ कुनै खाउँ म चाहिँ बेसी मेरो घरमा झगडा चाहिँ भएको कारण चाहिँ बेसी दिलै गर्छु झगडा हुन्छ
1: मैले त्यही सोध्नु खोजेको मैले हजुर
0: अन्त अब के कुरा भने पनि त्यो प्रेजेन्स अफ माइन्ड भएकोले उल्टा पाल्टी गरिदिन्छु कि कोही बेला त साँच्चीकै झगडा हुन्छ त्यो अलिक टाइम लाग्छ
1: हजुर
0: अन्त त्यो बानी भएको छ त्यसले गर्दा होइन अन्त हो त्यस्तो हुन्छ क्या
1: अहिले जो युवा युवतीहरू हुनुहुन्छ जो परिणय सम्बन्धमा बाँधिनुहुन्छ है उहाँहरूलाई के कस्तो सुझावहरू दिनुहुन्छ कि कस्तो प्रकारले जीवन धान्नुपर्ने हो है तपाईँहरू त अब यतिका अनुभव भइसकिसक्यो तपाईँहरूलाई जीवनको कि जीवनमा अब धेरै कष्ट चुनौतीहरू आइपर्छ होइन हामीले कस्तो प्रकारले चाहिँ सुझबुझले है जीवन धान्नुपर्ने हो हामीले हाम्रो सामञ्जस्य बिठाउनु पर्ने हो जीवनसँग जीवन सङ्गिनीसँग तालमेल त्यो अलिकति हाम्रो श्रोताहरूलाई यहाँबाट अलिकति
0: त्यो कुरा त तपाईँले क्वेसन राम्रो सोध्नुभयो कि अहिलेको युवाहरूलाई युवतीहरूलाई हामी के भन्नु हामी त अलिकति त्यो अलिक पुरानो भयौँ
1: हजुर
0: हगि अहिले अब कस्तो कस्तो
1: चामल भयो नि त तपाईँहरू
0: त पुरानो चामल भयो भने बासना चाहिँ आउँछ है भाइ कुरा चाहिँ त्यहाँ छ नि अरे हगि त्यही भन्दाखेरि अब अहिलेको नानीहरूलाई हामीले के सिकाउनु पर्दैन दे आर भेरी स्मार्ट बुझ्नुभयो त जे कुरामा हेर्छ अब मोबाइलको म के कुरा जान्दिनँ छोरीलाई सोध्छु साँच्ची कि जान्दिनँ फेरि त्यहाँ बाबा त कस्तो यस्तो आर्टिस्ट भएर पनि जान्दैन अब जान्दिनँ त जान्दिनँ आर्टिस्ट भन्ने पछि सबै जानिहाल्छ क्या होइन होइन तर अहिलेको नानीहरूलाई सबै कुरो उनीहरूले बुझ्छ सबैले जानेको छ सबै कुरो
1: तर जीवनको अनुभव त छैन नि त उहाँहरू
0: जीवनको अनुभव चाहिँ त्यो हामीले गर्नु पऱ्यो अब उनीहरूले के भन्छ अब एकदम त्यो म जहिले पनि गर्छु नि अब नानीलाई छोरीलाई नानी उठ न बिहान उठ हगि बिहान उठेर जा मर्निङ वक जा हेर त यस्तो मोटी न मोटी भइसकिस् हेर नानी म तेरो बाउ मात्र होइन तेरो म साथी पनि हो होइन किनभने बाउले पनि लभ गरेको हो हगि भाइले गर्दा हेर्नुहोस् भाइ घर झगडा छैन होस् त्यति नै हो अब लभ गरियो त जहाँ लेखेको छ तपाईँको एउटा करङले तपाईँको श्रीमती अथवा बिहा गर्नुभएको छ भने गर्नुभएको छ
1: हजुर
0: ए कस्तो चुपचाप बस्नु भएको त अब त्यो बनिएको हुन्छ भन्छ नि भनाइ होइन त्यसले गर्दाखेरि अब त्यो चाहिँ एउटा जसको लेखेको छ भाग्यमा ऊ मात्रै आउँछ नि त होइन उसँग पहिला अब ऱ्यापो मिल्दैन बिस्तारै बिस्तारै हामीले पनि घाम पानी थुप्रै थुप्रै भेटियो अब मेरोबाट अब म महेन्द्र बागदास मेरो श्रीमतीको नाम वर्षना दर्नाल होइन उसको बाट दुईवटा छोरी निस्क्यो एउटाको नाम संस्कृति हो यसको नाम एउटाको नाम मालश्री हो
1: मालश्री
0: ओके होइन अब छोरीलाई मैले जान नानी बिहान मर्निङ वक जाम मोटी पनि भइसकिस् त होइन
1: स्वास्थ्यको ख्याल राख
0: किनभनेदेखिलाई त्यो पनि हो अलिकति पत्ली अब अहिले भरतनाट्यम गर्छ अहिले नारायणीमा टिचरिङ पनि गर्दैछ अलिकति स्लिम हो अलिकति होइन
1: फिट फिट हुनु पऱ्यो
0: जा भनेर बिहान गरेको अब चाहिँ बिहानै उठ्ने बित्तिकै दिक्क लाउँछ मलाई कुनै के भन्नु थाल्यो भने जा नानी जा जा मर्निङ वक जा भनेको ल ल हुन्छ हुन्छ एकछिनमा मलाई मलाई लिङ्क पठाइदिनुहोस् न भने मलाई
1: लिङ्क
0: सुतिरहेको छ के को लिङ्क भन्यो नि त निन्द्रामै रहेछ त्यहाँ
1: ए हजुर
0: तँलाई त मैले मर्निङ वक पो जा भनेको थिएँ के को लिङ्क जा जा जा जा जा भने मैले बाबा हामी चाहिँ नि 4G र 5G जमानाको भनेर कुरा गर्छ 4G र 5G म पनि त 3G जमानाको हो
1: 3G कसरी
0: 3G भन्नाले अब तपाईँको 4G 5G म जान्दिनँ भाइ छोरालाई पनि भन्थेँ मैले त्यसरी नै तपाईँलाई पनि त्यही भन्छु 4G 5G र 5G चाहिँ म जान्दिनँ तर 3G चाहिँ मेरो माताजी पिताजी गुरुजीको एकै थप्पडमा नेटवर्क लाग्थ्यो तँहरू जस्तो हटेरी होइन भनेर मैले भन्थेँ त्यसलाई क्या होइन त्यति हो पुरानो भएपछि त्यो अब एउटा यस्तो हुन्छ नि त अब अहिलेको नानीहरू सबै जान्दछ सबै ज्ञानी छ त असली अनुभव चाहिँ छैन क्या जिम्मेवारी कसरी दुःख गरेँ अब त्यसमा अब हाम्रो पनि अलिकति गल्ती छ जस्तो लाग्छ क्या म त पढ्नु पाइनँ मैले राम्रो लाउनु पाइनँ राम्रो खानु पाइनँ लु मेरो छोराछोरीलाई यो दिन्छु भन्दै गयो त त्यो दुःख चाहिँ उसलाई डिस्क्राइब गरेन क्या नानी यो गर्ने मैले यसो गरेर कमाएको है नानी हेर है मैले कहाँ के गर्दैछु हेर
1: त्यो देखाउनु पर्ने रहेछ कि
0: त्यो देखाउनुपर्छ किनभनेदेखिलाई अहिले तपाईँलाई देखेर चाहिँ मेरो बाउले गर्दै रहेछ भन्ने बुझ्छ नत्र भने त बुझ्दैन नि त
1: हाम्रो अभिभावकहरूको चाहिँ अब हामीले पनि देख्दाखेरि एउटा जेनरल कुरा गर्दाखेरि कस्तो हुन्छ भने मैले गरेको दुःख चाहिँ मेरो

0: गर्नु नपरोस् भन्ने चाहिँ एउटा
1: त्यो छ नि म त्यही त आइ एम जस्ट टकिङ अबाउट होइन मैले यही कुरा गरेँ नि त मलाई पनि त्यही लाग्थ्यो म दुःख गरेर पढेको नि त
0: तर त्यो गलत हो त्यो धारणा
1: त्यो गलत हो नि जस्तो मेरो आमाले मलाई कसरी दिनुभयो सिलाइ काम गरेर बाउ पनि खसेको सिलाइ काम गरेर मलाई हुर्काएको बढाएको होइन अब स्कुल पढ्नु जाँदाखेरि अब फिस दिन नदिँदाखेरि अब सिस्टरहरूले अब घर जा लिएर आइज भन्थे अब त्यो दुःखहरू बढ्दै बताउँदै गए उनीहरूलाई त कथा हुन्छ अब किनभनेदेखिलाई एक त फेरि मेरो कुरा पत्याउँदैन किन पत्याउँदैन एज अ कमेडियन यो बाबाले जोक्स गरेको हँसाएको भन्छ तर हँसौलो गर्ने मान्छेको भित्र यथार्थ अनि दुःख पिर मर्का धेरै लुकेको हुन्छ उसले त्यो छोपेर राख्छ क्या किनभनेदेखिलाई बाहिर तपाईँलाई त दुःख भएको राम्रो देख्दैन भनेर खुद भनेको छ मलाई मलाई पनि त मन दुख्छ मलाई पनि त विश्वास लाग्छ अफिसमा गाली गर्दा गर्दा तर होइन रहेछ त्यो चिज क्या मान्छेले देख्ने चिज चाहिँ यस महेन्द्र भगदास त्यही त खुसी लाग्छ आफूलाई म खुसी हुँदा अरू खुसी हुन्छ भने राम्रो नि त्यो चिज मेरो मेरो दुःखहरू किन उहाँलाई बताउनु किन दुःखी बनाउनु भन्ने हिसाबले त्यो इमेज भएको कारणले गर्दा घरमा पनि त्यही रूप हेर्दो रहेछ त वास्तवमा चाहिँ उहाँहरूलाई दिनैपर्छ नानीहरूलाई चाहिँ म दुःख कस प्रकार गर्दैछु यो प्रकार गर यति लैजा पैसा यति हामीले पैसा चाहिँ कमाउँछौँ अरे क्या त ब्याङ्कको मान्छेहरूले पनि भने पैसा चाहिँ पुरा कमाउँछौँ अरे कि तर हाम्रोमा सेभिङ हेबिट चाहिँ छैन त्यो पैसालाई जोगाउनु
0: यो अहिलेको जेनेरेसनको कुरा गर्नुभएको कि पहिलेदेखि नै हाम्रो यो चल्दै आएको कुरा गर्नुभएको कारण हामीलाई पनि थाहा छ कि हाम्रो आमा बाबाहरूले बाजे बोजूहरूले पैसा सेभिङ नगरेको पनि त्यो बाँसमा एक
1: रुपियाँ
0: पचास पैसाहरू हामीलाई पनि
1: याद छ कन्तुर बनाएर बाँसको यस्तो चेप बनाएर त्यो चाहिँ बिचराहरूले अब त्यति बेला अब पढा लेखा थिएन उनीहरू यो त्यो ज्ञान थियो पैसा चाहिँ जोगाउनु पर्छ भन्ने उनीहरूको सेन्स चाहिँ छ नि त अब त्यहाँबाट टिप्नु पऱ्यो नि त त्यो प्रथा चाहिँ हामीले राख्नुपर्छ बास त्यो कुरा
0: अहिलेको समयमा अब हामी एउटा नयाँ टर्म सुन्छौँ नि कि युवाहरूमा डिप्रेसन भयो अरे अवसादको बिमारी भयो अरे यो नानीलाई त डिप्रेसन पो भयो अरे हो यो नानी त पुरा एउटा कोठामा थुनिएर बसेको छ समाजसँग पनि काटिएको छ निस्किँदैन पनि कसैसँग बोल्दैन पनि हाँस्दैन पनि डिप्रेसन पो भएछ हौ भन्ने एउटा टर्म छ है डिप्रेसन र हजुरहरू हाँस्य क्षेत्रमा हुनुहुन्छ व्यङ्ग्य गर्नुहुन्छ यत्रो ठुलो तपाईँको समाजसँग एउटा सम्बन्ध छ नेटवर्क छ भनौँ तर तपाईँ पनि त मानिस हो अघि जस्तै तपाईँले भन्नुभयो मलाई दुःख लाग्छ होइन पिर हुन्छ र यहाँबाट कस्तो प्रकारले चाहिँ ती नानीहरूलाई तपाईँ ती अभिभावकहरूलाई सन्देश दिन चाहनुहुन्छ कि डिप्रेसनबाट यसरी नानीहरूलाई जोगाउने या यो डिप्रेसन खालको केही हुँदैन कसरी खुसी बस्नुपर्ने हो कारण अब अहिले सबै नानीहरू भनौँ या युवाहरू सबै संसार नै पैसाको पछि भागिरहेको हुन्छन् होइन परिवारलाई दिने समय छैन र त्यो सामञ्जस्य त्यो सन्तुलन जीवनमा नआएको जस्तो पनि लाग्छ कतै कतै हाम्रो पहाडमा पनि हामी देख्छौँ कि आत्महत्याको दर युवाहरूमा धेरै धेरै प्रतिशत ज्यादा रहेको छ
1: बेसी छ
0: यो दुःखको कुरो
1: यो आँकडामा हेर्नु भयो भने बेसी छ नि
0: बेसी छ र यो कुरोलाई पनि हामीले चिन्हित गरेर यसमा पनि हामीले चर्चा चाहिँ गर्नुपर्ने जस्तो लाग्छ र तपाईँ जस्तो व्यक्तित्वहरूले यसमाथि खुलेर बोलिदिनु भएछ भने त झन् यस यो जुन चाहिँ विषय छ गम्भीर विषय छ यसमाथि पनि हामी हाम्रो केही चेत खुलिन्छ कि
1: अब यसमा विचार गर्दाखेरि चाहिँ अहिले यो डिप्रेसनको शिकार चाहिँ अब पहिला चाहिँ अलिक त्यो के खायो माथिर उसको पारिवारिक थियो अब अहिले चाहिँ यो नयाँ ट्रेड आयो फेरि तपाईँको ड्रग्स होइन त्यो भयो त्योभन्दा डरलाग्दो ड्रग्सभन्दा डरलाग्दो मोबाइल लाग्छ मलाई चाहिँ
0: मोबाइल ठिकै
1: हो मोबाइलले गर्दाखेरि अब एक जग्गामा नै बसेर गरेको अहिले मलाई भन्नुभयो म हेर्छु अब एकछिन टाइम पाएँ म निकालिहाल्छु यसले हामीलाई केही सबभन्दा डरलाग्दो चाहिँ बनाउने मान्छे त हामी नै हो कि ट्र्याप पनि हामी नै परेको छौँ यसमा मान्छेले बनाएको हो नि त मोबाइल त मान्छे नै ट्र्यापमा परेको छ अब पोथीले अन्डा पारेकै पारेन हेर्नु परेको परेन कतिवटा डिलिट गर्नु पऱ्यो होइन भाइ अब त्यो त गर्नु पऱ्यो नि त्यो चिज त हो त्यो हो नि त चिज त्यसले एकदम गऱ्यो अब नानीहरूको के एप खोज्छ कहाँ लान्छ के लान्छ के चाहिँ पाउँदैन रेडियो थियो रेडियोबाट अलिक माथि आयो ट्रान्जिस्टर भयो ट्रान्जिस्टरबाट टेप आयो टेप त्योभन्दा अगाडि अब ग्रामोफोन थियो होला होइन त्यहाँ बिस्तारै आएर टिभी आयो अहिले टिभी पाउँछ घरमा के छ लु भन्नुहोस् त
0: अहिले फोन
1: मोबाइल छ यो अहिले कहाँ आउँदैछ यो डिप्रेसनको जुन चाहिँ चिज छ यो मोबाइलले गर्दा थुप्रै चिजहरू छ होइन किनभनेदेखिलाई दुःख गरेर पढायो पैसा नभई नभई पढायो होइन उसले अरू नानीहरू पढेको देखेर त्यो नानीको नकल गर्नु कोसिस गरेर पैसा गर्छ मोबाइल किनिदियो भन्यो त्यसले गर्दा बाबुआमा नानी मात्रै होइन बाबुआमा पनि डिप्रेसनमा जान्छ ठिक छ यो चिजहरू छ नि तर हामीले यो कुरोहरूलाई चाहिँ बताउनु पर्छ होला जस्तो लाग्यो क्या मेरो है म कुनै अथोरिटी होइन महेन्द्र भागदास कुनै अथोरिटी होइन कि यस्तो हुनुपर्छ भन्ने होइन अनुभवको आधारमा मैले भन्दछु

0: पर्खिन् नानी, अर्को हप्ता किनिदिन्छु, अर्को हप्ता कुनै न कुनै दिन त मलाई किन्नु पऱ्यो, इएमआईमा भए पनि किनिदिनु पऱ्यो, अफिसको स्यालेरी काटिन्छ, त्यसको फुलफिल त गरिदिनु पऱ्यो नि. तर तेरो सदुपयोग गर, मैले कसरी तेरो पैसा मोबाइलको तिर्दैछु, मोबाइलको इएमआई. यो चिज बाबा आमाले बताउनु जरुरी हुन्छ होला जस्तो लाग्यो. अभिभावकको भयङ्कर गल्ती छ यो. हगि गर्दै गयो गर्दै त्यहाँदेखि त्यो बताउनु थाल्यो भने चाहिँ त्यो आउँछ होला. त्यो नानीहरू पनि फेरि बुझ्ने हुनु पऱ्यो. नानीहरू पनि फेरि हेलमेट लगाएको छ भने फेरि केही पनि लाग्दैन नि फेरि, होइन? हो तिस. अन्त यो युवाहरूलाई चाहिँ म त्यही भन्न चाहन्छु, तपाईँहरू स्मार्ट हुनुहुन्छ, तपाईँहरू ज्ञानी हुनुहुन्छ, सबै कुरो जान्नुहुन्छ, हगि? त्यसले गर्दाखेरि सबैभन्दा ठुलो कुरो चाहिँ बाबुआमालाई चाहिँ कहिले बिर्सिनु हुँदैन, बाबुआमालाई चाहिँ कहिले बिर्सिनु हुँदैन अरे क्या. अब अनि एउटा भनाइ छ नि, बाउलाई ढाँट्नु हुँदैन, आमाको वचन काट्नु हुँदैन अरे क्या. बाउलाई ढाँट्नु हुँदैन, आमाको वचन काट्नु हुँदैन, हगि? अनि वृद्ध भएको बाबुआमालाई त्यागेर बुढियाको गाला चाट्नु हुँदैन. त्यो भनाइ छ नि त, हगि? त्यसले गर्दा मैले पनि सुन्दै सुन्दै आएँ, अरूले पनि सुन्नुपर्छ. यो कुरो बताउनु दरकार छ, तर बताउने तरिका कस्तो छ तपाईँको त्यो माथि निर्भर पर्छ. मलाई मेरो अनुभवमा चाहिँ त्यस्तो लाग्यो मलाई क्या. अनि डिप्रेसनमा जानु नजानु, केमा भएको हो, उसलाई के कमी छ, उसलाई कसरी बताउने, सायद त्यही होला त्यो चिजहरू क्या. यो चाहिँ सबभन्दा ठुलो कुरो त नानी डिप्रेसनमा जानु त हामी त हस्पिटल लगेर पनि थाहा पाउँछौँ नि त. त्योभन्दा अगाडि त कसलाई थाहा हुन्छ, बाउआमा परिवारलाई के कुरामा जाँदैछ, यो नराम्रोसँगतिर जाँदैछ कि या कतै जाँदैछ, त्यो कुरो फाइन्ड आउट गर्नु जरुरी छ.
1: फेरि शरीरको रोग तपाईँको कुनै पनि मिसिनद्वारा चेक गरेर जाँच गर्न सकिन्छ, है, जाँच गर्न. तर यो डिप्रेसन भन्ने दिमागमा के चल्दैछ,
0: यस,
1: जाँच गर्ने त यन्त्रै छैन.
0: छैन छैन छैन.
1: बिचारालाई के पीडा भइरहेछ अहिले. महेन्द्र बागदासले हँसाउनुहुन्छ नि, होइन, हँसाउनु त सबैजना मान्छे खुसी हुन्छन् तपाईँलाई देखेर. तर महेन्द्र बागदासको पछाडिपट्टि महेन्द्र बागदासलाई के पीडा छ, उसलाई पनि त केही समस्या त भयो.
0: यस यस यस, म त्यति हो, यो सब्जेक्टले गर्दा मात्रै हो नि, बुझ्नुभयो त. सब्जेक्टले गर्दा मात्रै म कलाकार भाषा कलाकार भन्दा हँसाउँछ भन्ने, यो त स्टेजमा मात्रै हो नि. स्टेज कि स्टेजमा जब म पस्छु, मेरो बुढी नानी सन्तानहरू कोही चिन्दिनँ, म आफ्नो काममा फोकस गर्छु. त्यसै चार्लीले भनेको होइन नि त, चार्लीले अब कसले चिन्दैन, 200 वर्ष अगाडिको मान्छे. अहिलेसम्म उसको हामी एक्ट हेर्छौँ, म्युटमा हेर्छौँ नि त, उसको डायलग हुँदैन. डायलगमा चाहिँ मान्छे मरेको अरे भन्ने कुरा सुनेको हो कि थाहा छैन त्यो चिज. तर अहिलेसम्म उसको जीवित छ त्यो कमेडी. उसले पनि भनेको थियो, मेरो दुःख कसैले नदेखोस्, मलाई पानी पर्दा चाहिँ, रोको बेलामा पानी पर्दा चाहिँ मलाई राम्रो लाग्छ, किनभनेदेखिलाई मेरो आँसु चाहिँ अरू कसैले नदेखोस्, होइन, त्यस्तो अरे. अनि कमेडी गर्ने मान्छे अब त्यही हो, अलिकति उसले सोच्छ पनि पुरा, डिप्रेसनमा फेरि हामी पनि जान्छ नि फेरि, तर त्यो क्रिएटिभिटीमा क्या. अब एकर राख्यो राति उठा, लु न हौ सुत न हौ, टाइम भइसक्यो भन्छ, तिमी सुत न हौ यतिका. अब कोही बेला 12-1 बज्थ्यो पहिला पहिला लेख्दाखेरि, त्यो लेखेर मात्रै सुत्थेँ म. त्यहाँदेखि भोलिपल्ट मलाई रिभाइभ, लेख्नु त लेखेँ नि, त्यो लेख्दै जाँदा आउँदै गयो, मनमा आउँदै गयो. अब भोलि प्रोग्रामको लागि गर्दाखेरि मलाई रिभाइज मात्रै पऱ्यो, त्यहाँदेखि फटाफट आउँछ. हो यस्तो प्रकारले हामी जान्छौँ नि, है. त्यसलाई चाहिँ यसरी लानुपर्छ होला. बाबुआमाको एउटा दायित्व रहन्छ यसमा, बाबुमा बाबुआमा मात्रै होइन, दिदीभाइको छ सन्तानहरू, उसले बुझेर त्यसलाई अलिकति पहिले सुरु इनिसियल स्टेजमै गएर उसलाई ध्यान दिएर उसको कुराहरू के छ, सायद त्यो होला. तर त्यहाँबाट निस्किनु बहुत गाह्रो चिज हो, होइन, नसकिने कुरा पनि होइन. डुबेर मुनि कहाँ पुगेको मान्छे फुत्तै निक्लेर अहिले प्रिमोस भुटिया हेर्नुहोस्, उसको कार्य सबै उसको त टेक्सरले बताउँछ, कमेडी खालको छ नि त. त्यहाँ एक्चुअली हि इज नट अ कमेडियन, ऊ आफै पनि भन्छ. तर उसको के छ, उसको घटनाक्रमले उसलाई के गर्छ बताउँछ क्या. त खोटा घटनाक्रम हाँस उठ्दो छ, अब कमेडी यति साह्रो हँसाउँछ दाजुले, लान्छ सबै लान्छ. तर सबै कमेडी चाहिँ उसको यथार्थ हो, महेन्द्र बागदासको चाहिँ बनावट हो, उसको यथार्थ हो. ऊ चाहिँ त्यहाँबाट निस्केको हो नि त, म्याराथन कुद्छ अहिले, हेर्नुहोस् त, सबैलाई इन्सपायर भयो कि भएन. त यो चिज चाहिँ जबसम्म तपाईँको मस्तिष्कमा तपाईँको चेतनामा यो आउँदैन कि यो चिज नराम्रो हो कसैले भनेर सुध्रिने कुरा होइन, जबसम्म तपाईँको भित्रबाट त्यो जाग्दैन, यस दिस इज रङ, जुन चाहिँ कुरा म गर्दैछु यो राम्रो होइन, यहाँबाट म निस्किनुपर्छ. इट विल टेक्स टाइम, लाग्छ, होइन, जाति भएर पनि अब त्यो नर्मल त हुँदैन नि त. तर प्राय नर्मल भइसकेको दाजु चाहिँ म उहाँलाई मान्छु क्या, न हेड्सअप टु दाजु, अब प्रिमोस दाजु, है, उहाँले अहिले हेर्नुहोस् न म्याराथन गरेर सबैको इन्सपिरेसन भएको छ कि भएको छ कि.

0: सक्दो रहेछ त अन्त ऊ पनि डिप्रेसनमै गयो, डिप्रेसन होइन त्यहाँबाट मुनि गएको होला ऊ त झन्।
1: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको स्टुडियोबाट आकाशवाणी खरसाङको पडकास्ट, जसमा हामी समक्ष कुरा गर्नुहुँदैछ हाम्रो क्षेत्रको लेजेन्डरी नाट्य कलाकार, व्यङ्ग्य कलाकार, कमेडियन द महेन्द्र बागदासज्यू। र श्रोताहरूले आजको आकाशवाणी खरसाङको पडकास्टलाई धेरै रुचाउनु हुँदैछ होला महेन्द्र बागदासज्यूले, बिचबिचमा हामीलाई हँसाउनु पनि हुँदैछ र कुराकानीको क्रममा अघि बढ्दै है स्टेजमा पर्फर्म गर्नुहुन्छ है, स्टेजमा पर्फर्म गर्दाखेरि जुन चाहिँ स्ट्यान्ड अप कमेडी भनिन्छ है, एक्लो हुन्छ, माइक्रोफोन आफ्नो अगाडि हुन्छ र हजारौँ दर्शकहरू अगाडि हुन्छन् जो तपाईँलाई सुनिरहेको हुन्छन् है, र त्यसमा समय हुँदैन है, फेरि ब्याक टु ब्याक जोक्स आफूले रेडी राख्नु पर्यो, अडियन्सको रेस्पोन्स पनि हेर्नु पर्यो, पछाडिपट्टि के दिमागमा के चलिरहेको हुन्छ, कोही बेला जोक्स पनि बिर्सिन्छ होला नि त होइन,
0: टोटली
1: बिर्सिन्छ, कोही बेला ब्ल्याङ्क भइन्छ,
0: एकदमै
1: कसरी प्रोसेस गर्नुहुन्छ त्यति स्पिड माइन्डलाई है, कि अब एउटा जोक्स भनिदिँदैछ अर्को जोक्स रेडी राख्नु पर्यो, त्यो बिचमा दुई सेकेन्ड तिन सेकेन्डको पज राख्यो भने त त्यहाँनिर त त्यो
0: फेरि
1: अलिकति त्यो फ्लो गइहाल्छ, कसरी आफूलाई त्यो है त्यो ब्याक टु ब्याक जोक्स।
0: एकदम राम्रो क्वेसन राख्नुभयो तपाईँले भाइले, कि त्यो के भनेदेखिलाई एज अ कमेडियन स्ट्यान्ड अप कमेडी गरेको झट्टै भयो 30 वर्ष जति, कमेडी गर्नेलाई चाहिँ एउटा फाइदा के हुँदो रहेछ भने, जस्तो म चाहिँ अब मैले भन्नुपर्दाखेरि चाहिँ एक्चुली आइएम नट अ कमेडियन, आइएम अ म्युजिसियन, किनभनेदेखिलाई मैले तबला बजाउँथेँ साई समितिबाट होइन, ढोलक नालहरू बजाउँथेँ कार्निभलसित, मैले एक दुईवटा प्रोग्राम मैले बजाएँ, त्यो थियो, त्यो बिस्तारै बिस्तारै आएर म राजेन गुरुङ दाजु कालिम्पोङको हुनुहुन्छ गुरुजी, उहाँको उसमा लोक नृत्य कला उसमा पनि म डान्स पनि गरेँ, पछिबाट म कमेडी गर्दाखेरि मैले गाउँदाखेरि मलाई बेसिक नलेज थियो र मैले गाउन सकेँ, हगि अब म कमेडीमा म प्यारोडी सङहरू सुन्नु भएको छ मेरो त गाउँछु नि म, हगि तर स्वर मेरो राम्रोसँगले मैले गाउन सकेँ भने महेन्द्र बागदास हेर आम्मा म एक्स्ट्रा ट्यालेन्ट भन्छ, ओके इफ आई डिड मिस्टेक, मैले मिस्टेक गरेँ गाउँदा गाउँदै बिर्सेँ भने, पुरा बिर्सेको छु मैले, बिर्सेँ भने पनि यसले कमेडी गरेको भन्छ, माफ भइहाल्छ। त्यो चाहिँ कस्तो भनेदेखिलाई उदय सोताङको एउटा गाना याद आउँछ मलाई, म गुनगुनाउन चाहन्छु हगि श्रोताबिन्दमा को

0: दुवै हातमा मानो भरिने महेन्द्र भाग्यमानी किन भनेदेखिलाई यतापट्टि कमेडी यतापट्टि सिङ्गिङ थोरै हुन्छ त्यो भाग्यमानी चाहिँ म आफैले सम्झिन्छु यो स्टेजमा चाहिँ के त अब
1: दुइटै बिगार्दा पनि जस पाउने
0: पाउने यस बिगार्यो भने पनि कमेडी गरेको भन्छ किन भनेदेखिलाई मेरो ब्याकग्राउन्ड कमेडियन भएकोले गर्दा
1: ढुक्कै छ
0: ढुक्कै छ त्यति चाहिँ राम्रो छ मलाई अनि अब अहिलेसम्म यसरी चल्दैछ तर अहिले अब निकै मन्द छ अहिले प्रोग्रामहरू मेरो भएको छैन कि हिजो अस्ति म ड्राइभर एसोसिएसनको यो डायमन्ड जुब्ली न डायमन्ड जुब्लीको यसमा म आएको थिएँ यहाँ कहाँ भन्नुहुन्छ भने रङ्बुल त्यहाँ प्रोग्राम गरेको थिएँ बस त्यहाँ चाहिँ यता चाहिँ भएको छैन अलिअलि अनि त्यो प्रकारले चाहिँ अब हामी आफैलाई क्या त्यो कमेडीमा म पाउँछु क्या त्यो चिजहरू नि
1: महेन्द्र बाग्दाज्यू कुराकानी गर्दा गर्दै समयको बाध्यता है
0: समयको बाध्यता
1: गर्नु समय
0: एकदम एकदम
1: कम रहेको हुन्छ कुरा गर्नु धेरै मजा आउँदैछ है अब अहिले अघि तपाईँले कुरा गर्नुहुँदै थियो समय त धेरै परिवर्तन भयो नि त है बिहान उठेर कुखुराले अन्डा दियो कि दिएन हेर्नुपर्छ है उठ्नु साथ है गुड मर्निङ मेसेज आउँछ है हेर्नै पर्ने हो है रिप्लाई गर्नै पर्छ प्रविधि कहाँ टेक्नोलोजी कहाँ पुगिसकिसक्यो अहिले है अहिले एआईमा सानो कुरो लेखेर मलाई यो देऊ भन्यो भने फ्यान्ति आइहाल्छ ढुक्कै छ ट्रान्जिसन समयको परिवर्तन अहिलेसम्म है कति चाहिँ भइसकिसक्यो हजुरहरू अलिकति पुरानो जेनेरेसनको मैले हजुरलाई धेरै पुरानो त भन्नु खोजेको होइन है
0: भाइ अनि साँच्चै नै भन्नुभएको कि
1: हजुर अलिकति तपाईँहरू 70 है दशकको भनौँ न त्यति बेला त्यस्तो टेक्नोलोजी आएको थिएन अब अहिले त अब मैले भनिहालेँ एआई र कतिको गाह्रो छ यो अहिलेको समयमा टेक्नोलोजीसँग सामञ्जस्य बसाउनु है जति सामाजिक सञ्जालहरू भयो चलाउनुहुन्छ कि या त्यो सामाजिक सञ्जालमा कति कमेन्ट्सहरू पनि हुन्छ त्योहरू पढ्नुहुन्छ कि कस्तो प्रकारले चलाउनुहुन्छ सामाजिक सञ्जालहरू
0: त्यो भन्नाले मोबाइल त हेर्छु तर त्यस्तो म त्यो कमेन्टहरू गर्ने त्यसमा जाँदिनँ म के चिज छ अलिकति
1: अहिले त गाइज हामी त गाई भएको छौँ नि त है उठ्नु साथ तपाईँले फोन गर्नु साथ हाई गाइज
0: अब यो गाइजको एउटा सानो कमेडी गरिदिन्छु ल म दार्जिलिङ हाम्रो टुरिज्मको एउटा के भन्ने एउटा जग्गा अब हगि हब अब वर्ल्डको फेमस होइन कसले चिन्दैन यो त मैले भनिरहनु परेन होइन यो भाग्य घटना कहिले भनेदेखिलाई निकै अगाडि कुरा हो यो हामी कर्मचारी सङ्गठनको आएर चाहिँ एकदम धर्ना दिनुपर्ने धिरधामदेखि चाहिँ लिएर माथि भानु भवन जानुपर्ने हामी होइन म पञ्चायत डिपार्टमा काम गर्छु त्यतिबेला जानुपर्ने त्यो त्यहाँ जाँदाखेरि टुरिस्टहरू आएको दाएको देखेँ मैले क्या अन्त त्यो देख्दाखेरि म त त्यति बेला त पिकमा थिएँ नि त गर्दै थिएँ त्यो एउटा चिज चाहिँ मेरो दिमागमा आएर मैले त्यसमा कमेडी गरेको थिएँ क्या त्यो चिज चाहिँ के भनेदेखिलाई धिरधाममा बसिरहेको बेलामा एकदम हामी चाहिँ दाउरा सुरुवालमा हो दिदी बहिनीहरू चाहिँ एकदम तिलरी भयो हो त्यो आठानी चारानी के के लाउँछ नि यो त तेर्छु के अब दिदी बहिनी त हो अब होइन मेकअप गर्नु झन्डै 2 घन्टा लाउँछ हो कि अन्त गरेर तयारी भएर एकदम सबै भिडभाड छ त्यहाँ त अब हाम्रो मात्रै काम भयो त्यहाँबाट हिँड्ने प्ले कार्डहरू बोकिरहेको छ त्यति बेला एउटा टुरिस्ट चाहिँ आयो टुरिस्ट त ल्याङफ्याङ हुन्छ हाफ स्वेटर लगाएको हो क्यामेरा बोकिरहेको आएर चाहिँ त्यहाँदेखि एउटा दिदी चाहिँ अब एक्स आर्मीको मिसेस हो ऊ पनि थियो त्यहाँ उहाँको हस्बेन्ड पनि थियो हगि सबै लु अब तयारी हुनुपर्छ कि माथिबाट खबर आयो कति सबै रेडी राख त्यो प्ले कार्डहरू सबै अब लाइनमा बसायो त्यो गाडीमा आउँछ हामी यो साइडबाट जानुपर्छ एकदम त्यो ब्रिफिङ हुँदैछ त्यो मान्छे आएर सट्याएर त्यो लेडीलाई अब यहाँ रातो टिका लगाएको राम्री चिटिक्क परेको हो कि आएर एक्सक्युज मी भने हजुर भने बिचरा इङ्ग्लिस बोल्नु जान्दैन हजुर भने क्यान आई टेक अ फोटो प्लेज भने ला हौ किन फोन औ मान्छे बुढा ती यो मान्छे फोटो खिच्छु भन्दैछ त के गर्नु हौ खिच्दै देऊ न यिनीहरूले खिचेर लगेर उता देखाउँछ छोड्दैन के भएर यो कल्चर हाम्रो अझै बढेर जान्छ अन्त फोटो खिच्नु थाल्यो वान फोटो प्लेज खिच्यो हो अर्को खिच्यो थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू भेरी मच ओके एक्सक्युज मी ल हौ अब चाहिँ के भयो होला हौ मान्छेलाई छेउमा आएँ छेउछेउमा आउँदाखेरि डर भयो औ हेर न यो मान्छे त मेरो छेउछेउमा आउँदैछ त नडराउन म छु त यहाँ के गरेँ म छु नि त यहाँ नछुट्टाउन अरू पनि छ हामी पनि छ त्यहाँ बसिरहेको त्यो रातो टिका टिल्टिल टल्किएको उसले त्यहाँ औँला लगेर छोइदियो एक्सक्युज मी वाट इज दिस भनेर लगाएँ
1: टिकामा छोयो
0: टिका छुँदाखेरि चाहिँ बुढालाई रिस उठ्यो, आएर तेरी मासाला अर्काको सम्पत्तिलाई छुएर चाहिँ वाट इज दिस दिस इज द्याट भनेर ड्याम्मै एकै घोसिदियो, आर्मीको घोसी पुग्लो गए लड्यो नहिकाउनु यसो के भएको बेला यो भइरहेको बेलामा तिमीलाई चाहिँ हातै लाउनु पर्ने थेटर गर्ने के अन्त के हो त्यो हात लाउनु पर्छ होइन टिका सोधेको आमामा गजाङ गजाङ गजाङ गजाङ उठायो सट्टै बिचाएर त्यसलाई पत्तो छैन किन हिर्कायो कसो हिर्कायो यत्रो फुललाई दिइहाल्यो क्यामेरा जम्मा गरिदियो है बिचरा त्यो मान्छे उठेर चाहिँ बिचरा काम्नु थालेर उसले उसले त्यही त्यही दिदीलाई सोधेछ स्कुसिपी होस् देस गाए भनेर सोध्यो, अब उसले नेपाल बोल्नु जान्दैन त्यो मान्छेलाई होस् देस गाए जसले मलाई हिर्कायो भने नि हुन्छ जस गाए भनेर सोधिपठाए त्यो दिदीलाई, अब त्यो दिदीले के बुझ्यो बुझ्यो सला फरेनस भर गाई र गोरु पनि चिन्दैनस् हा के को गाई गाई त म पो त ऊ त गोरु हो भने
1: यो गाईको सम्बन्धमा चाहिँ तपाईँले भन्नुभयो
0: यस यो चिज
1: है हुन पनि अहिले अब हामी त गाई भएको छौँ फोन खोल्नु साथ हेलो गाइज हामी त गाई नै भएको छौँ गाई जस्तै लाग्छ
0: होइन अहिले यो गाइज राम्रै भएको रहेछ
1: घाँस खानु मात्रै बाँकी छ
0: होइन होइन गाई सबै गाइज अहिले सबै गाइजहरूलाई मात्रै दिएको छ अन्त

महेन्द्र भक्तज्यू, तपाईँसँग कुराकानी गर्न त धेरै आनन्द आउँछ, कारण है सीको जुन एउटा ट्रेन छुट्छ तपाईँकोबाट, त्यसको स्टपेज कुनै छैन है, गएको गएकै मजा आउँछ, तर के गर्नु भने जस्तै नै हामी समयको बाध्यताले है बाँधिएका छौँ, समयको डोरीले, र कार्यक्रमको समयभित्र नै हामीले समयलाई समेट्नुपर्ने हुन्छ है। आज आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट यति टाढो कालिम्पोङ जस्तो ठाउँबाट तपाईँ यहाँ आइदिनु भयो, हामीसँग आकाशवाणी खरसाङको पडकास्टमा कुराकानी गरिदिनु भयो, श्रोताहरूमा आज आफ्नो उपस्थिति राखिदिनु भयो, र यसरी नै समाजमा हाँसो खुसी बाँटिरहनुहोस्, र तपाईँको परिवार तपाईँ सधैँ नै सुस्वास्थ्य रहन्, यसरी नै

प्रस्तुत थियो आकाशवाणीको पोडकास्ट। समय अपराह्न 4:30 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष पुनः उपस्थित भइसकेकी छु। र श्रोताहरू, गत 1 तारिक सेप्टेम्बरदेखि आगामी 7 तारिक सेप्टेम्बरसम्म राष्ट्रिय पोषण सप्ताह पालन गरिँदैछ र यसै कुरालाई हामीले मध्यनजरमा राखेर आज कार्यक्रम शिक्षा ज्योतिमा पौष्टिक आहार अनि स्वस्थ शरीर माझ रहेको सम्बन्धलाई हामी उजागर गर्न लागिरहेका छौँ। कुन कुन खानेकुरालाई ग्रहण गर्दा हामीले सम्पूर्ण रूपले पोषण पाउन सक्छौँ अनि हाम्रो शरीर स्वस्थ हुनुको साथसाथै हाम्रो मानसिक स्वास्थ्यमा पनि यसको असर पर्न जान्छ। पौष्टिक खानेकुरा मात्र होइन, तर हामीले दिनहुँ शारीरिक व्यायाम गर्दा पनि हाम्रो शरीरलाई कसरी हामी स्वस्थ राख्न सक्छौँ, आज यसै विषयवस्तुमाथि हामी हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको जानकारी लिएर हामी समक्ष स्टुडियोमा उपस्थित भइसक्नु भएको छ शिक्षक युवराज सुन्दासज्यू, जो हालमा आइने हाई स्कुल शिवखोला तिन्धारेमा सहशिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षक युवराज सुन्दासबाट राष्ट्रिय पोषण सप्ताहको यस अवसरमा पौष्टिक आहार अनि स्वस्थ शरीर माझ रहेको सम्बन्धलाई उजागर गर्न हजुरहरूलाई यो जानकारी प्रदान गर्न लागिरहेका छौँ।

प्रिय विद्यार्थीहरू अनि आदरणीय हाम्रा श्रोतावर्गमा आजको कार्यक्रममा हार्दिक स्वागत अभिवादन टक्राउन चाहन्छु। आजको हाम्रो विषय हाम्रो दैनिक जीवन अनि स्वास्थ्यसँग सम्बन्धित अत्यन्त महत्त्वपूर्ण छ। तिमीहरूलाई थाहा नै छ कि स्वास्थ्य नै धन हो, अर्थात् अङ्ग्रेजीमा यसलाई हेल्थ इज वेल्थ भनिन्छ। त्यसै कारण पनि आजको हाम्रो विषय पनि हाम्रो स्वास्थ्यसँग जडित छ, जडित भनेको जोडिएको छ। अनि हामी स्वास्थ्य कसरी रहन सक्छौँ त भन्दा मुख्य रूपमा आउँछ हाम्रो पौष्टिक आहार। आहार मात्र होइन, यसमा व्यायाम अर्थात् एक्सर्साइज पनि आउँछ, खेलकुद आदिले हाम्रो शरीरमा ताकत अनि स्वस्थ रहनको निम्ति पौष्टिक आहारको मुख्य रूपमा भूमिका आउँछ। यसै कारण आजको हाम्रो चर्चाको विषय छ पौष्टिक आहार स्वस्थ शरीर, अर्थात् न्युट्रिसियस फुड हेल्दी बडी। सर्वप्रथम हामीलाई जान्न जरुरी छ कि एक स्वस्थ अनि सन्तुलित आहार वा भोजनले हाम्रो शरीरमा ऊर्जा सञ्चारको साथमा शरीरको विकास अनि रोग आदिदेखि लड्न सहायक सिद्ध हुन्छ, हाम्रो शरीरलाई ताकत प्रदान गर्छ। यो पौष्टिक आहारको कुरा कुनै उमेर सीमासँग मात्र सम्बन्धित छैन, एउटा लिमिटेड एज ग्रुपलाई मात्रै यो पौष्टिक आहार खानुपर्छ भन्ने कुनै कुरा छैन। भोजन वा हाम्रो सन्तुलित आहार हरेक उमेरकाहरूको लागि उपयुक्त हुन्छ, एप्रोप्रिएट हुन्छ। कुनै पनि उमेरको मानिसले, नानीहरूले, शिशुले, किशोरले, बुढाबुढी सबैले खान सक्छ। अनि यो हुन पनि पर्छ, कारण जब स्वास्थ्यको कुरा आउँछ त्यस समय कुनै उमेर अथवा शिशु, किशोर, युवा, युवती, वृद्ध, वृद्धाको कुरा आउँदैन। कारण पौष्टिक अनि सन्तुलन आहार सबै उमेर वर्गको निम्ति अति आवश्यक हुन्छ, कारण स्वास्थ्यको मामलामा कुनै किसिमको सम्झौता हुँदैन। अब हामी हाम्रो विषयवस्तु अर्थात् पौष्टिक आहार बारेमा विभिन्न प्रकारका खानपान, खानेकुराहरू आदि विषयमा विस्तारसँग चर्चा

त्यहीको रूप हो, अहिले दलिया भन्छ हिन्दीमा पनि, यसलाई दलिया भन्छ, र खिचडी पनि पर्छ, अनि ब्राउन राइस अथवा भुटेको चामल जस्तो देखिने एक किसिमको अहिले यो ब्राउन राइस चल्तीमा छ, अनि ओट्स लिन सकिन्छ। अन्य पौष्टिक आहारहरूमा हामी लिन सक्छौँ जस्तै दाल जातीय आहार, मुसुरीको दाल है, चनाको दाल, राजमा, काबुली चाना अथवा छोला बनाउँछ त्यो काबुली चाना, सोयाबिन अर्थात् भटमासको दाल, हामी न्युट्रेला पनि भन्छौँ नि त्यो भटमासबाट निस्किएको, दुधबाट निस्किएको त्यो छोक्रालाई न्युट्रेलाको रूपमा हामी खानामा प्रयोग गर्छौँ, अनि सोयाबिन भनेको भटमासको, अनि मुङको दाल, मुङको दाल चाहिँ एकदमै स्वास्थ्यको निम्ति लाभदायक मानिन्छ, अनि अन्डा, कुखुराको मासु, माछा, सब्जीहरूमा पालङको, तोरीको साग, मेथीको साग, ब्रोकाउली, त्यो ब्रोकाउली भने हरियो किसिमको फुलकोपी जस्तो हुन्छ त्यसलाई ब्रोकाउली भन्छ, अनि अर्को सेतो देखिने फुलकोपी, गाजर, बिट, करेला, लौका, भेन्डी अनि सजना आदि सब्जीहरूलाई पौष्टिक आहारहरूको तालिकामा अथवा रुटिनमा प्रथम श्रेणीमा राखिन्छ। एकदमै भिटामिन युक्त पौष्टिक आहारहरू हुन् यी, तर यी माथि उल्लेखित खानपान, फलफुल अनि सब्जीहरू मात्रै पौष्टिक होइन, अन्य आहारहरू पनि छन् जसको विषयमा हामी विस्तारसँग जान्नेछौँ। आहार भन्दा खाने सामग्रीहरू मात्र होइन, तर ती आहार सन्तुलित ढङ्गमा खानु मुख्य कुरा हो। आहार भने अहिले मैले जे जे भने, लौका, भेन्डी, करेला, त्यो दलिया, भटमासको तेल, अन्डा, मासु, यो मात्रै खानुलाई चाहिँ पौष्टिक आहार भनिँदैन। यसमा सही मात्रामा सन्तुलित खाना हुनु जरुरी छ, जसलाई चाहिँ अङ्ग्रेजीमा ब्यालेन्स डाइट भनिन्छ। स्वास्थ्य शरीरसँग सम्बन्धित जीवनको निम्ति अन्य पौष्टिक आहारहरू पनि छन्। ती हुन् फलहरूमा आइफल, मेवा, केरा, ओखर, अङ्गुर, सुन्तला आदि प्रमुख रूपमा मानिन्छन्। यी फलहरूमा चाहिँ धेरै मात्रामा भिटामिनहरू पाइन्छ। स्वास्थ्य एवं खानपान विशेषज्ञहरूका अनुसार प्राय फलहरू हाम्रो स्वास्थ्यको निम्ति लाभदायक हुन्छ, गुड फर हेल्थ, तर यसलाई खाँदा मौसम अनुसार अनि सही मात्रामा ग्रहण गरेको खण्डमा यी भिटामिन युक्त फलहरूले हामीलाई लाभदायक परिणाम दिन्छ। खानु पाए भन्दामै हामी भक्कु खाएर चाहिँ भिटामिन लाग्छ भन्ने कुरा होइन, सही मात्रामा अनि मौसमलाई है मध्यनजर राखेर हामी त्यस्ता फलहरू खानुपर्ने हामीलाई सल्लाह दिएका छन्। अनि पौष्टिक आहारहरूको सूचीमा अधिक मात्रामा भिटामिन भएका, स्वास्थ्यको निम्ति अति लाभदायक मानिने अन्य आहारहरूमा, खाना खानपिनहरूमा दही अनि घरेलु घिउ, त्यो प्रोसेस प्रकारको त्यो फ्याक्ट्रीमा बनाएको मात्र होइन, घरमा काटेको घिउ, दुध अनि बदाम, ओखर, काजु, जैतुनको तेल अथवा त्यो ओलिभ ओयल भनिन्छ नि, प्रमुख पौष्टिक आहारहरू हुन्। हाम्रो उमेर अनुसार सही मात्रामा अनि नियमित रूपमा सन्तुलित प्रकारले सेवन गर्नाले हाम्रो शरीर स्वास्थ्यको साथमा मानसिक रूपमा पनि हामी स्वस्थ रहन सक्छौँ। मेन्टल हेल्थ जुन हाम्रो भयङ्कर इम्पोर्टेन्ट हो, जसरी शारीरिक हेल्थ हामीले बनाएर राख्नु जरुरी छ, त्यस्तै प्रकारले हाम्रो मानसिक हेल्थ है, मानसिक स्वास्थ्य पनि, मेन्टल हेल्थ पनि हामीले स्वस्थ राख्नु जरुरी छ। यी खानपिनहरूले हामीलाई यसमा सहायता गर्छ। विशेष गरी सासाना शिशु अनि विद्यार्थी वर्गले नियमित अनि सन्तुलित पौष्टिक आहार लिएको खण्डमा आफ्नो जीवन स्वास्थ्य बन्नुको साथमा अध्ययन अनि लक्ष्य जुन उनीहरूले टार्गेट हासिल गरेको हुन्छ, त्यो टार्गेट अथवा लक्ष्य हासिल गर्नमा सहायकको भूमिका निर्वाह गर्नेछ यी खानपिनहरूले, यी भिटामिनहरूले। कारण हाम्रो शरीर स्वस्थ छ भने हाम्रो मन अनि मस्तिष्क पनि स्वस्थ रहन्छ। देशको हरेक विद्यार्थी अनि नागरिक वर्ग स्वस्थ रहेको खण्डमा देश स्वस्थ रहन्छ, हाम्रो नेसन पनि हेल्दी हुन्छ। देश स्वस्थ भए मात्र नागरिकको विकास, देशको उन्नति अनि प्रगति सम्भव हुन्छ। यसै कारण पनि हामी पौष्टिक आहार ग्रहण गरेर आफ्नो साथै राष्ट्रको स्वास्थ्यको साथमा उन्नति र प्रगतिमा हामी सहायक सिद्ध हुन सक्छौँ अनि साथ दिन सक्छौँ। यसै सन्दर्भमा निम्न केही महत्त्वपूर्ण एवं रोचक उक्तिहरू जुन कोटेसनहरू छन् यसले हामीलाई बुझ्नुमा धेरै सहायता गर्छ, कम शब्दमा धेरै अर्थ हामी लगाउन सक्छौँ, जसले हाम्रो विद्यार्थी वर्गलाई आजको विषय अर्थात् पौष्टिक आहार स्वस्थ शरीर बारेमा अझ धेर बुझ्न सहायता गर्छ। जस्तै यहाँ भनिएको छ, लेट फुड बी द मेडिसिन एन्ड मेडिसिन बी द फुड, हामीले खानालाई औषधिको रूपमा लिन सक्छौँ अनि औषधि चाहिँ हाम्रो खाना हुन्छ। अनि एक जग्गा भनिएको छ, इट वेल लिभ वेल, अनि हेल्दी फुड फर द हेल्दी मुड, अघि मैले भने नि स्वस्थ शरीर मानसिक रूपमा पनि हामी स्वस्थ रहन सक्छौँ, त्यसले गर्दा भनिन्छ हामीले

0: स्वस्थ खाना खायौँ भने हाम्रो मानसिकता पनि हाम्रो मुड हाम्रो सबै कुरो स्वस्थ रहन्छ। अब हामी यस्ता केही वैज्ञानिक तथ्ययुक्त खानपानको बारेमा चर्चा गर्नेछौँ जसले हामीलाई स्वस्थ रहनमा सहायता प्रदान गर्नेछ। त्योभन्दा पहिला बताउन चाहन्छु कि पौष्टिक आहार अनि स्वस्थ शरीर रहनको निम्ति हामीले दुई चार दिनको नक्कलले हुने होइन। पौष्टिक आहार नियमित रूपमा अनुशोषित प्रकारले डिसिप्लिन वेमा हाम्रो खानपानको दैनिक तालिका डेली रुटिनमा समावेश गर्न आवश्यक छ। फलस्वरूप हामी स्थायी रूपमा स्वस्थ रहन सक्छौँ। सर्वप्रथम हाम्रो दैनिक रूपमा खाने थालमा डेली प्लेटमा कुन कुन खाद्य पदार्थ हुन पर्छ त्यस विषयलाई ध्यान दिएर हेरौँ। अङ्ग्रेजीमा यसलाई हेल्दी इटिङ प्लेट पनि भन्छ। हाम्रो खानाको थाल हेल्दी हुनुपर्छ। हाम्रो खानाको थालमा भात अथवा रोटी, सागसब्जी, फलहरू, प्रोटिन, पर्याप्त मात्रामा पानी, सागसब्जी अर्थात् तरकारी पकाउने तेल पनि अत्यन्त स्वास्थ्यवर्धक प्रयोग गरेको हुनुपर्छ। अनि हाम्रो दैनिक रूपमा खाने खानामा प्रत्येक थोकको सही मात्रा हुन आवश्यक छ। त्यसै कारण पनि भनिएको छ, न्युट्रिसन इज वेल बिगिन। पौष्टिक आहारबारे हार्वर्ड युनिभर्सिटीले दिशानिर्देश प्रदान गरेको छ। यसका साथै हाम्रो खानामा अधिकतर रूपमा सब्जी अनि फल हुन पर्नेछ, जो 1-2% हुन आवश्यक छ। साथै हाम्रो खानामा आलुको प्रयोग वा खानाको थालमा आलुलाई सामेल गरेको खण्डमा हाम्रो शरीरमा ब्लड सुगर अथवा मधुमेहको रोग हुन सक्ने सम्भावनाले आलुलाई हाम्रो खानाको थालमा नकारात्मक रूपमा लिन्छ। यद्यपि आलु खानै हुँदैन भन्ने चाहिँ होइन, केही मात्रामा हामीले आलुलाई प्रयोग गर्न सक्छौँ, तर अधिकतर रूप चाहिँ हामीले खानामा आलुलाई नलिएकै राम्रो, यसलाई नकारात्मक मानिन्छ किनभने यसले ब्लड सुगर हाई गराउँछ। पौष्टिक आहार बारेमा डाक्टरहरूको सल्लाह अनुसार भात अथवा रोटी 1/4 हुनुपर्छ। ध्यान दिनपर्ने भोजनहरूमा गहुँको आटा, बार्ली, ओट्स, ब्राउन चामलद्वारा तयार गरेको खाना पौष्टिक मानिन्छ, जबकि सेतो आटाको रोटी, अलुवा चामल व्हाइट राइस लगायत अन्य संशोधित खाद्य पदार्थहरूले हाम्रो रगतको मात्रामा चिनीको मात्रा बढाउने, इन्सुलिनको उत्पादनमा कमी ल्याउन सक्छ, जुन कुरो हाम्रो स्वास्थ्यको निम्ति खतरा हो। हाम्रो शरीरमा अथवा एकपटकको खानामा प्रोटिन 1/4 मात्रामा हुनुपर्छ, जसको निम्ति माछा, मासु, सिमी, बदामको सेवनलाई प्रोटिनको स्रोतको रूपमा मानिन्छ। खानामा हामीले विभिन्न फल अनि सब्जीको सलादलाई सामेल गर्नाले शरीरमा प्रोटिनको मात्रा सन्तुलित रहन्छ। जति सक्दो रातो मासु अथवा रेड मिट, अब रेड मिट चाहिँ केमा हुन्छ भन्दा चाहिँ कुखुराको मासु, भैँसीको मासु, गोरुको मासु, सुँगुर, खसी आदिको मासु सेवनलाई परित्याग गरेको राम्रो हो हाम्रो शरीर अनि स्वास्थ्यको निम्ति भन्ने सल्लाह दिन्छन् डाक्टरहरू। हाम्रो घरहरूमा खानेकुरा पकाउने तेलमा पनि विशेष रूपमा ध्यान दिन आवश्यक छ, कारण आजकल बजारमा थुप्रै किसिमको मिलावटी तेलहरू उपलब्ध छन्, जसको प्रयोगले सोझै रूपमा हाम्रो शरीरमा नकारात्मक प्रभाव पर्नका साथ रोगको खतरा अधिक हुन्छ। त्यसै कारण डाक्टरहरूको सल्लाह अनुसार वनस्पतिद्वारा उत्पादित हेल्दी भेजिटेबल अर प्लान्ट्स ओइललाई प्राथमिकता दिएका छन्, जस्तै ओलिभ ओइल, कोनोला, सोया, सनफ्लावर, पिनट्स अर्थात् ल्वाङको तेल, तोरीको तेल, भटमास, घामफुल, बदामको तेल, सोयाबिन इत्यादि तेलहरू अनि सागसब्जी अनि विभिन्न पौष्टिक बीजहरूको तेल प्रयोग हाम्रो स्वास्थ्यको निम्ति उत्तम मानिन्छ। यसको विपरीत रूपमा अपोजिटमा हाम्रो खानामा विषको काम गर्छ ती तेलहरूले, जस्तै हाइड्रोजनकृत हाइड्रोजेनेटेड ओइल, परिवर्तित बोसुजन्य तेल ट्रान्स फ्याट्स पनि भनिन्छ अङ्ग्रेजीमा, अनि सेतो तोरीको तेल अथवा रेपसिड, यस प्रकारको तेल प्रयोग गर्नु हाम्रो शरीरको निम्ति हानिकारक मानिन्छ। त्यसै कारण भनिन्छ लो फ्याट डजन्ट मिन्स हेल्दी। यसले गर्दा यस्ता किसिमका तेलहरू हामीले हाम्रो घरमा एकदमै प्रयोग गर्नु हुँदैन।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा शिक्षक युवराज सुन्दासबाट पौष्टिक आहार अनि स्वस्थ शरीर माझ रहेको सम्बन्धलाई हामीले राष्ट्रिय पोषण सप्ताहको यस अवसरमा हजुरहरूलाई जानकारी प्रदान गरिरहेका छौँ र हाम्रो यो जानकारीलाई केही क्षण विराम लगाउँदै अब पनि कार्यक्रममा लिन गइरहेका छौँ। यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: स्वास्थ्य रहनुको निम्ति जुन चर्चा हामीले गरिरहेका छौँ, यस विषयमा खानाको साथमा पिउने पानी अनि अन्य पेय पदार्थहरू जो ड्रिङ्क्स भन्छ, कोल्ड ड्रिङ्क्सहरू बारेमा पनि केही जानिराखौँ। पानी, कफी अनि चिया पिउने विषयमा जानकारहरूको सल्लाह यस प्रकार छन्। चिनीजन्य पिउने पदार्थ ग्रहण गर्नु हुँदैन, जसमा सुगरको मात्रा धेरै हुन्छ। यस्ता कोल्ड ड्रिङ्कहरू हामी खानु हुँदैन। सही मात्रामा दुध, डेरी प्रोडक्ट अर्थात् कारखानामा उत्पादित वस्तुहरूदेखि टाढै बस्नुको साथमा एक वा दुई पटक दिनमा सानो गिलासमा फलको रस, फ्रुट जुस जतिसक्दो घरमा बनाएको अझै राम्रो पिउनाले हाम्रो शरीरलाई स्वस्थ रहन एकदमै मद्दत गर्छ। पौष्टिक आहार अनि सन्तुलित मात्रामा प्रत्येक दिनको हाम्रो भोजनमा हुन आवश्यक छ। यस प्रकारको पौष्टिक आहार सासानो शिशुदेखि सम्पूर्ण उमेर सीमाका मानिसहरूलाई आवश्यक पर्छ। सबैले यसलाई खाएको राम्रो हो। यदि हामीले खेलाडीहरूको भोजन तालिकालाई हेर्यौँ भने थाहा लाग्छ कि खेलाडीहरूले आफ्नो दैनिक भोजनमा पौष्टिक अनि सन्तुलन आहार ग्रहण गर्छ। फलस्वरूप उनीहरूको शरीर स्फूर्ति, तागतिलो र स्वास्थ्यको साथमा मानिसको शरीरसँगै हृदय, मस्तिष्क स्वास्थ्यसँगै सम्पूर्ण शरीरका अङ्गहरूलाई यस प्रकारका आहारले स्वस्थ रहनुमा सहायता प्रदान गर्छ। त्यसकारण जब हामीले हाम्रो सन्तुलित एवं पौष्टिक आहारको विषयमा जानकारी पाउँछौँ, तत्कालै हामीले यस्ता भोजनहरू खान आरम्भ गर्न थाल्नुपर्छ। कारण हामीलाई सही जानकारीको कमीको कारण अज्ञानतावश त्यस्ता हानिकारक खानपिन गरिरहेका हुन्छौँ, जसको कारण भविष्यमा गएर गम्भीर रोगको शिकार बन्न पुग्छौँ। त्यसै कारण पनि भनिन्छ, हेल्दी फुड इज द ओन्ली इन्भेस्टमेन्ट टु पे डिभिडेन्स फर अ लाइफ टाइम। हामीले स्वस्थ चिज खायौँ भने हामीलाई जीवनभरि यसले हामीलाई फाइदा दिनेछ। यसका साथै हामीले ग्रहण गरेका सही अनि गलत प्रकारका आहारहरू बारेमा पनि केही महत्त्वपूर्ण कुराहरू भनेका छन्। जस्तै, द फुड यु इट क्यान बी इदर अ सेफेस्ट एन्ड द मोस्ट पावरफुल फर्म अफ मेडिसिन अर द स्लोएस्ट फर्म

अफ पोइजन भनेर भनेको छ। अब हामी तय गर्नुपर्छ कि हामी स्वास्थ्य रहनको निम्ति औषधि ग्रहण गर्ने कि विष ग्रहण गर्ने। हाम्रो खानपानमा औषधि पनि छ विष पनि छ। अब हामीले तय गर्नुपर्छ कि हामीलाई औषधि खानु छ अमृत खानु छ। र पौष्टिक आहार स्वस्थ शरीर विषयमा जुन तथ्यपरक जानकारीहरू विषयमा चर्चा गरिरहेका छौँ, यस किसिमको आहार सम्बन्धी जानकारी प्राप्त भए पश्चात यसलाई कार्यरूपमा परिणत गर्न अति आवश्यक छ। वर्तमान समय खतरा र मिलावटको जमानाभन्दा दुई मत नहोला। कारण बढ्दो जनसङ्ख्या, कल कारखानाहरूको अन्धाधुन्ध वृद्धिले हाम्रो दैनिक आहारमा पनि व्यापक प्रभाव परेको छ। कारखानातिर उत्पादन हुने खाद्य सामग्रीहरूदेखि खेतबारीतिरसम्म उब्जनी हुने साग सब्जी पनि अछुत छैन। विभिन्न प्रकारको कीटनाशकहरू व्यापक प्रयोग साथै युरियाहरूको प्रयोगले हाम्रो जीवन खतराको घन्टीको सामने हामी उभिरहेका छौँ। त्यसै कारण पनि हामी स्वास्थ्य सम्बन्धी अर्थात् पौष्टिक आहारको निम्ति निम्न 10 प्रकारका 10 मुख्य रूपमा पौष्टिक आहार विषयमा जान्नेछौँ। हाम्रो शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने पौष्टिक आहारहरूमा भिटामिन, खनिज अथवा मिनरल्स आदिको मात्रा पाउँछौँ। ती हुन् स्यालमन, केली, एग्स, ब्लुबेरिज, आलमन्ड्स, क्विनोन, गार्लिक, लेन्टिल्स, ग्रिक योगर्ट एन्ड स्विट पोटेटो। त्यसकारण यी 10 पौष्टिक आहारहरूलाई यहाँ विस्तारसँग हामी चर्चा गर्नेछौँ। स्यालमन, सामन माछा अर्थात् एक प्रकारको सैमन माछा भनिन्छ। केली अथवा पत्तेदार अथवा पत्ता भएको हरियो सागसब्जी है। एग्स थाहा छ, अन्डा, तर यो अन्डा चाहिँ पोल्ट्रीको हामी नखाएर यो देशी अथवा घरको कुखुराको अन्डा हामीलाई खानु जरुरी छ। ब्लुबेरिज, अब ब्लुबेरिज भनेको एउटा बैगुनी किसिमको फल हुन्छ, जसलाई चाहिँ हिन्दीमा जामुन पनि भनिन्छ। हामी सानोतिनो हुँदा गाउँतिर पनि पाइन्थ्यो, क्यामुना भन्छ। यो एकदमै राम्रो हो। आलमन्ड्स त थाहा छ, बदाम, तर त्यो बजारतिर पाउने बदाम त्यसलाई मुङफली भन्छ, बदाम अर्कै हुन्छ, त्यो बदाम खानुपर्छ। क्विनियो, सब्जी जस्तो उपयुक्त खाद्य पदार्थ, अदुवा, मुसुरी दाल, अनि भुटेको वा पोलेर खाने एक किसिमको ग्रिक योगर्ट्स पनि भन्छ, त्यो ग्रिकतिर पाइने अथवा यता पनि पाइन्छ सानसानो त्यो आलु, अनि स्विट पोटेटो। स्विट पोटेटो भनेको त थाहा छ, हामी सकरकन्द भन्छौँ, हामी खण्ड पनि भन्थ्यौँ, त्यो गलत हो, सकरकन्द अथवा मिठो आलु भनिन्छ। यी 10 किसिमका आहारहरू अनि यसबाट पाउने फाइदाहरू भिटामिनहरू बारेमा हामी जान्दैछौँ अनि अझै यस विषयमा चर्चा गर्नेछौँ। हाम्रो दैनिक रूपमा आफ्नो खानामा सामेल गरी खान पर्ने पौष्टिक आहारहरूमाथि उल्लेखित भिटामिन, खनिज आदि पोषणका विषयमा जानकारी पाएका छौँ। माथि उल्लेखित 10 पौष्टिक आहारहरूको विशेषता अनि ती खाद्य पदार्थहरूमा पाइने गुणकारी एवं उपकारी तत्त्वहरू बारेमा पनि आज हामी जान्नेछौँ। जान्ने मात्र होइन, यसको महत्त्व अनि हाम्रो शरीरमा हुने फाइदा थाहा भए पश्चात यस्ता पौष्टिक आहारहरूलाई दैनिक खानाको तालिकामा सामेल गरी प्रयोग सुरु गर्न स्वास्थ्यको निम्ति प्रमुख उद्देश्य रहन्छ। डाक्टरहरूको सल्लाह अनुसार हाम्रो दैनिक खाद्यहरूमा प्राप्त हुने प्राकृतिक पौष्टिक पदार्थहरूबारे पनि जान्नेछौँ अनि आगामी दिनमा ती तत्त्वयुक्त खाद्य वस्तुहरूको सेवनले हाम्रो शरीर, मन, मस्तिष्क सम्पूर्ण रूपमा स्वस्थ रहन सक्छौँ। ती तत्त्वहरू विशेष रूपमा वैज्ञानिक नाम अनि यसबाट हुने उपकारी फाइदा बारेमा उल्लेखित गरेको छ। ती शब्दहरूमा अङ्ग्रेजी अनि नेपाली दुवै भाषामा हामी जान्नेछौँ अनि बुझ्नेछौँ। हाम्रो दैनिक रूपमा पौष्टिक आहारको रूपमा हामीले खाने खाद्य पदार्थहरूमा प्रतिअक्सीकरण अथवा अक्सीकरणरोधी भिटामिन बी कम्प्लेक्स युक्त पोषक रासायनिक धातु वा खनिज, चर्बी अथवा बोसो आदि रहेर हाम्रो शरीरलाई स्वस्थ रहन आवश्यक तत्त्वको आपूर्तिलाई, डिमान्डलाई पूर्ति गर्ने गर्छ। गहुँ, तोरी, जौ जस्ता खाद्य पदार्थहरूमा रासायनिक तत्त्व जैविक सक्रिय रहेर शरीरको कोशिकाहरूलाई प्रभाव पार्छ। लसुन, मटर, सिमी, हरियो सागसब्जी, फलहरू आदिमा गन्धक, रासायनिक तत्त्वको मिश्रण, प्राकृतिक सल्फारयुक्त यौगिक मिश्रण रहेको हुनाले हाम्रो शरीरको हरेक अङ्गलाई फाइदा पुर्याउने गर्दछ। 10 महत्त्वपूर्ण खाद्य पदार्थहरूमा पाइने लाभकारी प्राकृतिक खनिज, भिटामिन अनि रासायनिक तत्त्वहरूमा हामी बारम्बार भिटामिन बी,
9, भिटामिन ए सी के ई बी

0: भन्ने जान्नमा आउँछ। तर यो भिटामिन एबिसिडी भनेको के हो? हाम्रो शरीरको कुन अङ्गलाई कुन खाद्य पदार्थ खाँदा फाइदा हुन्छ ती तत्त्वहरू बारेमा हामी जान्नेछौँ। भिटामिन ए युक्त खाद्य पदार्थले हाम्रो शरीरमा चाहिने पोषक तत्त्वहरूले आँखाको रोशनीलाई मद्दत गर्नको साथमा पाचन प्रक्रिया डाइजेसन अनि कोशिकाहरूलाई हाम्रो सेल्सहरूलाई बलियो बनाउनको साथमा शरीरको सम्पूर्ण विकासमा सहायक भूमिका निर्वाह गर्ने गर्छ। यसकारण भिटामिन ए युक्त सागसब्जी फलको सेवन उपयुक्त हुन्छ। अब जान्नेछौँ भिटामिन सी। भिटामिन सी युक्त खाद्यले मानव शरीरमा रासायनिक अनि शरीरको कोशिकाहरूको विकासमा सहायता प्रदान गर्छ। फलस्वरूप हाम्रो शरीर बलियो स्वास्थ्य अनि तन्दुरुस्त बन्छौँ। अब आउँछ भिटामिन के। भिटामिन के युक्त आहारले शरीर स्वस्थ रहनुको साथमा हाम्रो शरीरको हड्डीलाई बलियो बनाउँछ अनि हड्डी बलियो हुनु नै सम्पूर्ण शरीर स्वस्थ रहनु हो। कारण शरीरको हाम्रो सम्पूर्ण शरीरलाई थेक्ने भनेको नै हड्डी हो अनि यो स्वस्थ हुनु अति आवश्यक छ। अब भिटामिन ई भनेको के हो? यसले हाम्रो शरीरमा कस्तो काम गर्छ त? यसले हाम्रो शरीरको पाचन प्रक्रियालाई सक्रिय बनाउनु डाइजेसन प्रोसेसलाई सक्रिय बनाउनुको साथमा शरीरको महत्त्वपूर्ण अङ्ग रक्त कोशिका त्वचा अनि आँखाको रोशनीलाई मद्दत गर्ने गर्दछ। स्वस्थ रहनुको निम्ति उल्लेखित सुझावहरू अनुसार भिटामिन बी बारेमा जान्न पर्दा यसले हामीले ग्रहण गरेको खानेकुराबाट शरीरमा शक्ति प्रदान गर्दछ एनर्जी, साथै शरीरमा रातो रक्त कोशिका ब्लड रेड सेल्सको वृद्धिसँगै मस्तिष्क अनि नसालाई स्वस्थ राख्ने काम गर्छ। यसकारण पनि उपयुक्त भिटामिन युक्त पौष्टिक आहारको निम्ति माछा मासु अन्डा हरियो सब्जीहरू फल बदम दाल दुध दही इत्यादिको सेवन आवश्यक छ। पौष्टिक आहारको विषयमा उल्लेखित सुझावहरूलाई प्रयोगमा ल्याउनको निम्ति अनुशासित प्रकारले दैनिक भोजनमा सामेल गराउन आवश्यक छ। जत्ता भावी आफ्नो इच्छा अनुसार केवल जिब्रोको स्वादको निम्ति अनावश्यक खानपान आदतले हामी गम्भीर रोगको शिकार बनिरहेका छौँ। आज यदि हामीले स्वास्थ्य सम्बन्धी सर्वेक्षण गरेको खण्डमा नतिजा थाहा पाउनेछौँ कि प्रत्येक घरमा कुनै न कुनै प्रकारको रोगको औषधि खाने रोगी फेला पार्नेछौँ। यी सबको मुख्य कारण हो हाम्रो जीवनशैली लाइफ स्टाइल, लापरवाहीपूर्ण खानपान, प्याकेट फुड, तेलमा भुजेका खानेकुराहरू, अधिक नुन, मसालायुक्त खाद्य पदार्थ, मिलावटी युरियायुक्त फलहरू, सागसब्जी, तेल, कीटनाशकको अत्याधिक प्रयोग आदिको कारण घर घरमा समस्या छ। यसै कारण पनि समयमा नै सतर्क भएर हरेक घरमा सुरक्षित बनेर पौष्टिक आहारको सेवन गरी स्वस्थ रहनु अति आवश्यक छ। हामीले हाम्रो दैनिक भोजनमा के खान्छौँ त्यसबाट हामी कस्तो छौँ भन्ने कुरा थाहा पाउन सकिन्छ। त्यसै कारण पनि भनिएको छ, टेल मी वाट यु इट एन्ड आई विल टेल यु हु यु आर। जति पनि महान व्यक्तिहरू, खेलाडीहरू, सन्तहरू, ऋषिहरू, सफल कलाकार, व्यापारी, लेखक, सङ्गीतकार आदि आदिको जीवनशैलीलाई अध्ययन गर्नु हो भने थाहा पाउन सकिन्छ कि उनीहरू पौष्टिक आहार अनि स्वास्थ्य सम्बन्धी अति अनुशासित देखिन्छन्, डिसिप्लिन। त्यसै कारण उनीहरूको जीवन सफल भएका हुन्। अन्तमा पनि दोहोऱ्याउन चाहन्छु, हेल्थ इज वेल्थ। धन्यवाद।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा राष्ट्रिय पोषण सप्ताहको यस अवसरमा हामीले पौष्टिक आहार ग्रहण गर्दा हाम्रो शरीरलाई कसरी फाइदा पुग्न सक्छ अनि कुन कुन खानेकुरालाई हामीले ग्रहण गर्न सक्छौँ पौष्टिक आहारको रूपमा अनि खानेकुराको मात्रा हामीले कसरी निर्धारण गर्न सक्छौँ यसै विषयवस्तुमाथि हामीले सविस्तार साथ जानकारी प्राप्त गर्न सक्यौँ र आजको जानकारी लिएर हामी माझ उपस्थित हुनुहुन्थ्यो शिक्षक युवराज सुन्दासज्यू। हवस् त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ र आगामी कार्यक्रममा हजुरहरू समक्ष पुनः भेट हाम्रो हुने नै छ भन्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राई पनि हजुरहरूबाट विदा हुन

समय यस बेला बेलुकीको 5:05 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्युज अन एआईआर एपमा पनि। देशको सुरक्षा, शान्ति र अखण्डताको रक्षाको लागि दिनरात आफ्नो कर्तव्यमा समर्पित वीर जवानहरूप्रति हार्दिक सम्मान। अबको अघिल्लो कार्यक्रम यिनै फौजी जवानहरूलाई समर्पित जय जवान प्रस्तुत छ। साथमा सुन्नुहुनेछ हिन्दी फिल्मी गीतहरू पनि।

यहाँहरू सुनिराख्नु भएको छ कार्यक्रम जय जवान। यो जय जवान कार्यक्रमको पहिलो गीत यहाँलाई सुनाइरहेछौँ। पद्मावत चलचित्रबाट रहेको यो गीत आयात अरिजित सिंहको स्वरमा।

यहाँलाई सुनाइरहेको छौँ विभिन्न चलचित्रका गीतहरू जय जवान कार्यक्रममा। यसै हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा अब अर्को गीत यहाँलाई सुनाउनेछौँ जन्नत चलचित्रबाट रहेको यो के को आवाजमा।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न चलचित्रका गीतहरू। अब कार्यक्रम जय जवानको यो अन्तिम गीत यहाँहरूलाई सुनाइरहेछौँ, राणा मजुमदारको स्वरमा रहेको यो गीत जन्नत चलचित्रबाट।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जलशक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। सरकारले वर्ष 2024 को लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। यो पुरस्कारले साहसिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई मान्यता दिँदछ र चुनौतीपूर्ण परिस्थितिहरूमा सहनशीलता, जोखिम लिने क्षमता, टिमवर्क र त्वरित तथा

0: प्रभावकारी निर्णय लिने कुरालाई प्रोत्साहन दिदछ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, प्रकृतिसितको सामञ्जस्य अनि मानव प्रकृति सह अस्तित्वलाई पारिस्थितिकी संरक्षणको आधार बनाइनुपर्छ। लोकसभा अध्यक्ष ओम बिरलाले ससेल्स हिन्द महासागर क्षेत्रमा भारतको महासागर दृष्टिकोणलाई अगाडि बढाउन एक महत्वपूर्ण साझेदार भएको बताउनु भएको छ। श्री बिरलाले नयाँ दिल्लीमा ससेल्सको संसदका अध्यक्ष अजरेल अर्नेस्टासितको भेटघाटमा यो कुरा भन्नुभएको हो। कंगोमा इबोलाका कारण 3,000 भन्दा बढीको मृत्यु भइसकेको छ। हालसम्म 6,186 मामिलाको पुष्टि भएको छ र 3,007 मानिसहरूको मृत्यु भइसकेको छ। यो अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो। विदेश मन्त्री डाक्टर एस जयशंकर भोलिदेखि युक्रेन र पोल्याण्डको 3 दिने भ्रमणमा रहनुहुनेछ। यस अवधिमा उहाँले युक्रेनका विदेश मन्त्री आन्द्री सिबिहा र पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोस्लाव सिरोस्किसका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। मौसम विभागले छत्तीसगढ़, मध्यप्रदेश र उत्तराखण्डमा आज मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको 6:02 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्यूज अन एआईआर एपमा पनि। त अबको अघिल्लो क्रममा पालो भएको छ केही हिन्दी चलचित्रका गीतहरू सुन्ने। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ लाल इश्क गीत, जो रामलीला चलचित्रबाट रहेको छ। सुन्नुहोस् अरिजित सिंहको स्वरमा।

0: ए
1: बसिरहेको छु
0: कान्छीमाई दिदी बिरे भाइ बसिरहनु भएको रहेछ। नमस्ते छ है तपाईँहरूलाई दुवैजनालाई मेरोबाट
2: नमस्कार।
1: लु यता आउनुहोस् न बिरे भाइ, यता बस्नुहोस् न कहाँ यहाँ

0: धनमा मैले देखेर पर परतिर गएको
1: हो। ठुलो मान्छेलाई जग्गा छोडिदिनु परेन अनि
0: त्यो त हो,
2: छोड्नु त पर्यो, तर अब
0: सँगै बसेर कुराकानी गर्नु पर्यो नि,
2: मजा आउँछ नि त।
1: ठिकै हो,
2: म त यहाँ गुन्द्रीमा बसिहाल्छु है बिरे भाइ,
0: बस्नुहोस् बस्नुहोस्।
1: अनि अब हामी हाम्रो समयमा भेट भएपछि विभिन्न कुराकानी त गर्छौँ गर्छौँ
0: गर्छौँ नि,
1: तर आज कुराकानी थाल्नुभन्दा अगाडि चाहिँ पहिला चाहिँ एउटा गीत सुनौ, त्यसपछि चाहिँ कुराकानी थाल्नु।
2: लु सुनाउन त
0: लु सुनौ त।

0: लौ त अहिले हामीले विश्राम गरेर यो गीत सुन्यौँ,
1: रमाइलो भयो मिरे भाइ,
0: हजुर हजुर,
1: मान्छेको आनन्द भयो, अब पो कुराकानी गर्नुको लागि जोस चल्छ त हौ।
0: अनि कुराकानी भन्दा नि
2: हजुर
0: यहाँ धनमाया दिदीले सधैँ विभिन्न कुराहरू सोध्नुहुन्छ,
1: हो त उहाँले त के मनमा सोचेर आउनुहुन्छ,
0: अनि आजको विषय चाहिँ म नै यहाँलाई दिउँ भन्दैछु।
1: ए अरू बेला चाहिँ धनमय बहिनीले दिन्थ्यो,
2: सोचेर
1: आउँथ्यो,
2: आज चाहिँ के विषय,
1: आज चाहिँ तपाईँले सोचेर आउनुभयो,
0: हजुर।
1: अब
0: हेर्नुहोस् न, हिजो आज चारैतिर यो जैविक खेती भन्ने कुरोहरू छ है, हजुर, अनि यो जैविक खेती सम्बन्धी चाहिँ आज यहाँलाई यसो जानकारी दिउँ भन्ने विचार गरिराखेको छु मैले।
2: खुसी लाग्यो हौ कान्छी माई दिदी, साह्रो राम्रो विषय लिएर आउनु भएछ आज बिरे भाइले नै,
1: हजुर
2: मलाई यसो सुनाउनको लागि नि,
1: हजुर मलाई पनि जोस पो चल्यो त यहाँले भन्दाखेरि, केही यसो जानेको कुरा म पनि बताइदिनु पर्यो।
2: अब सबै कुरो जान्नु हुँदैछ नि, तपाईँहरूलाई सबै नै थाहा छ,
1: ज्यू
2: तपाईँहरूबाटै त लिन्छु जानकारी सबै कुरोको, होइन?
1: हजुर।
2: अब यहाँ बिरे भाइले जैविक खेती भन्नुभयो, जैविक खेती भनेर त सुनिरहेको
1: हो नि,
2: तर अब यो जैविक खेती गर्ने प्रणाली चाहिँ के बुझिन्छ नि बिरे भाइ?
0: जैविक खेती भन्नाले चाहिँ प्रणाली हो,
2: हजुर,
0: जसमा चाहिँ हाम्रो पर्यावरणलाई मुख्य ध्यान दिनुपर्छ, जस्तै उद्भिद, प्राणी, माटो, जीवाणु सबैलाई ध्यान दिएर त्यसकै सुरक्षा गरिकन अथवा यसलाई हानि नपुर्याइकन खेती गर्ने पद्धतिलाई चाहिँ जैविक खेती गर्ने प्रणाली भनेर चाहिँ हामीले बुझ्नु पर्यो,
2: हजुर।
0: अनि यसमा विशेष गरी विषालु औषधि बिना किट वा जीवाणुहरूलाई रोकथाम गर्ने चाहिँ एउटा पद्धति हो।
2: ए ज्यू ज्यू, ए त्यसो भए नि बिरे भाइ, यहाँ कान्छी माई दिदीलाई पनि सोध्नु पर्यो एक दुईवटा कुरा,
1: हजुर सोध्नुहोस् न।
2: जैविक खेतीको मुख्य

0: सिद्धान्त चाहिँ के छ होला नि, तपाईँले यसो जान्नु भएको कुराहरू बताउनुहोस् न।
1: अब सिद्धान्त त थुप्रै छ धनमाया बहिनी, अब त्यो बाहेक मैले जानेको बुझेको कुरा चाहिँ म तपाईँलाई बताउँदैछु।
0: हेर्नुहोस्, हुन्छ,
1: अब यसको मुख्य सिद्धान्तहरूमा के आउँछ भने स्वास्थ्य आयो एउटा है। अब स्वास्थ्यमा के छ भने यो जस्तो जैविक खेतीमा चाहिँ विशेष गरेर माटोको स्वास्थ्य, अब प्राणीको स्वास्थ्य, मानव जातिको स्वास्थ्यलाई विशेष ध्यान दिएर नै खेती गर्नुपर्छ है हामीले। यसमा पर्यावरण पनि आउँछ। यसमा पर्यावरणमा के हुन्छ भने जैविक खेती वा खेतीमा विशेष गरी चाहिँ पर्यावरणलाई ध्यान हामीले दिनु पर्यो। जस्तै हाम्रो पृथ्वीभित्र विभिन्न प्रकारको चक्रहरू चलिरहेको हुन्छ, त्यसलाई कुनै प्रकारको हानि चाहिँ हामीले पुर्याउनु चाहिँ हुँदैन।
0: हजुर हजुर।
1: त्यसरी नै मेलमिलाप,
0: ज्यू
1: यसमा पनि अब थुप्रै त भने मैले, अब त्यसमा मेलमिलापमा के आउँछ भन्दा जैविक खेतीको पद्धतिमा विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ यो छ कि हामी जति पनि जीवित प्राणी एवं उद्भिदहरू छौँ यो सबै कुरो एकअर्कासँग घनिष्ठ सम्बन्ध पनि छ है। र हामीले जैविक खेती गर्दा चाहिँ सबैलाई बाँच्न दिने अधिकार प्रदान गर्नुपर्छ र कसैसँग अथवा कसैको सङ्ख्या बढेर अरूलाई नष्ट नगरोस् वा हानि पनि नपरोस् भनेर चाहिँ हामीले गर्नु पर्यो।
0: ज्यू ठिकै हो।
1: अनि त्यसरी नै हेरविचार पनि गर्नु पर्यो। अब यो सिद्धान्तमा चाहिँ विशेष गरेर हामीले प्रथमबाट नै सठिक प्रकारले प्रबन्ध मिलाउनु पर्छ कि कुनै किसिमले फसल पनि नष्ट नहोस्, साथै स्वास्थ्यलाई पनि हानि नपुर्याओस् है। साथसाथै अहिलेको वंश र भविष्यको वंशलाई पनि कुनै किसिमको हानि नपुर्याओस् भनेर चाहिँ हामीले यो सिद्धान्तहरू चाहिँ अप्नाउनु पर्यो।
0: हजुर हजुर। त्यस्तै प्रकारले नि कान्छी माइदिदी, अर्को कुरो के छ भने अब खेतीमा यो जैविक खेती गर्दाखेरि खेतीमा मलजल एवं माटोको उर्वरा क्षमता कसरी बढाउन सकिन्छ त्यो पनि यसो जानकारी दिनुहोस् न दिदी।
1: ए हुन्छ नि धनमय बहिनी। कुरा के छ भन्दाखेरि जैविक खेती प्रणालीमा चाहिँ हामीले माटो उर्वरक क्षमता बढाउनलाई कुनै किसिमको रासायनिक मलहरू प्रयोग गर्नु हुँदैन।
0: हजुर।
1: र यसकारण अब माटोलाई हामीले जैविक स्रोतद्वारा नै मलहरूको प्रयोग गर्नुपर्छ। साथै माटोमा भएको विभिन्न सूक्ष्म जीवाणुहरू एवं यो ब्याक्टेरियाहरूलाई चाहिँ संरक्षणको निम्ति चाहिँ विशेष हामीले ध्यान दिनु पर्यो हाम्रो कृषक दाजुभाइ दिदीबहिनीहरूले जसले खेती गर्छन्,
0: जैविक खेती गर्छन्।
1: हजुर हजुर। र हामीले मलको निम्ति जस्तै गाईको मल भयो है, हाम्रो गाउँ बस्तीमा त हामीले गाई पालेको हुन्छौँ र मल त हामीले प्रशस्तै पाइहाल्छौँ। त्यसले गर्दा कुखुराको मल पनि हुन्छ। अब कुखुराको मल चाहिँ त्यो हरियै चाहिँ हाल्नु भएन नि त होइन, कुखुराको मल भयो त्यसलाई पनि कुहाउनु पर्यो र गाईको पिसाब अथवा मूत्र भनौँ न त्यो पनि काम लाग्छ है। र कुहिएको पात पतिङ्गरहरू भयो, पराल भयो, त्यस्तै स्रोतहरू हालेर चाहिँ हामीले उर्वरा क्षमता चाहिँ हामीले बढाउन सक्छौँ।
0: हजुर दिदी।
2: त्यसै गरी धनमाया दिदी, यो जैविक खेतीमा मल अनि तपाईँले जुन चाहिँ सोध्नु भएको थियो माटोको उर्वरा क्षमता कसरी बढाउने भन्ने कुरा, त्यसै गरी गाईको गोबर मल एवं सोत्तरहरू छोडेर रगतको मल, कुहेको मासुको मल, हड्डीको मल, माछाको कत्लाको मल सठिक मात्रामा प्रयोगमा ल्याउन सक्छौँ। त्यसै गरी आजकल त तपाईँले यादै होला गँदेउलाको मलहरू पनि खुबै प्रसिद्ध छ है, प्रचलित छ अहिले त।
1: हजुर।
2: अब त्यस्तै गरेर अब अलिकति अब यसलाई अझै बुझ्नु हो भने अब म्याग्नेसियम रक, क्याल्सियम क्लोराइड जस्तो फस्फेट, रक फस्फेट इत्यादि पनि प्रयोगमा ल्याउन सकिन्छ।
0: धेरै अप्ठ्यारो अप्ठ्यारो कुराहरू रहेछ है कान्छी माइदी,
1: मुखै नलाग्नु
0: हो नि। अब कतिवटा कुरो त लेख्दै पनि गर्नु पर्यो,
1: लेख्नुहोस् न त।
0: हुन्छ,
2: लेख्नुहोस् पनि। फेरि तपाईँले जब यो प्रयोगमा ल्याउनुहुन्छ नि, जैविक खेती गर्नुहुन्छ नि, त्यति बेला हामीलाई सोध्नुहोस्।
1: नजानेको त सोध्नु पर्यो,
0: अब नजानेको कुरो बिर्सी पठाइहाल्छ, त्यो कारणले गर्दा तपाईँहरूलाई सोध्नु नै जरुरी छ।
1: जरुरी छ।
2: त्यस्तै प्रकारले जीवाणुद्वारा बनाएको मलहरूमा मलहरू पनि प्रयोग गर्न सकिन्छ। जस्तै बायो फर्टिलाइजर भनिन्छ, बायो डाइनामिक प्रिपरेसनहरू भनिन्छ, उद्भिदबाट निकालिएको पदार्थहरू यो पनि प्रयोगमा ल्याउन सकिन्छ। धनमाया दिदी
0: ज्यू, हजुर भाइ, र अहिले तपाईँहरूले यो जैविक खेती कसरी गर्नुपर्ने यो विषयमा त एकदमै राम्रो कुराहरूमा जानकारी दिनुहुँदैछ है।
1: भनेपछि तपाईँलाई अझै सोध्नुपर्ने कुरा धेरै नै छ।
0: धेरै छ, र अब अझ सोध्नुपर्ने कुरा त छ तपाईँहरूलाई। त्योभन्दा अगाडि चाहिँ यसो फेरि एकछिन विश्राम गरौँ भनेको नि।
1: हजुर हजुर। घाँटी पनि निकै सुकेको जस्तो भयो बिरे भाइ,
0: चिया ल्याएको छु नि।
1: लु, चिया पिउँदै गीत सुनौँ, आनन्द पनि हुने, यसो घाँटी पनि भिज्ने। लु बिरे भाइ सुनौँ न त।
2: लु सुनौँ सुनौँ।

0: आहा, रमाइलो भयो, मलाई त नाचुङ नाचुङ मन लाग्यो हौ। बिरे भाइले के राम्रो गीत लाउनु भएछ।
1: अनि चिया त कस्तो लाग्यो?
0: चिया त साह्रै मिठो,
1: पनि मिठो छ,
0: एकदमै
1: राम्रोसँगले
0: अदुवा हालेर ल्याउनु भएको रहेछ। घाँटी पनि खुलिएको जस्तो भयो। अब पो झन् मजाले बताउनु पर्छ है बिरे भाइ।
2: हुन्छ हुन्छ, अघि हामीले गीत सुन्न अगाडि चाहिँ जैविक खेती गर्ने प्रणालीहरू सम्बन्धी धनमाया दिदीलाई जानकारी गराउँदैछौँ है। हामीले यो जैविक खेतीको सिद्धान्तहरू विषयमा जानकारी गरायौँ, मल जल अनि यसको उर्वरा क्षमता कसरी बढाउने भन्ने विषयमा पनि बतायौँ यहाँले।
1: अब यो जैविक खेती गर्दा अब धेरै प्रकारको रोगहरूले सताउँछ, किराहरूले सताउँछ है, र यो किट अनि हानिकारक रोगहरूलाई चाहिँ कसरी नियन्त्रण गर्न चाहिँ सकिन्छ होला नि?
0: यहाँ धनमाया बहिनीले यो जैविक खेतीमा किट र यो हानिकारक रोगहरूलाई कसरी नियन्त्रण गर्नु सकिन्छ भनेर तपाईँले यहाँ भन्नुहुँदै थियो, बिरे भाइलाई सोध्नु हुँदै थियो। बिरे भाइले अहिले बताइदिनुहोस् न कतिवटा कुरा, कि मलाई भनौँ भनौँ मन लाग्यो हौ बिरे भाइ, बताइदिनु पर्यो है। यो जैविक खेतीमा चाहिँ विशेष गरेर पर्यावरणलाई खुबै हामीले ध्यान दिनुपर्छ है धनमाया बहिनी। कुनै किसिमको हानिकारक विषाक्त औषधिहरू प्रयोग गर्नु निषेध छ अथवा गर्नु भएन। साथै यसकारण हाम्रो वरिपरि भएको झार जङ्गल इत्यादिलाई हामीले घोल बनाएर पनि धेरै प्रकारको जीवाणु अथवा किटहरूलाई नियन्त्रण गर्न चाहिँ सकिन्छ। जस्तै निमको तेल केही हदसम्म हामीले प्रयोग गर्न सक्छौँ। त्यसरी नै लसुन भयो, अब हाम्रै वरिपरिको भयो है, तितेपाती भयो, यसरी नै सिरिज भयो, त्यसरी नै पलास भयो, हिङ इत्यादि कुरोहरूलाई पनि हामीले किटहरूलाई हामीले नियन्त्रण गर्न चाहिँ सक्छौँ। यो कुरोहरू चाहिँ पनि किटहरूलाई नियन्त्रण गर्न चाहिँ सकिन्छ।
1: हजुर हजुर,
2: यस्तै प्रकारले जैविक पद्धति अनुसार धनमाया दिदी
1: ज्यू ज्यू हजुर
2: कतिवटा द्रव्यहरू पनि प्रयोगमा ल्याउन सकिन्छ, जस्तै चुना, सोडा,

0: नुन गन्धक इत्यादिहरू पनि प्रयोग गर्न सकिन्छ। अनि जीवाणुको माध्यमद्वारा पनि रोगहरू वा किटहरूलाई नियन्त्रण गर्न सकिन्छ। त्यस्तै प्रकारले ढुँडीबाट तयार गरिएको जीवाणुहरू, उदाहरणको निम्ति ट्राइकोडर्मा भन्नेहरू छ है, यसद्वारा पनि तयार गरिएको जस्तै बेसिलियस प्यारासाइट्स भनिन्छ कि अङ्ग्रेजीमा,
1: यो चाहिँ के औषधि हो भाइ?
0: यो चाहिँ ढुँडी जातीय जीवाणुहरू हो, जस्तै एउटा किरालाई अर्को हानिकारक किरालाई खुवाउनेको पद्धति भनौँ न। अनि यो जुन चाहिँ ट्राइकोडर्मा छ नि, यो चाहिँ मैले पनि व्यवहार गरेको छु। हजुर, यसले चाहिँ राम्रो गर्दो रहेछ टमाटरको खेतीमा, डल्ले खोर्सानीको खेतीमा। यो चाहिँ कस्तो भने फाइदा पुर्याउने जीवाणुहरू हो नि त। अनि यसले चाहिँ यो प्रयोग गर्दा चाहिँ के हुँदो रहेछ भन्दाखेरि, जति पनि माटोमा हुने हानिकारक जीवाणुहरू छ नि, त्यसलाई चाहिँ खाइदिँदो रहेछ। अनि त्यसले गर्दाखेरि चाहिँ
2: तपाईँले
0: हजुर तपाईँले कुन फसल लाउनु भएको छ त्यसलाई चाहिँ राम्रोसँगले मल जलको व्यवस्था यसरी मिल्दो रहेछ के, यस्तो व्यवहार गर्दाखेरि चाहिँ। अनि अरू उपायहरूमा पोटासियम, साबुन, इथानियल, एल्कोहल, यो आयुर्वेदिक औषधिहरूद्वारा तयार गरेको औषधिहरू इत्यादिद्वारा पनि हामीले यो फसलमा लाग्ने रोग अथवा किराहरूको रोकथाम चाहिँ गर्न सक्छौँ। अनि पासो थापेर पनि किराहरूलाई नियन्त्रण गर्न सकिन्छ, जस्तै साँझमा बत्ती बालेर किराहरूलाई मार्न सकिन्छ।
2: अब साँझमा बत्ती बाल्यो भने त त्यो किराहरू त सबै त्यो बत्तीको उज्यालोमा आउँछ नि त, त्यसो गर्दाखेरि मार्नु सुविधा पर्दो रहेछ हौ।
0: हजुर, अनि त्यस्तै प्रकारले पहेँलो टिनको च्याप्ला जग्गा जग्गामा झुन्ड्याएर त्यसमा चाहिँ अब च्यापच्याप टालिने पदार्थहरू घसेर पनि किराहरूलाई मार्न सकिन्छ।
2: अब त्यो च्यापच्यापमा त सिधै गएर टाँस्यो भने त निस्किने त त्यसलाई मौकै छैन।
0: हजुर,
3: त्यति मात्र नभएर नि बिरे भाइ कान्छे भने अर्को प्रश्न के छ भने नि, अब हामीले यो सजिलैसँग किटहरूलाई जैविक पद्धतिमा नियन्त्रण गर्ने उपाय अरू केही कुरो छ कान्छे भाइ?
2: उपाय त धनमय बहिनी थुप्रै छ है, अब नियन्त्रण गर्ने उपायहरू, तर अब यसमा दुई चारवटा चाहिँ मैले जानेको चाहिँ म भनिदिनु पर्यो, त्यो बाहेक अब कतिवटा जानेको यहाँ बिरे भाइले पनि भन्नुहुन्छ होइन बिरे भाइ? अब हेर्नुहोस् के छ भने, अब यो रातो कमिला मार्ने उपाय चाहिँ खरानी र धानको ढुटो बराबर मात्रामा मिलाएर छर्नाले चाहिँ रातो कमिलालाई हामीले नियन्त्रण गर्न सक्छौँ, यो एउटा उपाय भयो। अर्को उपाय के छ भन्दाखेरि, लाई किरालाई चाहिँ हामीले नियन्त्रण गर्नु हो भने 100 ग्राम सुर्ती हुन्छ नि, त्यो सुर्ती अब हामीले त बजारमा गयो भने त पाइ त हाल्छौँ है, सुर्तीलाई 5-7 लिटर पानीमा भिजाएर 24 घन्टा राखेर त्यस पश्चात चाहिँ त्यो घोल छर्कानाले पनि हामीले लाई किरालाई मार्न सक्छौँ अथवा नियन्त्रण गर्न सक्छौँ। त्यसरी नै अब घरमा सबैको लसुन त हुन्छ बारीतिर पनि रोपिरहेको हुन्छ, त्यो लसुनलाई पनि हामीले 100 ग्रामलाई 10 लिटर पानीमा भिजाएर छिर्काउ पनि हामीले गर्न सक्छौँ। त्यसरी नै अघि मैले हिङको कुरा गरेको थिएँ नि, त्यो हिङलाई पनि हामीले 1 ग्रामलाई चाहिँ 10 लिटर पानीमा मिसाएर छिड्काउ गर्न सकिन्छ। अन्त त्यस त्यसले चाहिँ के गर्छ भने, यो जुन सिन्दुरे किरा हुन्छ नि, सिन्दुरे किराको लागि चाहिँ नुन 44 ग्राम 10 लिटर पानीमा मिसाएर छिर्काउ पनि गर्न सकिन्छ। त्यसरी नै अब
3: कतिवटा अब यो घरेलु उपायहरू पनि लाग्यो, सजिलै तरिकाहरू बताउनु भयो।
2: हजुर, आफ्नै घरमा भएको चिजहरूलाई पनि हामीले यो किराको नियन्त्रणको लागि प्रयोगमा ल्याउन सक्छौँ।
0: हजुर, यस्तै प्रकारले अर्को उपाय चाहिँ म तपाईँलाई बताउँछु, त्यो उपाय चाहिँ के हो भन्दाखेरि, अब कतिवटा फसलमा जस्तै टमाटरको फसल भयो, डल्ले खोर्सानीको फसल भयो, कुनै पनि फसल भनौँ न, त्यसमा लाग्ने पुतली जातीय किराहरू हुन्छ नि, त्यसलाई मार्नुको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि, अघि नै भने मैले बत्तीको आकर्षण गरेर पनि यसलाई मार्न सकिन्छ। त्यो बाहेक अर्को उपाय चाहिँ के रहेको छ भन्दाखेरि, भातको माड हुन्छ नि जुन चाहिँ, त्यो भातको माड चाहिँ ताडेको माड चाहिँ हामीले त्यो पत्तामा छर्किदिनु पर्छ। यसो हुँदा चाहिँ त्यो पुतलीहरू त्यहाँ आएर आफै टालेर मर्छ।
2: अब त्यो भातको माड त त्यसो पनि
3: सजिलो उपाय हो नि,
2: सजिलो नि, अब घरमै किन्नु परेन
3: परेन।
0: अनि हिजोआज बजारमा विभिन्न किराहरू मार्नुको लागि सोलर भनौँ न, सौर्य ऊर्जाबाट बनिएको यो बत्तीको पासहरू पनि पाउँछ। यो चाहिँ एकपल्ट चाहिँ अब किन्नु अलिक महँगो पर्ला तर अब यो चाहिँ धेरै दिनसम्म चल्ने किनभने यसलाई बिजुली बत्ती पनि चाहिएन यो चाहिँ अब घामको ऊर्जाले नै भइहाल्छ के यस्तो चिजहरू पनि बजारमा सजिलैसँग पाउन सक्छौँ अनि धनमाया दिदी अब यो जैविक खेती गर्ने प्रणाली भनेर त भन्दैछौँ है यसमा चाहिँ अब कुनै प्रकारको रासायनिक औषधि पनि व्यवहार गर्नु हुँदैन रासायनिक खादहरू पनि व्यवहार गर्नु हुँदैन अनि अब कुनै पनि कुरोको दुईवटा पक्ष हुन्छ एउटा राम्रो पनि हुन्छ एउटा नराम्रो पनि हुन्छ अनि जो जैविक खेतीको एउटा अर्को पक्ष चाहिँ के छ भन्दाखेरि यो चाहिँ अब तयार पारेको तपाईँले उत्पादन गर्नुभएको सागसब्जीहरू चाहिँ अलिकति बजारमा महँगो हुन्छ कम मान्छेले यस्तो अब महँगो चिजहरू लिन्छ तर अब हामीले सम्झाइ बुझाइ गरेर चाहिँ अब यो चाहिँ जैविक तरिकाले खेती गरेको हो यसमा कुनै रासायनिक औषधिहरू व्यवहार गरेको छैन भन्ने कुराहरू चाहिँ हामीले सम्झाउनु बुझाउनु चाहिँ सक्नु पर्यो
2: हजुर त्यसरी नै बिरे भाइ अहिले त मान्छे धेरै नै सचेत भइसकेको छ अहिले बजारतिर पनि सौदाहरू किन्दाखेरि अथवा बजारमा पनि सब्जीहरू किन्दाखेरि यो चाहिँ हेरेरै लिन्छ नि अब कतिवटा चिजहरू त लग्यो भने पनि छिटो कुनी हुन्छ नि त तर जैविक खेतीमा गरेको जुन चाहिँ सागसब्जीहरू छ धेरै दिनसम्म टिक्छ हो यो त
3: हजुर हजुर
0: फेरि अब यसले शरीरलाई कुनै प्रकारको दुष्प्रभाव पर्दैन हानि पुर्याउँदैन हामी अब सुस्वस्थ हुन्छौँ है तर हाम्रो पहाडी इलाकामा हेर्नु हो भने अब चारैतिर जैविक तरिकाले नै गरिन्छ है तर पनि अब कोही कोही जग्गामा चाहिँ यो रासायनिक औषधिहरू त व्यवहार गर्ला उनीहरूलाई पनि हामीले सम्झाइ बुझाइ गरेर यो खैनीको पत्ताहरू भयो होइन अरू विभिन्न कुराहरू बतायौँ यो कुरा चाहिँ हामीले सम्झायौँ बुझायौँ भने चाहिँ उनीहरूले पनि यो रासायनिक औषधिहरू व्यवहार गर्दैनन् होला भन्ने चाहिँ लाग्छ हौ मलाई त
3: कुरा त धेरै गऱ्यौँ है बिरे भाइ कान्छीमाई दिदी तर आज मैले नि अब घरबाटै सधैँ नै अब सभामा के विषय लिएर सोधौँ भनेर सोचेर आएको हुन्छु घरबाटै सोचेर आएको हुन्छु सधैँ नै तर आज बिरे भाइले नै आज यो विषय बताउनु भयो यो विषय लिएर नै तपाईँहरूले जानकारी दिनुभयो
2: राम्रो लाग्यो तपाईँ
3: राम्रो लाग्यो धेरै खुसी लाग्यो हौ आज
2: खुसी लाग्यो भनेपछि तपाईँको चित्त बुझ्यो आज हजुर बिरे भाइले मैले जे बताएँ तपाईँको चित्त बुझ्यो भनेपछि अब तपाईँको चित्त बुझेपछि हाम्रो पनि त तपाईँले यसो चित्त बुझाइदिनु पर्यो
3: हो नि अब यसमा अब यो काम त गर्नु पर्यो बुझेको कुरो होइन घरमा अब खेतीपाती गर्दा त गर्नै पर्यो र अब यो नजानेको नबुझेको कुरो कुनै समय फेरि सोधौँला
2: हुन्छ हुन्छ सोध्नुहोस् न
3: र अब मेरो त चित्त बुझ्यो तपाईँहरूले सबै कुरोको जानकारी दिनुभयो अब तपाईँहरूलाई पनि चित्त बुझाइदिनु पर्यो
2: ए भनेपछि कसरी चाहिँ बुझाउनुहुन्छ
3: समय छ भने यसो गीत सुनेर बुझाउनु पर्यो नि त
2: लु बिरे भाइ
3: हुन्छ
2: रमाइलो हुने भएछ लु सुनौँ न त

0: आहा बिरे भाइ रमाइलो भयो, चित्त पनि बुझ्यो हाम्रो पनि। यहाँ धनमय बहिनीले हाम्रो चित्त बुझाइदिनु भयो गीत सुनाएर।
1: हो त,
0: कुरा गर्दा गर्दै समय त भइ पो गयो त हौ
2: भाइ। हो दिदी,
0: सुन्दा सुन्दै
2: अब
0: यसो जानी मिलिमिसो गर्नु पर्यो,
2: लाग्नु पर्यो नि घर।
0: ए त्यो चियाको बोतल
2: दिनुहोस् है, मेरो
0: छाता यता रहेछ। चिरे भाइ त्यो चियाको बोतल दिनुहोस् त।
1: ए लु लु लिनु,
0: भोलि पनि ल्याउनुहोस् है, साह्रै मिठो रहेछ चिया त।
2: हुन्छ हुन्छ, ल्याउँछु नि।
0: लु जाउँ,
2: ल्याउनु पर्यो। हुन्छ लु, सँगै जाउँ।
1: जाउँ जाउँ।

मिङमा नोर्बु शेर्पा अध्यक्ष सिक्किम विधानसभाले हिजो संसद भवन एनएक्सी नयाँ दिल्लीको मुख्य समिति कक्षमा दक्षिण अफ्रिकाको केप टाउनमा 13 19 सेप्टेम्बरसम्म आयोजना हुने 69 राष्ट्रमण्डल संसदीय सम्मेलनमा भाग लिने भारत क्षेत्रीय प्रतिनिधिहरूका लागि ब्रिफिङ बैठकमा भाग लिएका थिए। लोकसभा अध्यक्ष ओम बिरला र राज्यसभाका उपसभापति हरिवंशले बैठकको अध्यक्षता गर्नुभयो। दुई वर्षभन्दा बढ़ीको विस्तृत अध्ययन र क्षेत्र भ्रमणपछि सिक्किम सरकारले उत्तरी सिक्किमका 3 हिमनदी तालहरूलाई हिमनदी ताल विस्फोट बाढ़ी जी

0: एलओएफ को उच्चतम जोखिमको रूपमा पहिचान गर्यो, जसमा शाको छोलाई सबैभन्दा जोखिममा रहेको तालको रूपमा पहिचान गरिएको छ। शाको छो मध्यम आकारको एक हिमनदी ताल हो जुन थाङ्गुमाथि अवस्थित छ र यसमा लगभग 27 मिलियन घन मिटर पानी समावेश छ। विज्ञान तथा प्रविधि विभागद्वारा प्रस्तावित पम्पिङ प्रणालीले 2-3 वर्षको अवधिमा तालको वर्तमान पानीको स्तरलाई लगभग 20 मिटरले घटाउने लक्ष्य राखेको छ, जसको उद्देश्य तालमा पानीको मात्रा घटाउनु र यसरी हिम पहिरो वा अन्य प्राकृतिक घटनाको सम्भावित प्रभावलाई कम गर्नु हो, जुन जीएलओएफको कारण बन्न सक्छ। गेजिङ जिल्लाको योक्सम टाशिडिङ समष्टि अन्तर्गत रिम्बीमा गैरातीदेखि परेको भीषण पानीको प्रकोपका कारण सिङ्लिताम गाउँबाट आएको पहिरोले रिम्बीवासीलाई त्रसित बनाएको मात्रै होइन, बासै उठाउने दिशातर्फ लगिरहेको छ। हालैमा रिम्बी योक्सम सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भने सड़कलाई ठिक पार्न धेरै समय लाग्ने भएको छ। पहिरो स्थलमा पुगेर जिल्लापाल तेन्जिङ डी डेङसोङपाले सम्पूर्ण जायजा लिएर विभागहरूलाई जनताको सेवामा योगदान दिन अपील गरेका छन्। वन तथा पर्यावरण विभागका मन्त्री पिन्सो नामग्याल लेप्चाले आज उत्तर सिक्किमको मंगन जिल्ला अस्पतालमा एकीकृत जनस्वास्थ्य प्रयोगशाला आईपीएचएलको उद्घाटन गरे। आईपीएचएलको स्थापना मंगन जिल्लामा स्वास्थ्य सेवा पूर्वाधार र रोग निदान सेवाहरूलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। यस सुविधाले रोग निगरानी, प्रारम्भिक पहिचान, अनुगमन र जनस्वास्थ्य तयारीलाई समर्थन गर्दै स्थानीय रोग निदान क्षमताहरू बढ़ाउने अपेक्षा गरिएको छ। सूक्ष्म लघु एवं मध्यम उद्यम एमएसएमई विकास एवं सुविधा कार्यालय गान्तोकले भारतीय आदिवासी सहकारी बजार विकास महासंघ लिमिटेड र सिक्किम सरकारको उद्योग वाणिज्य विभागसँगको सहकार्यमा आज गान्तोकस्थित एमएसएमई डीएफओ कार्यालय क्याम्पसमा जनजातीय हस्तशिल्पी एम्प्यानलमेन्ट मेला आयोजना गर्यो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा कार्यक्रममा प्रमुख अतिथि र गुवाहाटीका क्षेत्रीय निर्देशक पामथिङ किसिङ सम्मानित अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागका प्रमुख निर्देशक एम रविकुमार पनि उपस्थित थिए। डाक्टर सुब्बाले आर्थिक वर्ष 2026-27 को पहिलो त्रैमासिकमा भारतको वास्तविक जीडीपी अपेक्षाभन्दा बढ़ी 7.8% बढ़ेको र सिक्किम वा भारतको कुनै पनि ठाउँका प्रत्येक हस्तशिल्पीहरूको यस उपलब्धिमा महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने,
1: एमएसएमईले मोर देन 30% हाम्रो इकोनोमीको जीडीपीको पैसा यहाँबाट आउँछ, त्यसमा तपाईँहरूको पनि एक रुपियाँ कम्ती भएको हुन्छ देशको जीडीपीमा। त्यो बाहिर देशमा बेचिने ह्यान्डमेड ह्यान्डक्राफ्टेड जति पनि टेक्सटाइल छ, स्पेसली ह्यान्डलुम्समा चाहिँ 80% भन्दा बेसी चाहिँ हाम्रो नर्थ इस्ट रिजनबाट जान्छ।
0: डाक्टर सुब्बाले सिक्किमका विभिन्न भागबाट आएका विभिन्न हस्तशिल्पीहरूको स्टलहरूको भ्रमण गरे र उनीहरूको प्रयासको प्रशंसा गरे। जिल्लापाल पाकिम परिविष्णोईले पाकिमका अतिरिक्त जिल्लापाल श्री पुलकित र भूमि राजस्व तथा विपद व्यवस्थापन विभाग र भवन तथा आवास विभागका अधिकारीहरूसँग मिलेर आज पाकिममा निर्माणाधीन जिल्ला प्रशासनिक केन्द्रको भ्रमण गर्दै निर्माण कार्यको प्रगतिको समीक्षा गरिन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: बेला बेलुकीको 6:45 भइसकेको छ र अब सुन्नुहोस् आज बेलुकी अनि भोलि प्रसारण हुने कार्यक्रमको रूपरेखा। अबको केही समयमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार। 7 बजे सुन्नुहुनेछ कार्यक्रम लोकलहरी अन्तर्गत भूषण कुमार वाइबाको स्वरमा नेपाली लोकगीत। 7:15 कार्यक्रम सुर संगम अन्तर्गत नेपाली आधुनिक गीत सुन्नुहुनेछ सुजिता थापाको स्वरमा। 7:45 भुटानी कार्यक्रम, 8 बजे युवावाणी, 8:45 दिल्ली केन्द्रको समाचारहरू समप्रसारण गरी सुनाउनेछौं। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 आरम्भ हुनेछ र 6:30 कार्यक्रम

अर्चना, 7 बजेर 5 मा कार्यक्रम शुभ प्रभात अन्तर्गत खेतीपाती बारे सल्लाह 7 मा सुन्नुहुनेछ राम विष्टको स्वरमा नेपाली आधुनिक गीत। 7 बजेर 15 मा आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ। 7 बजेर 35 मा संगीत प्रवाह, 8 बजेर 30 मा कार्यक्रम रङ बिरङको संसार, 8 बजेर 45 मा कार्यक्रम योजना।

9 बजेर 23 मा साहित्यिक कार्यक्रम सृजना, 10 बजेर 2 मा बिहानको मनोरञ्जनात्मक कार्यक्रम हलो खरसाङ, 12 बजेर 5 मा कार्यक्रम तपाईँको अनुरोधमा, 12 बजेर 23 मा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 3 बजेर 20 मा गीत सङ्गीत जसमा सुन्नुहुनेछ विभिन्न लोकप्रिय गीतहरू, 4 बजे नारी प्रगति, 4 बजेर 30 मा शिक्षा ज्योति, 5 बजेर 5 मा जय जवान, 6 बजेर 10 मा कार्यक्रम किसानवाणी, 10 बजे लोकलहरी, 7 बजेर 15 मा सुर सङ्गम, 8 बजे युवाणी, 8 बजेर 45 देखि दिल्ली केन्द्रका समाचारहरू सम प्रसारण गरी सुनाउनेछौ, 9 बजेर 30 मा राष्ट्र कार्यक्रमहरू प्रसारण हुनेछ, सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्युज अन एआईआर एपमा पनि।

आज स्थानीय क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदलिरहने सम्भावना रहेको छ। केही स्थानमा हल्का वर्षा तथा मेघगर्जन सहित वर्षा हुन सक्नेछ। पहाड़ी क्षेत्रमा मौसममा सामान्य परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ। कृषक वर्गलाई खेतीपाती तथा कृषि कार्य गर्दा मौसमका अवस्थालाई ध्यानमा राख्न र यात्रुहरूलाई यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

0: समय पनि 6:50 हुन लागेको छ र अबको केही समयमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार।
1: आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार विश्व सभाबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूसित स्वदेशी वस्तुहरू अप्नाउने, अनावश्यक रूपमा सुन खरिद नगर्ने अनि विदेशमा विवाह गर्नबाट बाँच्ने आह्वान गर्नुभएको छ। सरकारले वर्ष 2024 लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। दुर्गापूजाभन्दा पूर्व उत्तर बङ्गालको चिया बगानहरूमा बोनसलाई लिएर एकपल्ट फेरि तनाव बढ्न थालेको छ। दार्जिलिङ रेलवे स्टेसनमा आज बिहान एक दुर्घटनामा टोय ट्रेन लोको सेटको छत अचानक झर्दा 7 रेलकर्मी घाइते भएका छन्। अनि मौसम विभाग अनुसार राज्यका केही भागहरूमा बादल लाग्नका साथै वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक मानिसहरूलाई स्वदेशी वस्तुहरू अप्नाउन, अनावश्यक रूपमा सुन खरिद नगर्न र विदेशमा विवाह गर्नबाट बाँच्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देशमा श्री मोदीले भन्नुभयो, देशका युवाहरूले आज जुन कडा परिश्रम गरिरहेका छन् यसले उनीहरूको सपना साकार हुनेछ।
1: स्वदेशी का मंत्र वोकल फॉर लोकल, विदेशों की यात्राएं अगर घूमने फिरने जाते हैं तो नहीं कर।

0: शादी ब्याह विदेशों में करते हैं, नहीं करना चाहिए। मेड इन इंडिया के मंत्र को जीना चाहिए और जरूरत न हो तो सोना भी नहीं खरीदना चाहिए। हम जितना ज्यादा स्वदेशी पर बल देंगे, जितना आत्मनिर्भर पर बल देंगे, मुझे पक्का विश्वास है जब आजादी के 100 साल होंगे, हम हमारी युवा पीढ़ी को विकसित भारत सुपुर्द करेंगे।
1: श्री मोदीले भन्नुभयो, विश्वव्यापी अनिश्चितता, युद्ध संकट र आपूर्ति श्रृंखलामा बाधा भए तापनि भारतले तीव्र गतिमा प्रगति गरिरहेको छ। प्रधानमन्त्रीले आफ्नो सन्देशमा आत्मनिर्भरतालाई बढावा दिन तथा स्वदेशी उत्पादहरूको प्रयोगमा बढी जोड दिने आवश्यकतामा बल दिनुभयो।
0: भारतले भीतर निराशाकी गर्तमा डुबे हुए लोक, झूठकी गुंज, चारों तरफ निराशा फैलाने में लगे हुए, इन सारी चीजों को पार करते हुए, उन सभी बातों को चीर करके देश ने 7.8% ग्रोथ हासिल किया है। हमें इस गति को बनाए रखना, हमें बढ़ना भी है और इसके लिए आत्मनिर्भर भारत बनना बहुत जरूरी है।
1: सरकारले वर्ष 2024 को लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। यस पुरस्कारले साहसिक क्षेत्रमा उत्कृष्ट उपलब्धि प्राप्त गर्ने व्यक्तिहरूलाई मान्यता दिँदछ अनि चुनौतीपूर्ण परिस्थितिहरूमा सहनशक्ति, खतरा लिने क्षमता, टिमवर्क अनि त्वरित तथा प्रभावी निर्णय लिने क्षमतालाई प्रोत्साहन दिँदछ। यो पुरस्कार चार श्रेणीहरू, स्थलीय साहसिक कार्य, जल साहसिक कार्य, वायु साहसिक कार्य अनि आजीवन उपलब्धिको क्षेत्रमा दिने गरिन्छ। प्रत्येक पुरस्कार विजेतालाई एक प्रतिमा, एक प्रमाणपत्र अनि 15,00,000 रुपियाँको पुरस्कार राशि प्रदान गरिन्छ। ल्यान्ड एडभेन्चर श्रेणीमा बालजित कौर अनि स्कालज्याङ रिगजिम, वाटर एडभेन्चर श्रेणीमा रिमो शाह अनि लाइफ टाइम अचिभमेन्ट श्रेणीमा शिवप्रसाद चमुलेलाई पुरस्कारद्वारा सम्मानित गरिने घोषणा गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय खेल पुरस्कार 2025 यो पुरस्कार प्रदान गर्नुहुनेछ। पुरस्कार समारोहको तिथिबारे घोषणा पछि गरिनेछ। भारतको 5 विमान आज राहत अनि बचाउ सामग्री लिएर नेपाल पुग्यो। विमानमा 11 सदस्यहरूको एक बचाउ दल तथा विशेष उपकरणहरू अनि 5 टनभन्दा अधिक आवश्यक औषधिहरू रहेको छ। भारतले नेपालमा चलिरहेको बचाउ अनि राहत कार्यमा सकेसम्म सहयोग गरिरहेको छ। नेपालमा भारतका राजदूतले सोसियल मिडिया पोस्ट मार्फत यो जानकारी दिनुभएको हो। नेपालमा विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको संख्या 1100 अधिक पुगेको छ। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरण अनुसार हालसम्म 1114 शव फेला पारिएको छ। अधिकारीहरूले बताए अनुसार अहिलेसम्म 95 मृतकहरूको शव चिन्हित गरी उनीहरूका परिवारलाई हस्तान्तरण गरिएको छ। लगभग 4,000 मानिसहरू अझै पनि बेपत्ता छन्। दुर्गापूजाभन्दा पूर्व उत्तर बङ्गालको चिया बगानहरूमा बोनस लिएर एकपल्ट फेरि तनाव बढ्न थालेको छ।
2: चिया बगान मालिकहरूको संयुक्त मञ्च कन्सल्टेटिभ कमिटी अफ प्लान्टर्स एसोसिएसन सिसिपिएको आह्वानमा आगामी 11 सितम्बरको दिन द्विपक्षीय बैठक हुनेछ। त्यस दिन सबै मान्यता प्राप्त श्रमिक संगठनका प्रतिनिधिहरूसित मालिक पक्षले अनलाइन बैठक गर्नेछन्। बैठकको घोषणा हुन साथै डुवर्स अनि तराईको चिया बगानहरूमा बोनसलाई लिएर हलचल तीव्र बनेको छ। श्रमिक संगठन यसपल्ट पनि बातचितको माध्यमद्वारा एकमुष्ट 20% बोनसको मागमा अडिग रहेको छ। गत वर्ष द्विपक्षीय बातचितको प्रक्रियाको सट्टा राज्य सरकारको तर्फबाट 20% बोनसलाई लिएर एकतर्फी एडभाइजरी जारी गरिएपछि पहाड अनि डुवर्सको कतिपय चिया बगानहरूमा विवादको स्थिति उत्पन्न भएको थियो। दुर्गा पूजा भन्दा पूर्व बोनसबारे सुरु भएको यो मामला अब 11 सितम्बरमा हुने बैठकमाथि अडिएको छ। 20% बोनसको मागमाथि श्रमिक संगठनहरूको कडा अडान अनि मालिक पक्षसित बातचितको रणनीति बीच यस बैठकलाई धेरै महत्वपूर्ण मानिँदैछ। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रेल समाचार। दार्जिलिङ रेलवे स्टेशनमा आज बिहान एक दुर्घटनामा दार्जिलिङ हिमालयन रेलवे DHR को टोय ट्रेन लोको सेटको काठले बनेको छत अचानक झर्दा 7 रेलकर्मी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार दुर्घटनाको समय लोको सेटमा धेरै कर्मचारी आफ्नो काममा व्यस्त थिए। त्यसै अवधि अचानक सेटको छत झर्न थाल्यो। दुर्घटनामा 7 कर्मचारी घाइते भएका छन्। केही कर्मचारीहरूलाई अपेक्षाकृत कम्ती चोट लागेको छ, जबकि घाइते भएकाहरू सबैलाई उपचारको लागि अस्पताल पुर्याइयो। घटनापछि रेलवे कर्मचारीहरूले तत्काल राहत अनि बचाउ कार्य सुरु गरे। झरेको काठहरू हटाएर घाइतेहरूलाई बाहिर निकाल्यो अनि अस्पताल पुर्याइयो। घटनाबारे सूचना पाउन साथै रेलवे अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे। लोको सेटको छत कसरी झर्यो, यसको पछि कुनै तकनिकी कमी त थिएन? अधिकारीहरूले यसबारे जाँच सुरु गरेका छन्। सिलगढी शहरमा खाद्य पदार्थहरूको गुणवत्ता अनि सुरक्षा सुनिश्चित गर्न प्रशासनले आज पनि विशेष अभियान चलायो। मतिगढा स्थित एउटा ठूलो सपिङ मलमा

0: पुलिस कमिश्नर, दार्जिलिङका जिल्लाधिकारी, एसडिओ अनि खाद्य सुरक्षा विभागका अधिकारीहरूले 8 रेस्टुरेन्टहरू, पब अनि बारको निरीक्षण गरे। अधिकारीहरूले खानाको गुणवत्ता, खाद्य सामग्री, साफसफाई, भण्डारण व्यवस्था अनि आवश्यक दस्तावेजहरूको जाँच गरे। जाँचको अवधि 2 प्रतिष्ठानहरूलाई नोटिस जारी गरिएको छ। जिल्लाधिकारी हरिशंकर पानीकरले भन्नुभयो, नियमहरूमा लापरवाही गरेको भेटाए कडा कारवाही गरिनेछ। पुलिस कमिश्नर सैयद वकार रजाले भन्नुभएको छ कि आम मानिसहरूलाई सुरक्षित भोजन उपलब्ध गराउनु प्रशासनको प्राथमिकता हो। उहाँले मानिसहरूसित खाद्य गुणवत्ता सम्बन्धी कुनै पनि शिकायतबारे सूचना पुलिसलाई दिने अपिल गर्नुभएको छ। सिलगढी सहरको हिलकाट रोडमा फुटपाथलाई अतिक्रमण मुक्त बनाउनका लागि आज पानी ट्याङ्की ट्राफिक गार्डद्वारा विशेष अभियान सञ्चालन गरियो। अभियानको क्रममा फुटपाथमा पसल राखेर व्यापार गर्ने केही पसलेहरूलाई चेतावनी दियो, साथै फुटपाथ र सडकमा राखिएका सामानहरू हटाइयो। ट्राफिक पुलिसले अवैध रूपमा पार्क गरिएका वाहनहरू विरुद्ध पनि कारवाही गर्दै जरिमाना लगायो। जाँचमा केही वाहन चालकहरूले निर्धारित पार्किङ स्थललाई प्रयोग गर्नको सट्टा पसलहरू अगाडि फुटपाथमा वाहन राखिएको पाइयो, जसको कारण पैदल हिँड्ने मानिसहरूलाई धेरै समस्या भइरहेको थियो। पुलिसका अनुसार सहरमा यातायात व्यवस्थालाई सुचारू राख्न अनि फुटपाथलाई अतिक्रमण मुक्त राख्नको लागि भविष्यमा पनि यस्तै प्रकारको अभियान निरन्तर जारी रहनेछ। सिलगढी जलपाइगुडी राष्ट्रिय राजमार्गमा आज भएको सडक दुर्घटनामा 3 मानिसहरू घाइते भएका छन्। दसदरङ्गा छेउमा घोषपाडा लाल स्कुल क्षेत्रमा एउटा निजी बस र सानो यात्री वाहन आपस्तमा ठोकिँदा सानो वाहन उछुटेर सडकदेखि टाढा पुगेर झर्यो, जसले गर्दा वाहन पूर्ण रूपमा क्षतिग्रस्त भयो। प्राप्त जानकारी अनुसार बस सिलगढीदेखि अलिपुरद्वारतर्फ गइरहेको थियो। यस दुर्घटनामा सानो वाहनमा सवार 3 मानिसहरू घाइते भए। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई वाहनबाट बाहिर निकालियो अनि उपचारको निम्ति फुलबारीको एक निजी अस्पतालमा भर्ती गरियो। घटनाको सूचना पाउन साथै जलपाइगुडी थानाको पुलिस घटनास्थलमा पुगेपछि पुलिसले दुर्घटनाग्रस्त दुवै वाहनहरूलाई कब्जामा लिएर मामिलाको जाँचमा जुटेको छ। गाङ्गेय पश्चिम बङ्गाल एवं संलग्न तटीय क्षेत्रहरूमाथि विकसित कम दबाउको प्रभावले आज पनि राज्यमा वर्षाको प्रभाव यथावत रह्यो। मौसम विभाग अनुसार यो मौसमी तन्त्र पश्चिम उत्तर पश्चिम दिशातर्फ बढिरहेको छ, जसको कारण राज्यका केही भागहरूमा बादल लाग्नका साथै वर्षाको क्रम जारी रहने सम्भावना छ। उत्तर बङ्गालको निम्न हिमालय जिल्लाहरू क्रमैले दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहारमा मौसम विभागले भारी वर्षा, गर्जनसितै बिजुली चम्किने तथा तीव्र हावा चल्ने चेतावनी जारी गरेको छ। पहाडी क्षेत्रहरूमा पहिरो र समतलमा पानी जमिने स्थितिलाई ध्यानमा राखेर स्थानीय प्रशासनलाई सतर्क रहने निर्देश दिएको छ। यो समाचार युट्युबमा @AR कर्सन मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुनः एकचोटि प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूसित स्वदेशी वस्तुहरू अपनाउने, अनावश्यक रूपमा सुन खरिद नगर्ने अनि विदेशमा विवाह गर्नबाट बाँच्ने आह्वान गर्नुभएको छ। सरकारले वर्ष 2024 लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। दुर्गापूजाभन्दा पूर्व उत्तर बङ्गालको चिया बगानहरूमा बोनस लिएर एकपल्ट फेरि तनाव बढ्न थालेको छ। दार्जिलिङ रेलवे स्टेसनमा आज बिहान एक दुर्घटनामा टोय ट्रेन लोको सेटको छत अचानक झर्दा 7 रेलकर्मी घाइते भएका छन् भने मौसम विभागका अनुसार राज्यका केही भागहरूमा बादल लाग्नका साथै वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको अघिल्लो अंश लिएर अहिले बेलुकी 7:50 उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला बेलुकीको ठिक 7 छ र अबको अघिल्लो क्रममा कार्यक्रम लोकलहरी अन्तर्गत सुनौ नेपाली लोकगीत भूषण कुमार वाइबाको स्वरमा।

कार्यक्रम लोकलहरी पश्चात कार्यक्रम सुर संगम अन्तर्गत सुनौ नेपाली आधुनिक गीत सुजिता थापाको स्वरमा।

शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री मोदीद्वारा स्वदेशी वस्तु प्रयोग गर्न आह्वान। जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुने। भारत अमेरिका बीच महत्वपूर्ण खनिज र आर्थिक सहकार्यमा छलफल। तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कार 2024 घोषणा। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतीय नागरिकहरूलाई स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिन तथा अनावश्यक रूपमा विदेशमा सुन किनमेल

0: गन्तव्य विवाह र मनोरञ्जनका लागि विदेश भ्रमण नगर्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देश मार्फत प्रधानमन्त्री मोदीले भारतले 7.8% आर्थिक वृद्धि हासिल गरेकोमा देशवासीलाई बधाई दिनुहुँदै आत्मनिर्भरता प्रवर्धन गर्न र स्वदेशी उत्पादनलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
1: स्वदेशी का मंत्र वोकल फॉर लोकल, विदेशों की यात्राएं अगर घूमने फिरने जाते हैं तो नहीं करना चाहिए, शादी ब्याह विदेशों में करते हैं नहीं करना चाहिए, मेड इन इंडिया के मंत्र को जीना चाहिए और जरूरत न हो तो सोना भी नहीं खरीदना चाहिए। हम जितना ज्यादा स्वदेशी पर बल देंगे, जितना आत्मनिर्भर पर बल देंगे, मुझे पक्का विश्वास है जब आजादी के 100 साल होंगे हम हमारी युवा पीढ़ी को विकसित भारत सुपुर्द करेंगे।
0: विश्वव्यापी अनिश्चितता, युद्ध, विभिन्न संकट तथा आपूर्ति श्रृंखलामा आएको अवरोध भए तापनि भारत तीव्र गतिमा अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। सरकारका नीति र नियत सही दिशामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो। भारतमा पेट्रोलियम पदार्थपछि सुन दोस्रो ठूलो आयातित वस्तु रहेकोले ठूलो परिमाणमा हुने सुनको किनमेल घटाउन सके देशको समग्र आयात खर्चमा उल्लेखनीय कमी ल्याउन सकिने पनि बताउनुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयद्वारा आयोजित विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। दुई दिवसीय विभागीय शिखर सम्मेलन हिजोदेखि शुरू भएको हो। प्रधानमन्त्री मोदीको परिकल्पना अनुसार टीम इण्डियाको भावना सुदृढ गर्ने तथा सहकारी संघीयतालाई थप गहिरो बनाउने उद्देश्यले आयोजना गरिएको यो पहिलो विभागीय शिखर सम्मेलन हो। सम्मेलनमा केन्द्र र राज्य सरकार का प्रतिनिधिहरू एकै ठाउँमा भेला भई जल क्षेत्रका महत्वपूर्ण प्राथमिकताबारे छलफल गर्नुका साथै समय सीमा सहितका कार्ययोजना तयार गरिरहेका छन्। सम्मेलनमा मुख्यत चार क्षेत्रमा ध्यान केन्द्रित गरिएको छ। जल पूर्वाधार आयोजनाको समयमै कार्यान्वयन, जल सञ्चय, जनभागीदारी, क्याच द रेन, खानेपानीका स्रोतको दिगोपन तथा जल जीवन मिसन 2.0। भारत र अमेरिकाले महत्वपूर्ण खनिज तथा सुरक्षित आपूर्ति श्रृंखलाका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने सहमति गरेका छन्। अमेरिकाको एसभिलमा G20 वित्त मन्त्री तथा केन्द्रीय ब्याङ्कका गभर्नरहरूको बैठकको अवसरमा वित्त मन्त्री श्रीमती निर्मला सीतारमण र अमेरिकी वित्त मन्त्री स्कट बेसन्ट बीच भएको भेटवार्तामा यस विषयमा छलफल भएको हो। दुवै पक्षले आर्थिक तथा वित्तीय साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वित्त मन्त्री सीतारमणले वर्षको अन्त्यमा हुने भारत अमेरिका आर्थिक तथा वित्तीय साझेदारी बैठकका लागि अमेरिकी वित्त मन्त्री बेसन्टलाई भारत भ्रमणको निम्तो समेत दिनुभएको छ। यसैबीच वित्त मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्धक निर्देशक क्रिस्टालिना जियरजार्बासँग पनि भेटवार्ता गर्नुभएको छ। भेटमा विश्वव्यापी आर्थिक अवस्था, भारतको आर्थिक विकास, समष्टिगत आर्थिक नीति र भारत आईएमएफ बीच निरन्तर सहकार्यबारे छलफल गर्नुभएको छ। जर्जिएबाले भारतको बलियो आर्थिक प्रदर्शनको प्रशंसा गर्नुभएको थियो। भारत सरकारले तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कार 2024 को लागि नामहरू घोषणा गरेको छ। पुरस्कार प्राप्त गर्नेहरूमा भूमि साहसिक विधातर्फ बलजित कौर र स्कालाजङ रिजिन, जल साहसिक विधातर्फ रिमो शाह तथा जीवनकाल उपलब्धि विधातर्फ शिवप्रसाद चमोली रहेका छन्। प्रत्येक विजेतालाई प्रतिमा, प्रमाणपत्र र 15,00,000 रुपियाँ प्रदान गरिनेछ। राष्ट्रिय छनौट समितिको सिफारिसका आधारमा विजेताहरू छनौट गरिएको हो। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय खेल पुरस्कार 2025 सँगसँगै यी पुरस्कार प्रदान गर्नुहुनेछ। समारोहको मिति पछि घोषणा गरिने जानकारी प्राप्त भएको छ। केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले अनिवार्य सुरक्षा उपाय बिना अमोनियम नाइट्रेटको अनलाइन सूचीकरण तथा बिक्री गरेको भन्दै एक निजी कम्पनीलाई 10,00,000 रुपियाँको जरिमाना गरेको छ। प्राधिकरणका अनुसार प्लेटफर्ममा लाइसेन्स प्रमाणीकरण, ग्राहकको योग्यता जाँच तथा आवश्यक सुरक्षा जानकारी बिना अमोनियम नाइट्रेट बिक्रीका लागि राखिएको थियो। प्राधिकरणले कम्पनीलाई अमोनियम नाइट्रेट वा विस्फोटक पदार्थ सम्बन्धी कानून अन्तर्गत वर्गीकृत अन्य सामग्रीको सूचीकरण, विज्ञापन तथा बिक्री तत्काल रोक्न निर्देशन दिएको छ। समाचार आकाशवाणी।

0: स्फुटानी कार्यक्रमपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुभयो। उत्तर प्रदेशमा पश्चिमी वायु कमानका पूर्व कमान्डर सेवानिवृत्त एयर मार्शल जितेन्द्र मिश्रलाई श्री राम जन्मभूमि क्षेत्र ट्रस्टको पहिलो मुख्य कार्यकारी अधिकारी सिइओ नियुक्त गरिएको छ। सरकारले वर्ष 2024 लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अन्तर्राष्ट्रिय समुदायसित त्रासदीको प्रभाव कम गर्ने जिम्मेवारी साझा गर्न आह्वान गर्नुभएको छ। बाढीबाट मृत्यु हुनेहरूको संख्या 1,127 पुगेको छ अनि कङ्गोमा इबोलाको कारण 3,000 भन्दा बढी मानिसहरूको ज्यान गएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रमा भाग लिनुभयो। दुई दिवसीय विभागीय शिखर सम्मेलन टिम इन्डियाको भावनालाई बलियो बनाउने, सहकारी संवादलाई गहिरो बनाउने अनि केन्द्र तथा राज्यहरू बीच घनिष्ठ सहयोगको माध्यमद्वारा राष्ट्रिय प्राथमिकताहरूको सामूहिक स्वामित्वलाई बढावा दिनको लागि प्रधानमन्त्रीद्वारा परिकल्पित विभागीय शिखर सम्मेलनहरूको श्रृङ्खलामा पहिलो थियो। यस पहलले महत्त्वपूर्ण क्षेत्रीय प्राथमिकताहरूमाथि संयुक्त रूपले विचार विमर्श गर्ने अनि कार्यान्वयन साथै परिणामहरूमा तीव्रता ल्याउनका लागि एक संरचित मञ्च प्रदान गरेको छ। उत्तर प्रदेशमा पश्चिमी वायु कमानका पूर्व कमान्डर सेवानिवृत्त एयर मार्शल जितेन्द्र मिश्रलाई आज अयोध्यास्थित श्री राम जन्मभूमि क्षेत्र ट्रस्टको पहिलो मुख्य कार्यकारी अधिकारी सिइओ नियुक्त गरिएको छ। ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासको अध्यक्षतामा आयोजित बैठकपछि यो नियुक्तिबारे घोषणा गरिएको हो। सिइओले ट्रस्टको प्रशासनिक कार्यहरूको

0: देखरेख अनि राम मन्दिर परिसरसित सम्बन्धित प्रमुख परिचालन जिम्मेवारीहरू सम्हाल्नेछन्। ट्रस्टको अन्तरिम महासचिव कृष्ण मोहनले तीनजना नयाँ सदस्यहरूको नियुक्तिबारे जानकारी दिनुभयो। यसमा अयोध्याका वरिष्ठ अधिवक्ता मदन मोहन पाण्डे, दिल्लीका महेश भगचन्दका अनि सिकोहाबादका सेवानिवृत्त प्रधानाचार्य डाक्टर निर्मला यादव सामेल छन्। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज ऊर्जा सुरक्षालाई राष्ट्रिय सुरक्षा, रणनैतिक स्वायत्तता र आर्थिक लचिलोपनबाट अलग गर्न नसकिने बताउनु भएको छ। नयाँ दिल्लीमा पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा आयोजित 6 अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलन 2026 भारतको ऊर्जा तथा खाद्य सुरक्षा मिसनलाई सम्बोधन गर्दै डाक्टर सिंहले आत्मनिर्भर, स्वदेशी, किफायती र प्रौद्योगिकी उन्नत ऊर्जा क्षेत्रको विकास गर्न आह्वान गर्नुभयो। डाक्टर सिंहले भन्नुभयो, भारतले विश्वव्यापी रूपमा आफ्नो भूमिका विस्तार गरिरहेको छ। नागरिक उड्डयन मन्त्री के राममोहन नाइडूले आज नयाँ दिल्लीमा नागरिक उड्डयन मन्त्रालय र भारतीय विमानस्थल प्राधिकरणका वरिष्ठ अधिकारीहरूसित बैठक गर्नुभयो। यस बैठकमा नागरिक उड्डयन क्षेत्रमा व्यापार सुगमतालाई बढावा दिने उपायहरूको समीक्षा गरियो। सरकारले वर्ष 2024 लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। यस पुरस्कारले साहसिक क्षेत्रमा उत्कृष्ट उपलब्धि प्राप्त गर्ने व्यक्तिहरूलाई मान्यता दिदछ अनि चुनौतीपूर्ण परिस्थितिहरूमा साहस, सहनशक्ति, खतरा लिने क्षमता, टिम वर्क अनि त्वरित तथा प्रभावी निर्णय लिने क्षमतालाई प्रोत्साहन दिदछ। यो पुरस्कार 4 श्रेणीहरू, स्थलीय साहसिक कार्य, जल साहसिक कार्य, वायु साहसिक कार्य अनि आजीवन उपलब्धिको क्षेत्रमा दिने गरिन्छ। प्रत्येक पुरस्कार विजेतालाई एक प्रतिमा, एक प्रमाणपत्र अनि 15 लाख रुपियाँको पुरस्कार राशि प्रदान गरिन्छ। ल्यान्ड एडभेन्चर श्रेणीमा बलजित कौर अनि स्कालज्याङ रिजिङ, वाटर एडभेन्चर श्रेणीमा रिमो शाह अनि लाइफ टाइम अचिभमेन्ट श्रेणीमा शिवप्रसाद चमोललाई पुरस्कारद्वारा सम्मानित गरिने घोषणा गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय खेल पुरस्कार 2025 यो पुरस्कार प्रदान गर्नुहुनेछ। पुरस्कार समारोहको तिथिबारे घोषणापछि गरिनेछ। नेपालमा अचानक आएको बाढीबाट मृत्यु हुनेहरूको संख्या बढेर 1127 पुगेको छ र लगभग 4900 अझै पनि बेपत्ता छन्। उद्धारकर्मीहरूले वर्षा र मलुवाको बीच काम जारी राखेका छन्। गत महिनाको 26 तारिक नेपाल तिब्बत सीमा नजिकै पहिरो वा हिम पहिरोबाट आएको बाढीले उत्तरी र मध्य नेपालका सहर र गाउँहरूमा क्षति पुर्याएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदलाई बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै यस संकटको सामना गर्न दृढ संकल्प र साहसको आवश्यकता रहेको छ भनेर भन्नुभयो। उहाँले अन्तर्राष्ट्रिय समुदायसित यसको प्रभाव कम गर्ने जिम्मेवारी साझा गर्न आह्वान गर्नुभएको छ। श्री शाहले भन्नुभयो, यस आपदाले प्रभावित 3 जिल्लाहरू रसुवा, नुवाकोट र धादिङलाई मात्र क्षति पुर्याएको छैन तर समग्र देशलाई नै गम्भीर धक्का दिएको छ। उहाँले भन्नुभयो, संकटको यस घडीमा देशको नेतृत्वले आँसुको बदली साहस, समर्थन र आश्वासन प्रदान गर्नुपर्नेछ। उद्धार तथा राहत कार्यबारे प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सुरक्षा एजेन्सीहरू खटाइएको बताउनुभयो। श्री शाहले सरकारले पीडित परिवारका लागि आर्थिक सहयोग स्वीकृत गरेको र प्रभावित क्षेत्रहरूलाई 3 महिनाका लागि सङ्कटग्रस्त घोषणा गरिएको बताउनुभयो। उहाँले घाइतेहरूको निशुल्क उपचार भइरहेको र बाढीबाट विस्थापित भएकाहरूका लागि भोजन र आश्रयको व्यवस्था भइरहेको बताउनु भएको छ। प्रधानमन्त्रीले सदनलाई बताएअनुसार स्थानीय र प्रान्तीय अधिकारीहरू प्रभावित क्षेत्रहरूमा बिजुली, पानी आपूर्ति र परिवहन सम्पर्क पुनर्स्थापित गर्न मिलेर काम गरिरहेको श्री शाहले नेपालले भारत, चीन, अमेरिका, जापान, एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, युरोपेली सङ्घ र राष्ट्रसङ्घ लगायत धेरै स्रोत र बहुपक्षीय साझेदारहरूबाट सद्भावना र भौतिक सहयोगको सन्देश प्राप्त गरेको बताउनुभयो। उहाँले प्रधानमन्त्री राहत कोषमा हालसम्म 7 अर्बभन्दा बढी नेपाली रुपियाँ सङ्कलन भइसकेको सदनलाई जानकारी गराउनुभयो। यसैबीच बाढी प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य जारी छ। भारतले नेपाललाई सबै सम्भव सहयोग प्रदान गरिरहेको छ। नेपालका लागि भारतीय राजदूतले सामाजिक सञ्जाल पोस्टमा राहत र उद्धार सहायता लिएर 5 भारतीय विमान आज दिउँसो नेपाल पुगेको बताउनु भएको छ। विमानमा विशेष सुरङ उद्धार उपकरणले लैस 11 सदस्यीय उद्धार दल र 5.5 टन आवश्यक औषधि रहेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय पुरातत्व सर्वेक्षण एएसआईले तेलङ्गानाको मुगुलुगु जिल्लाको पालमपेटमा स्थित गोलाल्ला गुडी मन्दिरलाई राष्ट्रिय महत्त्वको स्मारक घोषणा गरेको छ। संस्कृति मन्त्रालयले भनेको छ कि यो मन्दिर युनेस्को सूचीमा सामेल रामाप्पा मन्दिर नजिक स्थित छ र यसको उत्कृष्ट नक्कासी तथा वस्तुकलाका लागि प्रसिद्ध छ। यो मन्दिर त्रिकुटालय शैलीको हो। यसमा पूर्वतिर फर्केको मण्डप र वरिपरि 3 गर्भगृहहरू छन्। देशमा राष्ट्रिय महत्त्वका स्मारकहरू प्राचीन स्मारक तथा पुरातत्व स्थल तथा अवशेष अधिनियम 1958 अन्तर्गत संरक्षण प्रदान गरिन्छ। कङ्गोमा इबोलाको कारण 3,000 बढी मानिसहरूको ज्यान गएको छ। आज जारी गरिएको सरकारी आँकडा अनुसार मे महिनामा प्रकोपको घोषणापछि अहिलेसम्म 6,186 मामिलाहरू पुष्टि भएको छ अनि 3,000 बढी मानिसहरूको मृत्यु भइसकेको छ। यो अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो। विश्व स्वास्थ्य संगठनले यो प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोपलाई पनि उछिन्न सक्ने चेतावनी दिएको छ। वर्ष 2014 2016 बीच पश्चिम अफ्रिकामा फैलिएको यस इबोला प्रकोपमा लगभग 11,000 मानिसहरूको मृत्यु भएको थियो। हाल यस इबोला भाइरसको दुर्लभ बन्डीबुग्यो स्ट्रेनको लागि कुनै खोप वा स्वीकृत उपचार छैन। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयको विभागीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुभयो। उत्तर प्रदेशमा पश्चिमी वायु कमानका पूर्व कमान्डर सेवानिवृत्त एयर मार्शल जितेन्द्र मिश्रलाई श्री राम जन्मभूमि क्षेत्र ट्रस्टको पहिलो मुख्य कार्यकारी अधिकारी सिइओ नियुक्त गरिएको छ। सरकारले वर्ष 2024 लागि तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कारहरूको घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अन्तर्राष्ट्रिय समुदायसित त्रासदीको प्रभाव कम गर्ने जिम्मेवारी साझा गर्न आह्वान गर्नुभएको छ। बाढीबाट मृत्यु हुनेहरूको संख्या 1,127 पुगेको छ अनि कङ्गोमा इबोलाका कारण 3,000 बढी मानिसहरूको ज्यान गएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको ठिक 7 बजेर माफ गर्नुहोला, समय यस बेला बेलुकीको ठिक 8 बजिसकेको छ र अबको अघिल्लो क्रममा प्रस्तुत छ युवाहरूको निम्ति प्रस्तुत कार्यक्रम युवाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबेन, आजको बसाइमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबेन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउने छु। फिल्म फना 2006 को चान सिफारिस गीत गहिरो उत्तेजित प्रेम र तीव्र चाहनाको बारेमा एक काव्यात्मक गाथा गीत हो। चन्द्रमाको सिफारिसको रूपमा अनुवाद गरिएको गीत का शब्दहरूले सन्देशवाहकको रूपमा काम गरोस् र आफ्नो शुद्ध मनसाईको लागि आश्वासन दियोस् भन्ने प्रेमीको इच्छा व्यक्त गर्दछ। प्रेमिकालाई बाधाहरू त्याग्न र उनीहरू बीचको जोसमा पूर्ण रूपमा आत्मसमर्पण गर्न आग्रह गर्दछ। शान र कैलाश खेरको आवाजमा संगीत रहेको छ जतिन ललित शब्द।

2010 को चलचित्र एक्शन रिप्ले को झन्की मोहम्मद गीत प्रीतम द्वारा रचित र सुनिधि चौहान र ऋतु पाठक द्वारा गाइएको पहिलो प्रेमीको तीव्र जल्दो अनुभूति अनुभव गर्ने र आफ्नो सपनाको साथीको लागि जताततै खोजी गर्ने एक महिलाको बारेमा उत्साहजनक ट्र्याक हो र जसले मनको तिर्खा मेटाउन सक्दैन। संगीत रहेको छ प्रीतम स

रोला पे गया भन्ने पंजाबी वाक्यांश को अर्थ ठूलो हंगामा वा कोलाहल छ भन्ने बुझिन्छ, जुन पटियाला हाउस को उत्साहजनक ट्रैक मा देखाएको छ। यस गीतले विवाह को जमघट र प्रेम मा पर्दा हुने ठूलो उत्सव र उत्साहलाई वर्णन गर्दछ। गीत का शब्दहरूले एक मनमोहक केटीको सुन्दरता र परिस्थितिको चर्चा सृजना गर्दछ। महालक्ष्मी अय्यर र हार्डकोरको आवाजमा संगीत रहेको छ। शंकर ए सानलोई, शब्द अन्विता दत्त।

सनम रे को भावपूर्ण गीत क्या तुझे अब ये दिल बताए एक व्यक्ति को लागी तीव्र प्रेम पीड़ा र चाहना को बारे में गहिरो गाथा गीत हो। गीत का शब्दहरूले गहिरो चाहना र भावनात्मक समर्पण व्यक्त गरिएको छ। यस गीतले बिछोड र निर्भरताको पीडालाई थप चित्रण गर्दछ, जहाँ वक्ताले आँखा बन्द गरेर युगौसम्म मौन बस्न भनिएका छन्। फलक साबिरको आवाजमा संगीत रहेको छ मिथुन शब्द रश्मि विराग।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ ओ बेखबर, श्रेया घोषालको आवाजमा, संगीत रहेको छ प्रीतम शब्द इर्सदको।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। अवस्था नमस्ते।

समय यसबेला बेलुकीको 10:30 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्यूज अन एआईआर एप पनि। ताजाको सम्पूर्ण कार्यक्रम यही नै समाप्त हुँदछ, भोलि पुनः भेट हुने नै छ। अहिलेलाई पनि शुभरात्रि, नमस्कार।